0: सदाको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोग का समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल वैशाख 26 गते शनिबार, नेपाल सम्वत 1146, मे 9 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: वरियता मिचेर भएको प्रधान न्यायाधीश सिफारिसमा प्रश्न, न्याय सम्पादनमा असर पर्ने न्यायाधीशहरूकै चिन्ता, कार्यपालिकाको छाया बनाउन खोजिएको बारको टिप्पणी।
0: आइतबार बिदा थपिएपछि अस्पतालहरूको सेवा झनै भद्रगोल, अपरेसन गर्न एक वर्ष पालो कुर्नुपर्ने।
1: एल निनोको प्रभावले यस वर्षको मनसुन सुक्खा हुने संकेत, देशभरको तापक्रम बढ्ने, खाद्य सुरक्षामा गम्भीर चुनौती।
0: क्युबा प्रति नरम हुने अमेरिकी नीति, हाललाई कारवाही टरेको संकेत।
1: र अभ्यास खेलमा नेपाल ए द्वारा अमेरिका पराजित।

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड्दै संवैधानिक परिषदले चौथो वरियताका मनोज कुमार शर्मालाई सिफारिस गरेपछि चौतर्फी प्रश्न उठिरहेको छ। परिषदले अब्बल न्यायाधीश रोजेको हो कि कार्यपालिकाका लागि अनुकूल बनाउन खोजेको हो भन्ने सवाल सम्बन्धित क्षेत्रबाटै आइरहेको छ। परिषदले प्रधान न्यायाधीश सिफारिस गरेको भोलिपल्ट शुक्रबार हिजो कायम मकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले फुलकोट पूर्ण बैठक राख्नु भएको थियो। पूर्व न्यायाधीश समाजले यसै विषयमा विज्ञप्ति जारी गरेको छ। नेपाल बार एसोसिएसनले सल्लाहकार समितिको बैठक राख्यो। सिफारिस विरूद्ध रिट समेत लगिएकामा भने सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ। सर्वोच्चको फुलकोटमा तिलप्रसाद श्रेष्ठ बाहेक सबै न्यायाधीश सहभागी थिए। श्रेष्ठ भने उपचारका लागि विदेशमा हुनुहुन्छ। प्रधान न्यायाधीशमा सिफारिस भएका शर्मा पनि बैठकमा सहभागी हुनुहुन्थ्यो। उहाँले अब गोला प्रक्रियामा नराख्न आग्रह गर्दै आफूले मुद्दा सुनवाईबाट अलग गराउनु भएको थियो। प्रधान न्यायाधीशमा गरिएको सिफारिसका विषयमा न्यायाधीश विभाजित देखिएको एक न्यायाधीशले जानकारी दिए। कार्यकारीले पिक एण्ड चुज शैली अपनाएको भन्दै त्यसलाई स्वीकार गर्न नहुने राय अन्य न्यायाधीशले राखेका थिए। संविधानले नरोके पनि यसले प्रधान न्यायाधीश बन्न अस्वस्थ दौड़ निम्त्याउने र न्याय सम्पादनमै असर पर्ने अवस्था आउने उनीहरूको तर्क थियो। पूर्व न्यायाधीश समाजले भने विज्ञप्ति जारी गर्दै सबै निकाय आफ्नो सीमामा बस्नुपर्ने टिप्पणी गरेको छ। सर्वोच्च अदालतले संवैधानिक सर्वोच्चता जोगाउन ढिला नगरी सम्बन्धित पदाधिकारी वा निकायको सीमा निर्धारण गर्नुपर्ने समेत समाजले भनेको छ। पूर्व न्यायाधीश शम्भुबहादुर खड्काले कार्यपालिकादेखि न्यायपालिका र अन्य संवैधानिक अङ्गले सीमामा बस्नुपर्ने र एकले अर्काको क्षेत्राधिकार स्वीकार गर्नुपर्ने बताउनुभयो। संवैधानिक परिषदले न्यायपालिकालाई कार्यपालिकाको छायामा पार्ने मनसायबाट प्रधान न्यायाधीश सिफारिस गरेको टिप्पणी नेपाल बार एसोसिएसनले गरेको छ। पूर्व न्यायाधीश एवं काठमाडौँ स्कूल अफ लका पूर्व डिन ऋषिकेश वागले पनि परिषदको अहिलेको निर्णयका कारण दीर्घकालीन रूपमा असर पर्न सक्ने बताउनुहुन्छ। वागले प्रधान न्यायाधीश मुद्दा छिन्ने मात्र नभई न्यायिक नेतृत्व पनि लिन सक्ने मानिस हुनुपर्ने र त्यसको अभ्यास र तयारी नियुक्तिको दिनदेखि नै हुने भएकाले सुरुदेखि नै निश्चित गरिनुपर्ने बताउनुभयो। नेपाल बारकी पूर्व महासचिव अधिवक्ता अञ्जिता खनाल अहिलेको संवैधानिक परिषद र न्याय परिषदको संरचना नै काम नलाग्ने हुने गरी प्रधान न्यायाधीशमा सिफारिस सम्बन्धी निर्णय भएको टिप्पणी गर्नुभयो। आजको कान्तिपुरमा समाचार प्रकाशित छ।
4: पोखराका रमेश कार्की सोमबार छटपटाउँदै वीर अस्पताल पुग्नुभयो। उहाँको दुखाइको कारण रहेछ पित्त थैलीमा 11 mm को पत्थरी। डाक्टरले अपरेशन गर्नुपर्ने निर्णय सुनाइदिए तर मिति तोकिदिए आगामी माघ 15 अर्थात 9 महिनापछि। दुखाइबाट मुक्ति खोज्न अस्पताल आउनुभएका उहाँ डाक्टरले अपरेशनका लागि तोकिदिएको मिति सुनेर निराश हुँदै फर्किनुभयो। अस्पतालको गेटमा भेटिएका उहाँले भन्नुभयो, ज्वरो र दुखाइ बढेपछि अस्पताल आएको, जाँच्दा पत्थरी देखियो तर अपरेशनको पालो माघमा पुर्याइदिए, त्यति बेलासम्म कसरी कुर्नु, निजी अस्पतालतिर जाउँ भने खर्च धेरै हुन्छ, आर्थिक क्षमता छैन, यहाँ 9 महिना कुर्नुपर्ने भयो। धादिङ गजुरीकी सीता थापाको ढाडमा नसा च्यापिएको छ। यो समस्याको अन्तिम समाधान अपरेशन नै भएको चिकित्सकले बताएका छन्। 4 दिनदेखि वीरमा उपचार गराइरहनु भएकी उहाँलाई मंगलबार अस्पतालले अपरेशनको डेट तोकिदियो माघ 19। 9 महिनापछि अपरेशनको पालो दिएपछि सीताले नामै टिपाउनु भएको छैन। यी दुई उदाहरण समग्र ठूला सरकारी अस्पतालकै यथार्थ हुन्। उपचारमा ढिलासुस्ती विगतदेखिकै समस्या हो। पछिल्लो पटक आइतबार समेत इमर्जेन्सी बाहेकका सेवा बन्द हुन थालेपछि गम्भीर साइड इफेक्ट देखिएको छ। दैनिक ओपिडीदेखि शल्यक्रिया लगायतका सेवाका लागि बिरामीको ठेलमठेल भीड हुने गरेको छ। सबैभन्दा लामो पालो त्रिवी शिक्षण अस्पताल टिचिङमा देखिन्छ। टिचिङमा 2084 असारसम्म अर्थात 13 महिनासम्म पनि 5,500 बिरामी पालोमा छन्। अब आउने नयाँ बिरामीले त्यसपछि मात्र पालो पाउँछन्। मृगौलामा 12 mm को पत्थरी भएपछि अपरेशन गर्नुपर्ने कालीकोटका हितराज थापाको पालो टिचिङका डाक्टरले 2084 असार 5 गते तोकिदिएका छन्। देशकै जेठो सरकारी अस्पताल वीर र ललितपुरको पाटन अस्पतालमा बिरामीको अपरेशनको पालो 9 महिनासम्म पुगेको छ। आइतबार बिदा थपिएपछि उक्त दिनको करिब 50 अपरेशन अर्को दिनका लागि सार्ने गरेको वीर प्रशासनले बताएको छ। 2 दिन बिदाका कारण अस्पतालले सर्जरीदेखि ओपिडी सेवासम्म घटाएपछि त्यसको मार बिरामीलाई परेको छ। यहाँ आउँदा पालो नभएका बिरामीहरू अन्य निजी अस्पताल धाउन बाध्य छन्। सस्तो र भरपर्दो सेवा लिन भनेर वीरमा आएका कतिपय बिरामीले पालो नपाउने भएपछि निराश हुँदै फर्कने गरेका छन्। पाटन अस्पताल प्रशासनका अनुसार युरोलोजी, न्युरो, दन्त, मुटु, नाक, कान, घाँटी लगायत अपरेसनको पालो 20 मार्कसम्म पुर्याइएको छ। यस्तै निजामती अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पनि 3 महिनापछि मात्र शल्यक्रियाको पालो आउँछ। अहिले सरकारी अस्पतालमा शल्यक्रियाका लागि पालो कुर्नुपर्ने बिरामी अत्यन्तै भिड भएपछि स्वास्थ्य मन्त्रालयले त्यसलाई व्यवस्थापन गर्न अस्पतालहरूसँग समन्वय गर्न सकेको छैन। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले अस्पतालमा पालो कुर्नेको संख्या 2084सम्म पुगेको बारे जानकारी नभएको बताउनुभयो। एक वर्ष पालो कुरेपछि बल्ल अपरेसन, नयाँ पत्रिकामा समाचार छ।
3: मौसमी प्रणाली एल निनोको प्रभावले आउँदो मनसुनमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ। एल निनोको प्रभाव रहेको समयमा नेपालमा प्राय कम वर्षा हुने गर्छ। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार विगत 45 वर्षको अवधिमा नेपालको मनसुन सिजनमा 9 पटक एल निनो रहेको थियो, जसमध्ये 8 वर्षमा नेपालमा औसतभन्दा कम वर्षा भएको थियो। तर सन् 1987मा एल निनो रहे पनि औसतभन्दा केही बढी वर्षा भएको विभागले जनाएको छ। उक्त आकलनले जेठ 18 असोज 14 मनसुन अवधिलाई अध्ययन गरेको छ। कर्णाली प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको जानकारी दिइएको छ। अन्य स्थानमा कम वर्षा भए पनि सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना 45-55% रहेको विभागले उल्लेख गरेको छ। त्यसै गरी कोशी र कर्णाली प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने 35-45% सम्भावना रहेको र मुलुकका अन्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको जनाइएको छ। सरदरभन्दा कम वर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको अनुमानसँगै गर्मीको सामना गर्नुपर्ने देखिएको छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद खरेलले यस वर्षको मनसुनमा जेठ 15 साउन 15 अवस्था हेर्दा यसपटक मनसुनको पहिलो आधा समय सुक्खा हुने अनुमान रहेको बताउनु भएको छ। जलाधार विज्ञ तथा कृषि एवं खाद्य सुरक्षाका विषयमा निरन्तर लेखिरहेका मधुकर उपाध्यायले नेपालमा आउँदो मनसुनमा समग्रमा करिब 7-8% कम पानी पर्ने अनुमान गरिएको बताउनुभयो। नेपालको जलवायु प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो र साउदर्न ओसिलेसन तथा हिन्द महासागरमा विकसित हुने आइओडीको हालको अवस्था एवं जलवायु प्रारूपको मनसुन ऋतुको आकलन, युरोप तथा एसियामा गत हिउँदमा परेको हिउँ तथा प्री मनसुनमा परेको हिउँ र अन्तर ऋतु परिवर्तनशीलताका कारकहरूलाई समेत मध्यनजर गरिन्छ। मनसुन ऋतुको जलवायु आकलन सार्वजनिक कार्यक्रममा उपस्थित भएकी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले जलवायु परिवर्तनको प्रभाव जलस्रोत क्षेत्रमा परेको बताउनुभयो। पोहोर साल पनि मुख्यतया तराई क्षेत्रमा खडेरी परेको थियो। मौसम प्रणाली एल निनोको प्रभावबारे प्रधानमन्त्री बालेन्द्र शाहले चासो लिनुभएको छ। आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ।
4: सर्वोच्च अदालतले थप सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बस्तीबाट जबरजस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यसअघि विस्थापित सुकुम्बासी वा अव्यवस्थित बसोबासीका लागि आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न जस्ता आधारभूत आवश्यकताको व्यवस्थापन प्रभावकारी रूपमा गर्न पनि सर्वोच्चले आदेश दिएको छ। सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदम विरूद्ध परेका रिटमा हिजो सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो। सुकुम्बासी बस्ती भत्काउने कार्य रोक्ने आदेश माग गर्दै नेपाल रन पहेली सहितले गोपाल रन पहेली सहितले वैशाख 11 वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वैशाख 14 र माजिद अन्सारी लगायतले वैशाख 17 रिट दायर गरेका थिए। काठमाडौँ उपत्यका सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि सर्वोच्चबाट अन्तरिम आदेश आएको हो। सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई कानूनको उचित प्रक्रिया अवलम्बन नगरी वासस्थानबाट हटाउँदा शिक्षा, स्वास्थ्य, आवास लगायतका हकमा हुन जाने अपूरणीय क्षति एवं उत्पन्न हुन सक्ने मानवीय संकटलाई समेत दृष्टिगत गर्नुपर्नेमा सर्वोच्च अदालतले जोड़ दिएको छ। बस्तीबाट उठाइएका सुकुम्बासीलाई आधारभूत आवश्यक परिपूर्ति नभएको निवेदकको भनाई तथा राष्ट्रिय मानवाधिकार आयोगका तर्फबाट समेत समस्या आउँदैएको सन्दर्भमा समेत अन्तरिम आदेशमा उल्लेख गरिएको छ। प्रधानमन्त्री कार्यालयले वैशाख 9 सुकुम्बासी बस्ती हटाउनका लागि सम्बन्धित निकायमा निर्देशन दिएको थियो। रिट निवेदकहरूले अहिलेसम्म भत्काइएका बस्तीका मानिसलाई व्यवस्थापन र थप सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको ठाउँमा डोजर लगाउने कार्य रोक्न आदेश माग गरेका थिए। वैशाख 14 न्यायाधीश शान्ति सिंह थापाको एकल इजलासले कारण देखाव आदेश जारी गरेको थियो। त्यसपछि संयुक्त इजलासमा सुनवाईका क्रममा नेपाल सरकार र काठमाडौँ महानगरपालिकाका तर्फबाट उपस्थित भएका कानून व्यवसायीले भने सेल्टरमा राखिएका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई मानवोचित व्यवहार गरिएको र आधारभूत आवश्यकता उपलब्ध गराइएको तथा दीर्घकालीन व्यवस्थापन गर्न लागि तर्क गरेका थिए। सर्वोच्चले भन्यो सुकुम्बासीलाई जबरजस्ती नहटाउनु। कान्तिपुरमा समाचार छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नु होला।
5: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमुनाहरू मध्ये एक तिहाईमा अत्याधिक घातक लेड अर्थात् सिसा भेटिएको छ।
6: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकासमै असर पुर्याउँछ नि, होइन र?
5: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौँ र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौँ। सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतो कि निरन्तर अनुगमन गर्नुपर्छ।
7: आफू पनि बाँचौ, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: DTH セバーディスホーム
1: でしょう。クシゴコネクション
2: UFO パーサンチャーネットワークラタパイスンデイホーホンサーネパーパリビーシサマエコアワーズサマエコアワーズ
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। शान्तिनगर गैरीगाउँ स्थित सुकुम्बासी बस्तीमा गत वैशाख 12 सरकारले डोजर चलायो। घर भत्किएपछि 24 वर्षीय युवती बाआमासँगै माछा पोखरी स्थित होल्डिङ सेन्टरमा बस्न थालिन्। सरकारले होल्डिङ सेन्टरका रूपमा तोकेको होटलका सञ्चालकले मंगलबार साँझ अचानक उनीहरूलाई भने भोलिबाट तपाईँहरूलाई अर्को ठाउँमा सार्ने भनिएको छ, बिहानै तयार भएर बस्नु। यो उर्दी सुन्नासाथ उनीहरू चकित परे। होटल सञ्चालकलाई कहाँ लैजाने भनेर उनीहरूले सोधे। सञ्चालकले पनि आफूलाई थाहा नभएको बताए। बुधबार बिहान 7:30 सरकारको गाडी आउने भनिएको थियो, तर लैजाने टोली 2 मात्र आयो। टोलीमा सादा पोसाकका प्रहरी र सरकारी कर्मचारी थिए। 2 जति विवाद भयो। होटलमा बसेका विस्थापितले सोधे। सुरुमा त सबै सुकुम्बासीलाई लजमा राख्ने कुरा भएको थियो, अहिले किन हटाउन खोजिएको? कति त रुन थाले, केहीले भने हामी टाढा कसरी जाने? नानी बाबुहरूको कलेज छ, स्कुल छ, हाम्रो काम छ। बस चढ्ने बेला उनीहरूलाई भक्तपुर लैजाने भनियो। पुगेपछि मात्र थाहा भयो कि उनीहरूलाई नगरकोट स्थित राष्ट्रिय खानेपानी तथा सरसफाई अनुसन्धान अभिवृद्धि केन्द्रमा लगिएको रहेछ। अहिले बसिरहेको ठाउँमा सुविधा भए पनि आफूहरूको जीवन बस्ने कोठाले मात्र नचल्ने उनीहरूको गुनासो छ। सुरुमा त उनलाई तपाईँहरूलाई होइन, अर्को होटलका मान्छेले खानपिनको गुनासो गरेकाले उनीहरूलाई मात्र सार्ने हो भनियो, तर भोलिपल्टै उनीहरूलाई पनि जान बाध्य पारियो। कहाँ लैजाने भन्ने जानकारी उनीहरूलाई जाने दिनसम्म पनि दिइएको थिएन। अन्तत बिहिबार बनेपाको रेडक्रस भवनमा पुर्याइयो। आफूहरूलाई एकपछि अर्को गर्दै ठाउँ सार्दा पीडा भइरहेको उनीहरू बताउँछन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महर्जन आफूहरूले विस्थापितलाई जहाँ लगे पनि पूर्व जानकारी दिने गरेको दावी गर्नुहुन्छ। सूचना बिनै पटक पटक ठाउँ सारिएको विस्थापितको गुनासो कान्तिपुरमा समाचार छ।
3: मालपोत्र नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू नगरपालिका तथा गाउँपालिकाबाटै दिने गरी तयारी थालिएको छ। सरकारले त्यसका लागि मालपोत्र ऐन 2034 संशोधन गरेको छ। केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश अन्तर्गत मालपोत्र ऐन समेत संशोधन गरिएको हो। ऐनमा रजिस्ट्रेसन सम्बन्धी काम स्थानीय तहले समेत गर्न सक्ने व्यवस्था थप गरिएको छ। तोकिए बमोजिमको लिखित रजिस्ट्रेसन, नामसारी, दाखिल, खारेज, लगत कट्टा, रोक्का तथा रोक्का फुकुवा गर्ने काम सम्बन्धित स्थानीय तहको भूमिका व्यवस्थापन शाखाले गर्न सक्नेछ। मालपोत ऐनको दफा 8 थपिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव गणेश प्रसाद भट्टले भूमि प्रशासन सम्बन्धी काम स्थानीय तहलाई हस्तान्तरण गर्न मिल्ने उद्देश्यले कानून प्रबन्ध गर्न ऐन संशोधन गरेर उक्त प्रावधान थपिएको बताउनुभयो। मन्त्रालयले 10 एक सूचना जारी गरेर भूमि सुधार, मालपोत्र, नापी कार्यालयहरूबाट प्रवाह हुँदै आएका सेवा स्थानीय तहबाट प्रवाह गर्न चाहने गाउँपालिका र नगरपालिकालाई सम्पर्कमा आउन भनेको थियो। आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।
4: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वरिष्ठता र स्थापित प्रशासनिक मर्यादालाई व्यवस्था गर्दै करार सेवाका कर्मचारीलाई कार्यकारी जिम्मेवारी सुम्पिएपछि गम्भीर विवाद उत्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख 24 मन्त्रीस्तरीय निर्णय अनुसार करार सेवामा कार्यरत सह प्राध्यापक विनम्र विष्टलाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त कार्यालय प्रमुख निर्देशकको जिम्मेवारी दिएको छ। सरकारले हालै ल्याएको अध्यादेशका कारण प्रतिष्ठानका 34 पदाधिकारी तथा कर्मचारी पदमुक्त भएपछि रिक्त रहेको नेतृत्व सम्हाल्न विष्टलाई अर्को व्यवस्था नभएसम्मका लागि जिम्मेवारी तोकिएको छ। प्रतिष्ठानमा हाल विष्टभन्दा माथिल्लो तहमा 8 करार प्राध्यापकहरू कार्यरत छन् भने स्थायी सेवातर्फ पनि उनी सरहका 8 सह प्राध्यापक रहेका छन्। 2 पूर्व उपकुलपति समेत छन्। यस्तो अवस्थामा वरिष्ठ र अनुभवी प्राज्ञहरूलाई पाखा लगाएर करारका कर्मचारीलाई नेतृत्व सुम्पनुले संस्थागत परिपाटीमाथि प्रहार भएको भन्दै कर्मचारीले आपत्ति जनाएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीलाई नेतृत्व सुम्पनुले संस्थागत परिपाटीमाथि प्रहार भएको भन्दै कर्मचारीले आपत्ति जनाएका छन्।

0: एमाले र नेकपा प्रदेश सरकारमा छन्। पछिल्लो पटक जनमत पार्टी समर्थन फिर्ता लिए जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै मधेस सरकारमा संकट उत्पन्न भएको थियो। सरकारले दिएको समर्थन फिर्ता लिन जसपा नेपाल, लोसपा र नेकपाले समेत तयारी गरेका थिए, तर कंग्रेस, नेकपा र जसपा नेपालले केन्द्रबाट पहल गरेर सरकारको संकट टारे। मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवको काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले सोमबार समर्थन फिर्ता लिएको थियो। कंग्रेस सहमहामन्त्री फर्मुला मन्सुरले अब मधेस सरकारमा समस्या नभएको बताउनुभयो। नेकपाका मधेस इन्चार्ज महेन्द्र राय यादवले मधेस सरकारबाट जनमतले समर्थन फिर्ता लिए पनि फरक नपर्ने बताउनुभयो। मधेस प्रदेशका मुख्यमन्त्री एवं जसपा नेपालका मधेस प्रदेशका पूर्व मुख्यमन्त्री एवं जसपा नेपालका महासचिव लालबाबु राउतले मधेस प्रदेशमा कंग्रेसको नेतृत्वमा रहेको सरकार फेर्ने आफ्नो दलभित्र कुनै छलफल र निर्णय नभएको बताउनुभयो। सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जनमत पार्टी दुई धारमा विभाजित भएको छ। जनमत मधेस संसदीय दलका नेता चन्दन सिंहले मधेस सरकार असफल भइसकेकाले समर्थन फिर्ता लिइएको बताउनुभयो। उता सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले एकलौटी निर्णय गरेको भन्दै विरोध भएको थियो। अध्यक्ष ओलीसँग भएको छलफलमा दलको नेता परिवर्तन गर्ने विषयमा कुनै छलफल नभएको रावलले बताउनुभयो। संकट टार्न केन्द्रको मुख ताक्दै प्रदेश सरकार शीर्षकमा कान्तिपुरमा समाचार छ।
1: उच्च स्तरीय कार्यदलले मध्य पूर्व पश्चिम एसियाली संकटबाट नेपालमा परेको बहुआयामिक प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुझाव सरकारलाई दिएको छ। पश्चिम एसियाली संकट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न परराष्ट्र मन्त्री शिशिर खनालको संयोजकत्वमा सर्वघरवाला मन्त्रालयका सचिव सदस्य रहेको कार्यदलले सिफारिस सहितको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेश गरेको छ। कार्यदलले नीतिगत तथा कार्यक्रमगत सिफारिस गरेको छ। कार्यदलले वैदेशिक रोजगार, कृषि, उद्योग, पर्यटन, व्यापार, लगानी, विप्रेषण, विदेशी मुद्रा संचिति, भुक्तानी सन्तुलन, ऊर्जा, इन्धन, खाद्यान्न, औषधि आपूर्तिमा पर्ने प्रभाव न्यूनीकरण र व्यवस्थापनका लागि अत्यावश्यक कदम समेत सिफारिस गरेको छ। 142 पृष्ठ लामो प्रतिवेदनमा इरानमाथि अमेरिकी र इजरायली हमलापछिको पश्चिम एसियाली संकट मात्र नभई रूस युक्रेन युद्ध, इजरायल हमास युद्ध, सन् 1990 पछिका संकटको अध्ययन र समीक्षा गरिएको छ। कार्यदलका सदस्य सचिव एवं परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार पश्चिम एसियामा दक्षिण एसियाको 2,10,00,000 जनसंख्या छ। नेपालका करिब 18,00,000 श्रमिक पश्चिम एसियामा छन्। अमेरिकाले फागुन 16 इरानमाथि हमला गरे यता उत्पन्न संकटका कारण पश्चिम एसियाको रोजगारको संकट हुन सक्ने र त्यसबाट श्रमिक एवं उनीहरूका आश्रित परिवारको जीविकोपार्जनमा असर पर्न सक्ने प्रतिवेदनमा औल्याइएको छ। गरिबीको रेखा मुनिबाट भर्खरै माथि उठेका परिवार पुनः मारमा पर्न सक्ने विश्लेषण सहितको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने परराष्ट्रका अधिकारीहरूले बताएका छन्। प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार पश्चिम एसियामा दिगो शान्तिका लागि परिस्थिति बन्दै गएको नेपाल सरकारको विश्लेषण छ। नेपालको कृषि, उद्योग, व्यापार, विप्रेषण, मल आयात लगायतमा असर पर्ने देखिएको छ भने इन्धनको मूल्यवृद्धिको असर सबै क्षेत्रमा देखिएको छ। उच्च स्तरीय कार्यदलको प्रतिवेदन मध्य पूर्व संकटबाट वैदेशिक रोजगारी सहित आर्थिक क्षेत्र प्रभावित, नयाँ पत्रिकामा समाचार छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: वित्तीय अनुशासन पालना गरौं। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं, मासिक बजेट बनाऊ, अनावश्यक कुरामा खर्च नगरौं, अनिवार्य रूपमा नियमित बचत गरौं, आवश्यक भएमा मात्र ऋण लियौं र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो हो हा संचार नेटवर्क। रत

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
1: नेपाल परिवेशमा अब बाँकी समाचार। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 5 गन्तव्य मुलुकसँग श्रम सम्झौता र नवीकरण गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार मलेसिया, दक्षिण कोरिया, इजरायल र मोरिससँग श्रम सम्झौता नवीकरण प्रक्रिया अघि बढाइएको भने ओमानसँग नयाँ श्रम सम्झौता हुन लागेको आजको नयाँ पत्रिकामा समाचार छ।
2: जिउँदो व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र बनाइदिने कार्यमा संलग्न भएको अभियोगमा नवलपरासी जिल्ला अदालतले वडाध्यक्ष सहित 3 पूर्वपक्षका लागि कारागार पठाएको छ। सुस्ता गाउँपालिका 5 रामनगरका 66 जमालुद्दिन मुसलमान जीवित हुँदाहुँदै मृत्यु दर्ता प्रमाणपत्र बनाइएपछि उनीहरूमाथि झुटा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गरे गराएको सम्बन्धी कसुरमा मुद्दा दर्ता गराइएको थियो। यस प्रकरणमा संलग्न भनिएका 11 मध्ये 2 धरौटीमा रिहा भएका छन् भने 6 अझै फरार रहेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।
1: वसन्त ऋतु हिमालारोहणको मौसम अर्थात् स्वदेशी तथा विदेशी आरोहीहरूका लागि आरोहण गर्ने समय हो। कतिपय नयाँ आरोहीहरू आरोहणका लागि तयारी गर्दैछन् भने केही विगतमा आफूले राखेका वा अन्य आरोहीका रेकर्ड तोड्ने नयाँ कृतिमान राख्न आतुर देखिन्छन्। नेपाल पर्यटन बोर्डले 6,500 भन्दा उचाइका हिमाल आरोहणलाई अनुमति दिँदै आएको छ। नेपाल पर्वतारोहण संघ एनएमएले भने 5,800 उचाइका 27 हिमाल आरोहण गर्न अनुमति दिँदै आएको छ। हिमाल आरोहणमा विदेशीको मोह शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
2: डिजेल तथा पेट्रोलबाट चल्ने सवारीलाई विद्युतीयमा परिवर्तन गर्न सकिने कानूनी व्यवस्था भए पनि व्यावहारिक रूपमा स्पष्ट मापदण्ड नहुँदा सेवाग्राही अन्यलमा परेका छन्। कस्ता सवारी रूपान्तरण गर्न मिल्छ भन्नेसम्मको पनि स्पष्टता नहुँदा कानूनी व्यवस्था कार्यान्वयन हुन सकिरहेको छैन। इन्धनबाट चल्ने सवारी विद्युतीयमा रूपान्तरण गर्न मिल्ने कानूनी व्यवस्था तत्कालीन मन्त्री परिषदले निर्णय गरी 2082 कार्तिकमा राजपत्रमा प्रकाशित गरेको छ। कानून त विद्युतीयमा रूपान्तरण गर्न सकिने व्यवस्था छ। 3 उक्त राजपत्रको सूचनाले काम गर्ने र त्यसपछि कानून निर्माण भइसक्ने अवस्था भएकाले कानून त समस्या नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ। सवारी विद्युतीय बनाउन छैन मापदण्ड, गोर्खापत्रमा समाचार छ।
1: र सर्वोच्च अदालतले नेपाल र भारत बीच भएको लङ टर्म पावर ट्रेड एग्रीमेन्ट 2024 संघीय संसदका दुवै सदनमा जानकारीका लागि पठाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ। सम्झौता विरुद्धको रिट खारेज भएको 1.5 पुनपाठ सार्वजनिक गर्दै सर्वोच्चले सम्झौता संविधानको धारा 279 अनुसार संसदबाट अनुमोदन भने गर्नु नपर्ने फैसला गरेको छ। गोर्खापत्रमा समाचार छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। लामो समयदेखि नाकाबन्दीमा रहेको क्युबाप्रति अमेरिकी नीति नरम हुन सक्ने देखिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार अमेरिकाले क्युबालाई लाखौं डलरका मानवीय सहायता तथा सूचना प्रविधि सेवा आदान प्रदान गर्ने जस्ता प्रस्ताव अगाडि बढेपछि अमेरिकी नीति नरम हुन सक्ने देखिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई लक्षित गर्दै विगतमा कड़ा चेतावनी दिँदै आउनु भएको थियो। त्यसले भेनेजुएलापछि क्युबामा पनि सैनिक कारवाहीको त्रास बढेको थियो। विकसित नरम नीतिले क्युबामाथि हाललाई सैन्य कारवाही टरेको संकेतका रूपमा हेरिएको छ।
1: अब खेल समाचार। नेपाल ए लिग क्रिकेट विश्वकप लिग टूको तयारीका क्रममा रहेको अमेरिकालाई शुक्रबार हिजो 3 पराजित गरेको छ। नेपाल एले अघिल्लो दिन मात्र स्कटल्याण्डलाई 45 रनले पराजित गरेको थियो। नेपाल भ्रमणमा आएका टोली विरूद्ध राजु बस्नेतको प्रशिक्षणमा रहेको नेपाल एको यो तेस्रो जित हो। नेपाल एले यसअघि ओमानलाई पनि पराजित गरेको थियो। नेपाल एले शनिबार आज पुनः स्कटल्याण्डको सामना गर्नेछ। टस जितेपछि ब्याटिङमा आएको अमेरिकाले मुलपानीको माथिल्लो क्रिकेट मैदानमा निर्धारित 50 ओभर खेली 8 विकेट गुमाएर 262 रन बनाएको थियो। मन यादवले 72 रन बनाएपछि नेपालले 5 बल अगाडि लक्ष्य पूरा गर्यो। प्लेयर अफ दि म्याच मैनले 80 बल खेल्दै 4 चौका र 2 छक्का प्रहार गरे। उनले कुशल मल्लले 5 विकेटमा 95 रनको साझेदारी गरी नेपाललाई विजयी बनाए। आजका पत्र पत्रिकामा समाचार छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: वरियता मिचेर भएको प्रधान न्यायाधीश सिफारिशमा प्रश्न, न्याय सम्पादनमा असर पर्ने न्यायाधीशहरूकै चिन्ता, कार्यपालिकाको छाया बनाउन खोजिएको बारको टिप्पणी।
1: आइतबार विदा थपिएपछि अस्पतालहरूको सेवा झनै भद्रगोल, अपरेशन गर्न 1 पालो कुर्नुपर्ने।
2: एल निनोको प्रभावले यस वर्षको मनसुन सुक्खा हुने संकेत, देशभरको तापक्रम बढ्ने, खाद्य सुरक्षामा गम्भीर चुनौती।
1: क्युबाप्रति नरम हुने अमेरिकी नीति, हाललाई कारबाही टरेको संकेत।
2: र अभ्यास खेलमा नेपाल ए द्वारा अमेरिका पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
4: Coming up next,
5: the news plus.
6: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस
3: रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
7: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड,
11: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
12: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: AIO.
2: AIO?
1: Yes, AIO. All in one mart. The best place for shopping.
2: के छरा हो खास त्यहाँ?
1: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
2: वाउ, कहाँ छ र यो?
1: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
3: All in one mart, helping make your life easier.
4: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख ज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ढुकढुक होइन ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: वित्तीय अनुशासन पालना गरौँ। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं, मासिक बजेट बनाऊ, अनावश्यक कुरामा खर्च नगरौं, अनिवार्य रूपमा नियमित बचत गरौं, आवश्यक भएमा मात्र ऋण ल्याऊ र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्क का पार्टनर स्टेशनहरूबाट एकै साथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
4: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिमछिमको खबर अब thahakhabar.com।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
13: 3 दिन भयो।
12: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
13: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
12: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
13: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
14: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन्जन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
12: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
2: महिनावारीलाई मर्यादित बनाए, विभेद अन्त्य गर्नु।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
17: द न्यूज प्लस।

0: नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नेतृत्वको सरकारले अहिले थुप्रै सुधारका कामहरू अगाडि बढाएको जस्तो देखिन्छ। अध्यादेश मार्फत विगतका राजनैतिक नियुक्तिहरू खारेज गरेको छ। विद्यार्थी संगठनहरू खारेज भएका छन्। अरू ट्रेड युनियन संगठनका नाममा दलीय आबद्धता भएका कर्मचारी संगठनहरू, प्राध्यापक संगठनहरू पनि खारेज भएका छन्। त्यससँगै अब युनिभर्सिटीहरूमा उपकुलपति नियुक्तिका लागि खुला आवेदन माग गरिएको छ। सरकारका यी कामहरूको अथवा यी प्रयासहरूको सन्देश के हुन सक्छ? सरकारले देशलाई वास्तवमै राम्रो बाटोतिर लैजाने कोसिस गरिरहेको हो कि फेरि पुरानो राजनैतिक नियुक्ति फालेर नयाँ राजनैतिक नियुक्ति, पुरानै जसरी दलहरूले पालै पालो एउटा दललाई निकालेर अर्को दलले भाग खाने अथवा त्यो खालको प्रवृत्ति पो हुन लागेको हो कि, लगायतका विषयमा आजको द न्यूज प्लस कार्यक्रममा कुराकानी गर्दैछौँ। कुराकानीका लागि राजनीति शास्त्री एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डाक्टर कृपाराम विश्वकर्मा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब नमस्कार, कार्यक्रममा स्वागत छ यहाँलाई। सरकारले एक खालले सुधारका काम सुरु गरेको जस्तो देखिन्छ। सरकार गठन भएको छोटो समय 2 महिना पनि पुगेको छैन, यो बिचमा थुप्रै कामहरू माथि बहस गर्न सकिने, थुप्रै कामहरू माथि अवलोकन गर्न सकिने अवस्था बनिसकेको देखिन्छ। त्यो मध्ये केही तपाईँहरूकै प्राध्यापक संगठनहरूतिरबाट प्रवेश गरौँ सर। अब प्राध्यापकहरू जो दलीय आबद्धता अथवा दलीय संगठनसँग निकट भएर गठन भएका प्राध्यापकहरू, प्राध्यापक संगठनहरू थिए, तिनमा अहिले अलिकति अब खारेज भएपछि कहीँ न कहीँ चिसो पसेको जस्तो होला, के देखिन्छ युनिभर्सिटीहरूमा, यसको प्रभाव के देखिन्छ?
1: वास्तवमा शिक्षकहरू भयो, विद्यार्थी अथवा अन्य ट्रेड युनियन जति थिए, उनीहरूले आफ्नो पेसागत हित र दक्षताका लागि साथसाथै राज्यको नागरिकहरूको हितका लागि जति योगदान गर्नुपर्ने त्यो विषयमा चासो कम भएको हो कि भन्ने फिलिङ चाहिँ हामीलाई विगतमा पनि भएको हो। तर जसले देशको निम्ति, देशका नागरिकहरूको निम्ति र समग्र शिक्षा प्रणालीकै बारेमा चिन्तन मनन गर्नुपर्ने प्राध्यापकहरू निश्चित रूपमा पनि एउटा भेस्टेड इन्ट्रेस्टमा हावी भएको चाहिँ हो निश्चित रूपमा पनि। हिजोदेखि नै अब विश्वविद्यालयमा टिचरहरूलाई तालिमका कुराहरूदेखि लिएर नवप्रवेशीहरूलाई उचित व्यवस्थापनका कुराहरू जति गर्नुपर्थ्यो त्यो कुराहरूमा कसै चासो चाहिँ नभएकै हो। जसरी शैक्षिक रूपमा पनि प्राध्यापकहरूलाई नयाँ नयाँ आविष्कारहरूसँग, अझ इनोभेटिभ एस्पेक्टसँग अझ बढी अभिवृद्धि गराउने क्षमता अभिवृद्धि गर्ने जति प्लानहरू ल्याउनु पर्थ्यो प्राध्यापक सङ्गठनले पनि, त्यतातिर खासै ध्यान नपुगेको हो कि अथवा एकाध औपचारिक कार्यक्रमहरू बाहेक अरूमा खासै ध्यान पुगेन कि भन्ने त्यो चाहिँ विगतदेखि पनि भएको हो। अब अहिलेको सरकारले यी सबै कुरामा राजनीति हस्तक्षेप बढी भएको, विभिन्न सङ्गठनहरू आफ्नो निश्चित उद्देश्य अनुसार भन्दा पनि दलीय इन्ट्रेस्ट अनुसार हावी भएकोले यो राज्यका लागि उपयुक्त छैन कि भन्ने सोच बनाएको सम्भवतः हुनुपर्छ। त्यसले गर्दा सबै ट्रेड युनियनहरूदेखि लिएर विभिन्न पेसागत सङ्गठनहरूलाई पनि खारेज गर्ने यो अभियान ल्यायो र यसको अब विभिन्न क्षेत्रमा टिका टिप्पणी त भइरहेका छन्। अब अहिले नै सबै कुरा यही नै हो भन्ने किसिमले टिप्पणी गरिहाल्नुपर्ने बेला भएको त छैन, अब यसको परिणाम चाहिँ हेर्नुपर्छ। अब आशा गरौँ जति नितान्त रूपमा राज्यको हितमा नागरिकहरू, नागरिक समाज अथवा विभिन्न पेसागत सङ्गठनहरूले आफ्नो पेसागत क्षमता अभिवृद्धिका साथसाथै राज्यका लागि के गर्न सकिन्छ त भन्ने कुरामा जुन चिन्तन हुनुपर्थ्यो त्यो चिन्तन नहुनुकै परिणाम यो स्थिति आएको हो कि भन्ने लाग्छ।
0: जस्तो अहिले ट्रेड युनियन सङ्गठनहरू खारेज गर्दाखेरि हिजो जे उद्देश्यका लागि खोलिएको थियो अब भविष्यमा ती उद्देश्यहरू पुरा हुन सक्दैनन् कि भन्ने सिधा चिन्ता हुन्छ नि, त्यस्तो चिन्ता गरिएको छ, त्यो चिन्ता चाहिँ जायज हो कि होइन?
1: अब डेमोक्राटिक प्रोसेस अथवा डेमोक्राटिक सेन्टिमेन्टमा आफ्ना सङ्घ सङ्गठनहरू खोल्न पाउने, आफ्ना अधिकारहरूको वकालत गर्न पाउने अभिव्यक्तिको स्वतन्त्रता हरेक नागरिकलाई हुने, त्यसले गर्दा यो सामाजिक र राजनीतिक वातावरणभित्रै पनि क्रिया र प्रतिक्रियाहरू दिने त्यो त यो लोकतान्त्रिक पद्धति नै भएको हुनाले पनि गतिविधिहरू गरेको हो। इभन हाम्रो संविधानभित्रै पनि लोकतान्त्रिक अभ्यासहरू अझ भन्ने हो भने नागरिक अधिकारका विषयवस्तुहरूलाई प्रत्याभूत गरेको स्थिति हो, त्यसको बन्दोबस्त संवैधानिक रूपमा नै गरिएको छ। यद्यपि प्रयोगमा आएका केही आरोह अवरोहहरूको कारणले गर्दा नै यो स्थिति ल्याएको हो। अब यसले चिन्ता र चासो हुनु स्वाभाविकै हो, तर जस्तो विश्वविद्यालयमा प्राध्यापकहरूलाई उनीहरूलाई शैक्षणिक स्किलहरू अध्ययन अनुसन्धानका विषयवस्तुहरूमा अझ अव्यस्त राख्ने वातावरण राज्यले कायम गर्यो। युनिभर्सिटीका कक्षा कोठाहरू खाली भएनन्, विद्यार्थीहरू नियमित भयो, शिक्षकहरू अझ प्राध्यापकहरू पनि बढी जिम्मेवार रूपमा प्रस्तुत भयो भने त यी पेसागत सङ्गठनका कुराहरूमा त्यति चासो र चिन्ता नहोला, किनकि राज्यले नै अभिभावकीय भूमिका निर्वाह गरेर विशेषतः नागरिकहरूको राज्यमा सेवा गर्ने उसको योग्यता र क्षमताले योगदान गर्ने वातावरण बन्छ भने राज्यले नै त्यसको अभिभावकत्व स्वीकार गर्छ। अझ भन्ने हो भने विषयगत रूपमा शिक्षा मन्त्रालय नै त्यो कुरालाई सहजीकरण गर्छ भने त यस्ता विषयवस्तु भोलि आवाज नउठला, जहाँ असन्तुष्टि हुन्छ त्यही आवाज उठ्ने हो। अब असन्तुष्टि हुने वातावरण नै राज्यले दिएन र राज्य जिम्मेवार रूपमा प्रस्तुत भयो भने त यस्ता विषयवस्तुहरूमा आवाज नउठला कि भन्ने।
0: अब विश्वविद्यालयमा चाहिँ प्राध्यापकहरूले आफ्नो अधिकारका लागि अथवा आफ्नो आवाज उठाउनका लागि सङ्गठन बनाउने, विद्यार्थीहरूले आफ्नो हकितका लागि विद्यार्थी हितको लागि भन्दै सङ्गठन बनाउने, यस्ता विभिन्न जे अभ्यास भइरहेका थिए ती दुवै अभ्यासहरू अथवा यी सबै अभ्यासहरू अब सरकारले गर्न नदिने भयो। विद्यार्थी सङ्गठनको हिजो आवश्यकता महसुस गरिएको थियो, आज सरकारले आवश्यकता छैन भन्यो। प्राध्यापक सङ्गठनहरूको हिजो आवश्यकता महसुस गरिएको थियो, आज छैन भन्यो। अब यसको ठ्याक्कै विद्यार्थीतिरको नजरबाट हेर्दाखेरि त्यो चाहिँ हिजो थियो आज छैन, अथवा हिजो पनि आवश्यक थिएन त्यसका कारणले युनिभर्सिटीहरू बिग्रिरहेका थिए, अथवा आज पनि आवश्यकता छ जसरी हिजो आवश्यकता थियो, के हो खास के भन्नुहुन्छ तपाईँ?
1: विद्यार्थीहरूको आवश्यकता हिजो भएर नै र विद्यार्थी सङ्गठनहरू कस्तो बेलामा निर्माण गरिएका छन्, उनीहरूको राज्यमा जो लोकतान्त्रिक परिपाटीको व्यवस्थापन गर्ने अथवा समाजलाई रूपान्तरण गर्ने क्रममा विद्यार्थी सङ्गठनहरूले खेलेको भूमिका त्यसलाई नजरअन्दाज गर्न सकिँदैन, त्यही कुरा प्राध्यापकहरूमा पनि लागू हुन्छ। समग्र समाजको रूपान्तरणका निम्ति हरेक कुराहरू एउटा पाइलाबाट सुरु हुने हो, त्यस कारणले हिजोको बेलामा विद्यार्थी सङ्गठनहरू, प्राध्यापक सङ्गठनहरू, अन्य पेसागत सङ्गठनहरू जसरी परिचालित भएका थिए त्यो स्पेस पछिल्लो समयमा आएर त्यसमा कमी भएको हो कि भन्ने फिल भएकै हो। त्यसले गर्दा पेसागत सङ्गठन आफ्नो पेसागत दक्षता अझ राज्यको सार्वभौम सत्तालाई अक्षुण राख्ने प्रक्रियामा जसरी राज्यको एउटा इमान प्रतिष्ठा जसरी अगाडि बढ्नुपर्ने त्यो ढङ्गमा आँटाउने गरीहरू हामी भएकै कारणले यो स्थिति आएको हो। यद्यपि विद्यार्थी सङ्गठनको आवश्यकता अहिले पनि नभएको होइन, समाजमा जागरण ल्याउन, विद्यार्थीहरूमा राजनीतिक चेतना दिनका निम्ति यो शिक्षकहरूबाटै सबै कुरा सिक्छन् विद्यार्थीले भन्ने हाम्रो जुन पिएमको अहिलेको लेटेस्ट केही सोसियल मिडियामा उहाँका आएका अभिव्यक्तिहरू थिए, त्यसरी शिक्षक र प्राध्यापकहरूबाट सिकुन् भन्ने हो भने हामी कहाँका शिक्षक अथवा प्राध्यापकहरू कति एबल छन्, उनीहरूले समाज रूपान्तरणका निम्ति कस्तो चिन्तनका साथ अगाडि बढेका छन् त्यो कुरालाई पनि मध्यनजर गर्नुपर्ने स्थिति हुन्छ। यसकारण पढ्दै लेख्दैमा सबैमा राजनीतिक चेतना हुन्छ भन्ने चाहिँ हुँदैन। पढेको चाहिँ राजनीति शास्त्रको विद्यार्थी नै होला तर उसले क्रिटिकल डिस्कोर्सको उसमा विकास छैन, क्रिटिकल एङ्गलबाट सोसाइटीलाई हेर्दैन भने त्यसमा राजनीतिक चेतनाको विकास भएकै हुँदैन। उसले थ्योरिटिकल आस्पेक्टमा केही कुराहरू बुझेको होला, पढ्ने र पढाउने काममा चाहिँ सक्षम होला, तर समय बुझ्ने र समाजलाई गति दिने कुरा चाहिँ मात्रै शिक्षक र प्राध्यापकहरूबाट त्यो सम्भव हुँदैन। त्यस कारणले पहिलो कुरा राज्यका सचेत नागरिकहरूले म कहुँ मेरो समाज अथवा मेरो फाउन्डेसन के हो, मेरो आधार के हो, र त्यो क्षेत्रका नागरिकहरूको चिन्तन मनन र उहाँहरूको यो राजनीतिक चेतना कतिको छ भन्ने कुरामा विमर्श भएन भने त त्यो समाज अगाडि बढ्नै सक्दैन। त्यस कारणले पनि यो सिक्ने र सिकाउने कुराहरूमा विद्यार्थी र शिक्षकहरू लाग्नै पर्छ, र साथसाथै उहाँहरूले समाज पनि के हो भन्ने कुरा बुझ्ने र बुझाउने यी कुराहरूमा परिचालित नभएसम्म समाजमा रूपान्तरण हुँदैन। र मात्रै कुरा के हो भने शिक्षक र विद्यार्थीका नाउँमा जो राजनीतिक दलहरूले जुन प्रकारको अराजक गतिविधि नेपालमा भएको थियो यस्ता गतिविधिहरू नहुन् भन्ने किसिमले केही कुराहरूमा सुधार गर्न जरुरी छ, कतिपय कुराहरूमा प्रतिबन्ध लाउनु पनि जरुरी छ, तर कम्प्लिटली पेसागत सङ्गठनलाई पनि खारेज गर्ने यता विद्यार्थी सङ्गठन पनि खारेज गर्ने यो कुरा लोकतान्त्रिक पद्धतिभन्दा विरुद्धमै हुन्छ जो राज्यले अहिले गरिरहेको।
0: भनेपछि यो कदम चाहिँ अहिले गलत छ,
1: अहिलेको सन्दर्भमा केही कुराहरूमा है, जस्तो युनिभर्सिटीमा नियमित दबाब दिने कुरा, लगातार तालाबन्दी गर्ने जो गैर राजनीतिक संस्कृति छन् ती कुराहरूमा प्रतिबन्ध लाउनै पर्छ, तर अन्य लोकतान्त्रिक मूल्य मान्यता जसले व्यक्तित्व विकासका वातावरणहरू दिन्छ त्यो कुरालाई प्रवर्तन गर्छ।
0: तर ठ्याक्कै यी सङ्गठनहरूले आफ्नै हितमा पनि देशको हितमा पनि, जस्तो विद्यार्थी सङ्गठनले विद्यार्थीको हितको कुरा गरौँ, देशको हितको कुरा गरौँ, अनि प्राध्यापक सङ्गठनहरूले शैक्षिक क्षेत्रको हितको कुरा अथवा आफ्नै हितको कुरामा पनि ठ्याक्कै पछिल्लो समय चाहिँ काम गर्न सकेको जस्तो देखिँदैन होइन। उनीहरू आवश्यकता नै नभएर हो कि खासै प्रभावकारी रूपमा उनीहरूबाट यस्तो भयो, उनीहरूको दबावका कारण यो खालको चिज भयो, जस्तो विद्यार्थीको दबावले युनिभर्सिटीमा यस्तो परिवर्तन भयो, अथवा प्राध्यापक सङ्गठनहरूको दबावका कारणले अथवा उनीहरूको सक्रियताका कारणले विद्यार्थीहरूमा यस्तो नयाँ सिकाइ चाहिँ प्रभावित गर्न सकियो, यस्तो टाइपको काम त भएको जस्तो देखिँदैन नि होइन र?
1: हजुर हो, त्यो कुरालाई मान्नै पर्छ किनकि यसमा सत्यता छ। जुन उद्देश्यले विद्यार्थी सङ्गठनहरू प्राध्यापक सङ्गठनहरू विकारमा निर्माण गरिन्थे, राज्यले त्यसलाई प्राथमिक रूपमा राखेको पनि हो नराखेको होइन। अब यसको उद्देश्य भनेको प्राध्यापक भनेको चार यो पर्खालको किल्लाभित्र अथवा चार पर्खालले घेरिएको कक्षा कोठामा मात्रै केन्द्रित भएर उसले समाजमा रूपान्तरणका कामहरू गर्ने होइन। जब राज्यकै बुद्धिजीवीहरू भनेको मानव समाजको उन्नति र प्रगति कसरी गर्न सकिन्छ र ती समाजका वास्तविक समस्याहरू के हुन् भन्ने कुरालाई सार्वजनिक गर्दैन, त्यसलाई छलफल र बहसको विषय बनाउने प्राध्यापकहरूको दायित्व हो। त्यो कुरामा प्राध्यापक सङ्गठनहरू चुकेका छन्। मात्रै के हो भने आफ्नो इन्ट्रेस्ट अनुसारका राजनीतिक दल र नेताहरू सत्तामा आउने बित्तिकै अब युनिभर्सिटीका प्रोफेसरहरू राजदूत बनाइदिन्छ कि मलाई विश्वविद्यालयको विषय बनाइदिन्छ कि भन्ने किसिमले नितान्त पनि पदलोपूर्ण तरिकाले जो कुद्ने काम भयो विकृत बनाउने कुरा यही नै थियो। अनि अर्को कुरा स्टुडेन्टहरूको बिचमा पनि उहाँहरूले हामीले विद्यार्थीहरूको हितमा काम गर्नुपर्छ, अझ विद्यार्थीहरूलाई व्यक्तित्व विकासका माध्यमहरूमा अगाडि बढाउनका निम्ति भरमग्दुर प्रयत्न गर्नुपर्छ, अझ कसरी रचनात्मक क्षमताको विकास गर्ने भन्ने तरिकाले जसरी जानुपर्छ त्यो कुरा भएन। केन्द्रमा पार्टीका नेताहरूलाई हिर्काउँदैमा नेता बन्न सकिन्छ भन्ने जुन प्रकारको अल्प किसिमको एउटा बुझाइ छ, अब नेता भनेकै उसले कुरा गर्ने हो, राज्यको राजनीतिमा चुनाव जित्ने हो, चुनाव जितेर सरकारमा जाने सत्तामा जाने भन्ने जुन प्रकारको बुझाइ छ त्यो वास्तवमा नेतृत्वको शिक्षा त होइन। नेतृत्वले समग्र नागरिकहरूको उन्नति प्रगति अझ राज्यकै उन्नति र प्रगतिका निम्ति चिन्तन गर्ने नेताले विचारको कुरा गर्छ, उसले दर्शनको कुरा गर्ने हो। नेताले हामी कहाँ के हो भने आदर्शको कुरामा बढी केन्द्रित भए काम गर्न नपर्ने आदर्शका मिठासपूर्ण भाषणहरू र कुराहरू मात्रै समाजमा पस्किएको कारणले त्यो रियालिटी एकातिर भयो र मान्छेको काम गराएको शैली चाहिँ अर्कैतिर भयो। त्यस कारणले नै यी विभिन्न प्रकारका सामाजिक र राजनीतिक विकृतिहरू आएका हुन्। वास्तवमा विद्यार्थीले विद्यार्थीको हितमा काम गर्ने हो, शिक्षकहरूले शिक्षकको हितमा काम गर्ने भने समग्रमा सक्षम शिक्षक र सक्षम विद्यार्थी अथवा उच्च स्तरीय जनशक्ति भयो भने त्यो समाज त अटोमेटिकल्ली उन्नत बनिहाल्छ। त्यो नभएकै कारणले गर्दा अहिलेको यो स्थितिमा राजनीतिक बदलाव जुन प्रकारको भयो सरकारमा त्यसले नि यस्ता कुराहरूको महसुस गरेर नै यो काम गरेको हो कि भन्ने त्यो एङ्गलबाट पनि हेर्न मिल्छ।
0: अब सरकारका अरू कामहरू जस्तो सुकुम्बासी बस्तीमा डोजर चलेको छ, अतिक्रमित बस्ती भनेको छ सरकारले यिनीहरूलाई, र सुकुम्बासी जो रियल सुकुम्बासी हुन् उनीहरूलाई चाहिँ सेटलमेन्टको प्रक्रिया अगाडि बढाउने कुरा सरकारको छ, अहिले पनि सेल्टरमा राखिरहेको अवस्था छ। यसमा कतिपयले चाहिँ अब विभिन्न दृष्टिकोण राखेका छन् भनौँ न, कसैले चाहिँ सहरको सौन्दर्यका लागि भए पनि उनीहरूलाई हटाउनु पर्थ्यो, नदीको सुरक्षाका लागि भए पनि हटाउनु पर्थ्यो, बाढीबाट जोगाउनका लागि पनि हटाउनु पर्थ्यो लगायतका तर्क, कतिपयले चाहिँ उनीहरू सुकुम्बासीमाथि राज्यले अत्याचार गर्यो, उनीहरूलाई सेटलमेन्टको पहिला ग्यारेन्टी गर्नु पर्थ्यो, त्यसपछि मात्रै समय तोकेर अनि निकालिनु पर्थ्यो, यो अपमान पूर्ण रूपमा चाहिँ निकाल्ने काम भयो भन्ने खालका तर्क गरेका छन्। तपाईँको दृष्टिकोणले के भन्छ?
1: अब पहिलो कुरा त नागरिकलाई राज्यको संविधानले नै सबैलाई कानुनको नजरमा समान छन् भनिसकेपछि अब त्यसमा तर्क गर्नुपर्ने खण्डन गर्नुपर्ने आवश्यक कुरै भएन। अझ राज्य भनेको एब्स्ट्र्याक्ट थिङ्किङ हो भने राज्यको प्रतिनिधिको रूपमा राज्यलाई मूर्त रूप दिने भनेको सरकारले। अब सरकारमा उमेर समूह बुझाइका आधारमा सानो वा ठुलो उमेरका जोसुकै भए पनि अन्तत यो देशको नेतृत्व गर्ने र देशको अभिभावकत्वको जिम्मेवारी लिने सरकारका प्रतिनिधि राज्यका प्रतिनिधिहरूले हो। त्यसले गर्दा सबभन्दा पहिला केही हदसम्म यी जति तर्क वितर्कहरू उठेका छन् यी हुनु स्वाभाविकै पनि हो। विगतमा पनि सुकुम्बासी समस्याका नाउँमा देशमा राज्य स्रोतकोमा त्यत्रो लगानी गरिएको छ, त्यस्ता संरचनाहरू बनाए। पहिलो कुरा त्यसको रिभ्यू गर्नुपर्ने हो। त्यसले गर्दा उपलब्धि के भयो त, त्यसको कहाँसम्म पुगेको छ, उपलब्धि के भयो, अथवा राज्यको खर्च मात्रै भएको हो कि उपलब्धि पनि भएको छ भन्ने कुराहरूमा विश्लेषण हुनु पर्थ्यो। अब त्यो कुरामा राज्यका प्रतिनिधिहरूले गर्न चाहिँ गरेकै होला, नगरेका र चुवाका तालमा गरेका छन् भन्न त नमिल्ला। यद्यपि गर्नुपर्ने के हो भने पहिले सम्पूर्ण विषयवस्तु गरेर बारे डिटेल स्टडी गरेर त्यसको कस्ट बेनिफिट भनौँ न कस्ट इफेक्टिभको स्टडी गरिसकेपछि अन्तत नागरिकको सेटलमेन्ट त राज्यले गर्नै पर्छ। अब सधैँ गैर नागरिक भन्ने उनीहरूलाई सम्पत्ति विहीन नै भन्ने यस्ता कुरा चाहिँ हुँदैनन्। त्यो मामलामा हेर्ने हो भने राज्यमा सरकार अथवा राज्यका प्रतिनिधिहरूले पहिलो कुरा देशमा जो असमान प्रकारको वितरण प्रणाली छ, कतिपयले बिघा बिघा जमिनहरू हडपेर पनि बस्ने, अब कतिपयले एउटा बस्ने ठाउँ नै नहुने भन्ने यो कुरा मिल्दैन। त्यसका लागि राज्यले पहिला सम्पत्तिको हदबन्दी तोक्ने, विगतमा पनि तोक्ने, त्यो कार्यान्वयन भएको छ कि छैन त्यसबारे स्टडी गर्ने। त्यसभन्दा पछि वास्तविक समस्या कहाँनिर हो त्यो समस्या पहिचान गरेर त्यसका कारणहरूको विश्लेषण गरेर अब के गर्नुपर्छ भन्ने आधारमा प्लान बनाउनु पर्ने हो। अब त्यो प्लान बनाउँदा लामो समय लाग्छ भनेरै होला सरकारले यो आलेखमा तातै मरिजाउँ भन्ने किसिमको यो तरिकाले सोचेको होला। हुन त संसद बोलायो तर संसदलाई फेरि स्थगन गरेर अध्यादेश मार्फत अगाडि बढ्यो, फेरि संसद बोलाइँदैछ। अब यी कतिपय कुराहरू मिलेका छैनन्। यस्ता कुराहरूमा राज्यमा सुझबुझपूर्ण नेतृत्व जरुरी नै हुन्छ। अब जो पहिले हतार हतारमा काम गरिहाल्ने अन्तमा आएर पश्चाताप गर्ने यो वातावरण छ, यो भोलि आएर प्रति उत्पादक पनि हुन सक्छ कि भन्ने पनि हो। यद्यपि राज्यले पहल गर्नु चाहिँ नराम्रो होइन, पहल गर्नुपर्छ, साथसाथै व्यवस्थापन भनेको सही किसिमले गर्नुपर्छ ताकि भोलि त्यस्ता समस्याहरू नउठ्ने किसिमले।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
3: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
4: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
5: पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
7: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदा चाहिँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउने गरेका छौँ। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउने गरेका छौँ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौलो चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदुली एफएम 97.2 मेगाहर्ज दुदुली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी जोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सिरिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगन्ज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क हुने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गर्नुहोस्। आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। र कार्यक्रम ज्योतिष वास्तु तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल वैशाख महिनाको आज 26 गते, तदनुसार ईस्वी सन् 2026 मई, आज विशेष गरी 9 तारिक, सकसम वर्ष 1948, नेपाल सम्बत 1146, वसलागा रोद्र नामक संवत्सर, उत्तरायण वसन्त ऋतु, आज शनिबार रहेको छ, ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ, आज सप्तमी तिथि रहेको छ, आज सप्तमी तिथि रहेको छ, 11:26 बजे रहेको छ, विशेष गरी नक्षत्रमा रहेको छ श्रवण नक्षत्र, आज श्रवण नक्षत्र रहेको छ, विशेष गरी 35:53 पल्ला रहेको छ, योगमा रहेको छ शुभ योग रहेको छ, 45:01 पल्ला रहेको छ, कर्णमा रहेको छ बवाहकरण रहेको छ, विशेष गरी 42:20 पल्ला रहेको छ। यस्तै गरेर चन्द्रमा आज मकर राशिमा, श्री सूर्यनारायण चाहिँ मेष राशिमा, आनन्द आदि योगमा आज स्थिर योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:21 मिनटमा भयो भने सन्ध्या सूर्यास्त 6:41 मिनटमा हुनेछ र आजको दिनमान घडी 13:20 पल्ला रहनेछ। आज विशेष रहेको छ, आज अष्टमी व्रत, गोरखकाली पूजा, कानुन दिवस भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा चर्चा भने गर्नेछौँ। विशेष गरी आजको कालबेलाको समय रहेको थियो बिहानको 5:18:46 बिहानको 6:59:10 आज कालबेला रहेको थियो बिहानको समय भने। अब साँझको समयमा रहनेछ कालबेला आजको लागि, विशेष गरी
विशेष गरी साँझको 5:37 साँझको 6:42 आज काल बेला रहनेछ। यस्तै गरेर शुभ बेला रहेको छ अहिले यतिखेर भने बिहानको 6:59:10 विशेष गरी बिहानको 8:39:35 अहिले यतिखेर शुभ बेला रहेको छ। यस्तै गरेर लाभ बेला रहनेछ दिउँसोको 1:40:48 दिउँसोको 3:21:35 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष रूपमा चर्चा भने गर्नेछौँ। सूर्य अहिले यतिखेर विशेष गरी आजको दिनमा र यो महिनाभरि रहनेछ मेष राशिमा। यस्तै गरेर चन्द्रमा मकर राशिमा रहनेछ आजको दिनमा विशेष गरी। यस्तै गरेर मङ्गल मीन राशिमा, बुध मेष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र वृष राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि चाहिँ आउनेछ मकर राशि। श्रवण नक्षत्रको तेस्रो चरण नाम आउँछ खेबाट, खेमप्रसाद, खेमलाल यस्तो नाम आउँछ, अन्तिनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भाइ आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पालिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी अनि के गरेर व्यतीत रहन्छ मेष आदि, विशेष रूपमा मेष आदि 12 राशिफल।

मेष राशि। मेष राशि उनीहरुका लागि आजको दिन विशेष भेटघाटले काममा उत्सव बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। केतीमानी काम गर्ने समय रहेको छ। साथी भाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। मेहनतले नामदामी नाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्दै जाँदैछन्। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्दैछ। व्यापार पनि प्रशस्त फाइदै फाइदा हुने खालको यो भूमि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम जिम्मेवारी हात पार्ने मौका मिल्नेछ। तारिफेका कामले धेरैको मन जित्न सकिन्छ। रोकियो केही काम बन्दै जाँदैछन्। टाढिएका साथीभाइ नजिकनाले हर्ष बन्नेछ। उपलब्धिको सत पहिचान गर्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा भने आफैलाई हुनेछ। आध्यात्मिक मनोवृत्तिले समाज सेवामा प्रवृत्त गराउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष लेखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन आकस्मिक समस्याले दुर्धुप गराउन सक्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकेला। गरिआएका कामलाई भने निरन्तरता भने दिन सकिन्छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइला पछि फाइदा दिने काम सम्पादन गर्न सकिन्छ। अप्ठ्यारो पर्दा शुभचिन्तकले साथ दिनेछन्। दोहोऱ्याएर प्रयास गर्दा काम बन्ने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रतीक्षा गरेको उपलब्धि प्राप्त हुनुको साथै मनका धन लाभ हुन सक्ने योग

0: प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्न समय लाग्नेछ। श्रमको उचित मूल्याङ्कन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बन्नुको साथै उठ्नुपर्ने रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापारमा मनको आयार्जन गर्न सकिने योग रहेको छ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। पछिको लागि पनि सामान्य लगानी गर्न पनि सकिने खालको योग भए राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ

0: गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नंबर 9845175223 र 9806575223। पुनः फोन बाट पनि ग्रह दशा र भाग्य को बारे में जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईं ग्रह दशा को कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारस को विश्वविद्यालय अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र संबंधी वर्षौ वर्षदेखि अनुभव संगाल्नु भएका राष्ट्रीय तथा अन्तर्राष्ट्रीय सम्मान द्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी को साथमा कार्यक्रम ज्योतिष वास्तु नेपाल भर एकै साथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

दर्शन बच्चे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने गरिसकेका छौँ र अब नेपाल रहेको छ तपाईँको भूत वर्तमान र भविष्य

0: विषयमा ग्रहदशा र भाग्यको विषयमा चर्चा र परिचर्चा भने गर्ने बेला रहेको छ। तपाईँले कुनै पनि जिज्ञासाहरू रहेका छन् तपाईँको भने आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोला। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। निर्धक्क भएर आफ्नो आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा म तपाईँहरूलाई विशेष रूपमा चर्चा र परिचर्चा भने गराउनेछु। फोन गर्दा साल महिना गते र समय तपाईँले हामीलाई जानकारी दिनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा हामीले यहाँबाट तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा भनेर म तपाईँलाई विशेष रूपमा जानकारी पनि गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो, नारायण, कहाँबाट को बोल्दै हुनुहुन्छ? हेटोडाबाट बोल्दै हुनुहुन्छ? तपाईँको घरमा अलिक डिस्टर्ब आइरहेको छ आवाज। घरभित्र जानु न, कोठामा जानु न है। हजुर, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त? बाबुको जन्मिति भन्नुहोस् त, कति हो?
1: 2061
0: साल भदौ महिनाको रातिको 1 बजे हो। 2 गते उज्यालो भएको होइन? हजुर, के बार पर्दो रहेछ? बुधबार हो। ल, श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। ध्यान दिएर सुन्नुहोला। 2061 साल श्रावण शुक्ल पक्ष पर्छ, द्वितीय तिथिमा जन्म, बाबुको मङ्गलबारको राति, उजाड भएको बुधबार, राशि सिंह राशि, नाम आउँछ टिकाराम भन्ने नाम आउँछ है। हजुर, मध्यरानी नरक गर्न परेको छ बाबुको, घातकमा परेको छ तिथि, तृतीय तिथि, अष्टमी तिथि, त्रयोदशी तिथि घातक हुन्छ, शनिबार पनि बाबुलाई घातकै हुन्छ। नम्बरमा 10 नम्बर, नक्षत्रमा मूल नक्षत्र घातक हुन्छ, राशिमा कन्या राशि, बाबुको लागि विशेष घातक कन्या राशि देखिएको छ। कालसर्प योग परेको छ, अरू त सबै थोक राम्रो छ। महालक्ष्मी योगमा जन्म भएको छ, सूर्य बलवान छ, चन्द्रमा बलवान छ, विदेश यात्रा असाध्यै राम्रो, सरकारी जागिर असाध्यै राम्रो देखाउँछ। यहाँबाट हेर्दाखेरि शत्रु अलि धेरै लाग्ने, कुरा काट्ने मान्छे अलि धेरै हुने कुण्डली परेको छ। कालसर्प योगले गर्दा काममा, कार्यमा, पढाइमा हरेक क्षेत्रमा यसले अधुरो अधुरो गराउँछु भन्छ कालसर्प योगले। कालसर्प योगको रत्न कवच लाउनुपर्छ बाबुले। पञ्चमी तिथिको दिन व्रत बस्दा राम्रो हुन्छ, विशेष गरी नाग पञ्चमीमा व्रत बस्ने, नाग देवताको पूजाआजा गर्नाले असाध्यै राम्रो मानिन्छ। अहिले ग्रह बाबुको लागि चाहिँ चलिराखेको ग्रह छ पिङ्गला भन्ने ग्रह, अर्को चन्द्रमा भन्ने ग्रह चलेको छ। मनमा पीर चिन्ता, स्वास्थ्यमा समस्या आउने ग्रह भएकाले अलिक सावधान रहनुपर्छ भन्ने कुराहरू देखिएका छन् बाबुको लागि चाहिँ। विदेश यात्रा एकदमै राम्रो छ, मैले अघि पनि भने, तर विदेश यात्रा एकदम राम्रो छ। विदेश गएर मात्रै पनि भएन, बाबुलाई कालसर्प योग परेको भएर कालसर्प योगको रत्न कवच पाउँछ हामीसँग। रत्न कवच लगाएर एप्लाई गर्नुभयो भने सजिलो हुन्छ, अथवा एप्लाई गरेर भिसा राखेर विदेश गयो भने पनि सजिलो हुन्छ। रत्न कवच रत्न कवच लाउनुपर्छ कालसर्प योगको। कालसर्प योग पर्नु भनेको नराम्रो होइन, फेरि राम्रो हो। कालसर्प योग भनेको चाहिँ सर्पलाई तपाईँको चाहिँ खुसी पार्नुभयो, नाग देवतालाई खुसी पार्नुभयो भने मणि प्रदान गर्छन्, दुखी पार्नुभयो भने विष प्रदान गर्छन्। अहिले बाबुलाई नाग देवताले विष प्रदान गरेका छन्, त्यही भएर अलिक काममा झमेलाहरू आउने, झन्झटिलो भइहाल्ने कुण्डली परेको छ क्या बाबुको। अब रत्न कवच लगाएर नाग देवताको पूजाहरू गर्नुभयो, नाग देवता खुसी हुनुहुन्छ, प्रसन्न हुनुहुन्छ, त्यसपछि मणि प्रदान गर्नुहुन्छ, त्यसपछि राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, कुण्डली राम्रो छ। महालक्ष्मी योगमा जन्म भएको छ बाबुको, माङ्गलिक कुण्डली परेका छन्, चौथो माङ्गलिक, माङ्गलिक पनि भाग्यमानी मान्छे माङ्गलिक हुन्छन्, तर पछि गएर विवाह गर्दा माङ्गलिक नि कन्या खोजेर विवाह गर्नुपर्छ, होइन एउटा आँखसँग विवाह गऱ्यो भने राम्रो पनि हुन्छ बाबुको लागि चाहिँ विशेष गरी माङ्गल्यको लागि मङ्गलबारको दिन चोखो निधो गर्ने शुद्ध भोजन गर्ने मङ्गल चौथी गणेश चौथीको पूजाहरू गर्ने गर्नु भने राम्रो हुन्छ
1: त्यो मङ्गल चौथी बाबुले गर्नुपर्ने कि मैले गर्दै हुन्छ गुरु
0: बाबुले गर्नु पर्यो नि तपाईँले गरेर हुन्छ त अब तपाईँले गरेर हुँदैन उसले आफैले गर्नुपर्छ
1: अनि अहिले यसपालि बाहिरको लागि के कस्तो अब अहिले ट्राई गरे हुँदैन होला गुरु
0: अब रत्न कपडा लगाएर गर्नुभयो भने 95% राम्रो हुन्छ विदेशको लागि राम्रै देश जाने राम्रै गर्ने
1: सम्बन्ध
0: बाबा मम्मीसँग पिताजीसँग सम्बन्ध राम्रो छ त्यस्तो नराम्रो छैन ठिकै छ अब कुण्डली कालो स्वरूप योगले गर्दा ठगिएका छन् अब छोरालाई नठगाउनु होला रत्न कवच चाहिँ धारण गर्नुपर्छ रत्न कवचलाई दिउँसो 10 बजेपछि फोन गर्नुहोस् तपाईँलाई चाहियो भने म व्यवस्था गरेर तपाईँलाई पठाइ पनि दिउँला अथवा तपाईँ नजिकै हुनुहुन्छ आउन पनि सक्नुहुन्छ है हुन्छ हस् नारायण
1: हस्
0: नारायण उहाँले फोन गर्नुभएको थियो हेटुडाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि सम्पर्क तपाईँले पनि गर्नुहोला 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तवमा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ रोल्पा जिल्लाबाट हिरा बुढाजी बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ हिराजीले
1: श्रीमानको
0: विषयमा रोल्पा जिल्ला कुन ठाउँबाट फोन गर्नुभएको हो जन्मिति भन्नुहोस् त कति हो तपाईँको श्रीमानजीको
1: 2055
0: पुस महिना 15 गते साँझको 5 बजे हो जन्म कुन जिल्ला भएको रोल्पामै
1: हो
0: ल सुन्नुहोस् है त श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः तपाईँको श्रीमानजीको लागि चाहिँ 2055 पौष शुक्ल पक्षको त्रयोदशी तिथिमा जन्म बुधबारको दिन है बिहिबारको के अरे बुधबारको दिन जन्मबार बुधबार परेको छ राशि चाहिँ वृष राशि आउँदो रहेछ नाम आउँछ एकारत्न भन्ने नाम आउँछ चिनाको नाम एकारत्न आउँछ नारायणको नाम है अन्त्यले राक्षस गर्न परेको छ घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक छ हस्ता नक्षत्र घातक छ नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ है कुण्डली भाग्य ग्रह असाध्य राम्रो छ अलिकति गुरु चाना योग परेको छ श्रीमान श्रीमती ग्रह अलि मिल्दो रहन्छ मनमुटाप मनमुटाप हुने ग्रह परेको छ अब वैदेशिक यात्रा राम्रो छ अनि फलाम सम्बन्धी कामहरू नगर्दा राम्रो शनिबारको दिन चोखो नित गर्ने मङ्गलबारको दिन चोखो नित गर्ने बिहिबारको दिन चोखो नित गर्ने कुराहरू चाहिँ देखिएको छ यहाँबाट हेर्दा अलिकति पितृ दोष परेको छ आफ्नो बाबासँग ग्रह मिल्दैन पितासँग ग्रह नमिल्ने कुण्डली नमिल्ने विचार नमिल्ने भन्ने कुराहरू पनि देखिया छ माङ्गलिक पर्नु भएको छ माङ्गलिकले माङ्गलिकसँग नै विवाह गर्नुपर्ने हो तपाईँ माङ्गलिक हुनुहुन्छ हुनुहुन्न के छ तर तपाईँको दुईजनाको सम्बन्धमा अलिकति मनमुटाव हुने ग्रहहरू कुरा विचार नमिल्दिने ग्रह दशाहरू पनि परेको देखाउँछ यहाँबाट हेर्दाखेरि चाहिँ

0: धनबहादुर मगर बुढा
1: धनबहादुर भन्नुभएको
0: हजुर
1: तपाईँको बुवा नाम धनबहादुर कि राशिको नाम धनबहादुर
0: बुढा ऐना मगर बुढा
1: धनबहादुर नाम राख्नु भएको कस्तो नाम राख्नु भएको धनबहादुर भनेर
0: धन धन भन धनबहादुर
1: ए धनबहादुर ए धनबहादुर मान्छे त धनी हुन्छन् नि हो कि
0: पहिलो होइन हजुर
1: धनी हुनुहुन्न तपाईँ पैसा छैन गोजीमा
0: छैन
1: ए अब हेरौँ गर्दछ कस्तो रहेछ छ कि छैन थाहा पाइहाल्छ नि भन्नुहोस् त तपाईँको आफ्नै बारेमा हेर्ने हो
0: हजुर हजुर
1: भन्नु त तपाईँको जन्ममिति कति हो
0: 2060 साल
1: 2060
0: 5 महिना 18 गते
1: 5 महिना 18
0: हजुर समय बिहान 5:30 बजे
1: बिहानको 5:30 हो
0: हजुर
1: जन्म कहाँ भएको तपाईँको
0: झारेकमै
1: हो
0: हजुर
1: ल सुन्नुहोस् है त तपाईँको 2060 साल भाद्र शुक्ल पक्षको बिहिबार जन्म अष्टमी तिथि पर्दो रहेछ वृश्चिक राशि है नाम तपाईँको नाम चाहिँ तपाईँको आउँदो रहेछ यादव भन्ने नाम आउँदो रहेछ क्या यादव है आद्यनारी राक्षस गर्न परेको छ अलिक छिटो छिटो रिसाउनु हुँदो रहेछ क्या तपाईँ हो कि होइन रिसाउनु भएन रिस शान्त गर्नुपर्छ सधैँभरि रिसाएर बस्नु हुँदैन फ्रेस भएर बस्नुपर्छ हँसिलो अनुहार दिएर बस्नुपर्छ घातकमा परेको छ तिथिहरू प्रतिपदा षष्ठी एकादशी घातक तपाईँलाई शुक्रबार पनि त्यस्तै घातक हुने नम्बरमा आठमा राशिमा तुला राशि घातक हुन्छ भनेर लेखेको छ यहाँबाट हेर्दाखेरि चाहिँ दशा भाग्य ग्रह असाध्यै राम्रो छ सरकारी जागिर राम्रो हुन्छ विदेशतिर भन्दा चाँदीको सिक्री बनाएर लाउनु एउटा है पूर्णिमाको दिन तपाईँले चोखो खानु शुद्ध भोजन गर्नु पूर्णिमाको दिन तपाईँले मंगलबारको दिन चोखो खानुहोस् गणेशजीको पूजा गर्नुहोस् मंगलबारको दिन है तपाईँको बिहा भएको छ भएको छैन
0: होइन
1: अनि लक परेको चाहिँ परेको छैन त अनि अस्ति नै परेको चाहिँ के भयो छुट्यो हो कति कति
0: दुई तिन वर्ष अगाडि
1: थाहा पाइहाल्छ नि म अनि कति महिना लक परेर छुट्यो त
0: एक महिना जति भएको
1: जम्मा के कुरा मिल्न त नि तपाईँ रिसाउनुहुन्छ क्या धेरै है त्यही रिसले गर्दाखेरि हो क्या छुटेको रिसाउनु भएन नि त हो कि होइन तपाईँले के गर्नु पर्यो भन्दा पूर्णिमाको व्रत बस्नु मंगलबारको दिन सक्नुहुन्छ व्रत बस्नु नसके चोखो खानु मंगलबार चोखो भनेको लक्ष्मीप्रसाद माछा मासु अन्डाहरू खानु भएन मुसुरको दालहरू खानु भएन होइन यो गर्नु तपाईँलाई राम्रो हुन्छ उत्तम मानिन्छ एउटा चाँदीको सिक्री अथवा ब्रासलेट तपाईँले के लाउन मन लाग्छ त्यो एउटा बनाएर लाउनु राम्रो हुन्छ सरकारी जागिरतिर अलिक कोसिस गर्नु सरकारी जागिरत राम्रो हुन्छ अब आर्मी पुलिसमा भर्ती हुनलाई समय सकि गइसक्यो आर्मी पुलिसमा भर्ती हुन मन लाग्छ कि लाग्दैन जागिर खानलाई उमेरले दिन्छ कि
0: दिँदैन
1: विदेशतिर नजानु दुःख पाउनुहुन्छ तपाईँले विदेशीलाई त यसो पैसा सैसा मेन पावरमा दिनुभयो भने पनि त्यतिकै झुराएर पैसा खाइदिन्छन् विदेशतिर तपाईँ नजानु तपाईँ गर्ने राम्रो गर्नको लागि सरकारी जागिरतिर गर्नुहोस् नभए प्राइभेट जागिर पनि राम्रै हुन्छ होइन अब आर्मी पुलिसमा भर्ती हुनको लागि पनि तपाईँको ग्रह राम्रै छ नराम्रो त छैन तर आर्मीमा जागिर खानलाई चाहिँ कति वर्षमा खानु पाइन्छ थाहा छ के थाहा छैन
0: अठारदेखि
1: 22 वर्ष 10 महिनासम्म अब त्यसमा जागिर खानलाई तपाईँ मिल्छ भने जागिर खानुहोस् त्यतातिर जानुहोस् बरु तपाईँलाई राम्रो हुन्छ है अहिले ग्रह तपाईँको त्यति राम्रो चलेको छैन क्या बाबु है सङ्कट चलेको छ तपाईँको है सङ्कट चलेछ शुक्र चलेछ सङ्कट शुक्र स्त्रीबाट टाढा रहनुहोस् अहिले लभसप गर्ने काम नगर्नुहोस् अहिले गरेको लभहरू असफल हुन्छ विवाह गर्ने नि हो छिटै गर्न मन लागेको छ भने 26 वर्षभित्र विवाह गर्नु होइन यदि 26 वर्षसम्म विवाह भएन भने त्यसपछि 29 वर्षसम्म बिहा नगर्नुहोस्, त्यसपछि 29 पुरा भयो 29 वर्ष 4 महिनापछि विवाह गर्नुहोस् है। तपाईँलाई राम्रो हुन्छ, सफल हुन्छ, तपाईँको जीवन राम्रो हुन्छ, विवाहबारी पनि राम्रो हुन्छ, सफल हुन्छ। कुण्डली तपाईँको एकदम चकाचक राम्रो छ। सबैभन्दा नराम्रो बानी तपाईँको रिसाउने बानी, एकोरो बानी, यसलाई कम गर्नु। तपाईँलाई दाजुभाइ नफाप्ने कुण्डली परेको छ, दाजुभाइ फाप्दैन। तपाईँ कतिजना जना दाजुभाइ हुनुहुन्छ? तपाईँ जेठोकै कान्छ, जेठो भाइसँग कुरा मिल्दैन, पछि झन् धेरै मिल्दैन है। यसमा विशेष ख्याल गर्नु, भाइलाई माया गर्नु पर्यो नि त। भाइको बुद्धि हुँदैन, भाइको सानो सानो मान्छेको बुद्धि हुँदैन। तपाईँले अब सिकाउनु पर्यो, हराउनु पर्यो। ऊ रिसायो भने पनि तपाईँ रिसाउनु भएन, हो कि होइन? तपाईँको कुण्डली राम्रो छ बाबु, नराम्रो छैन। विवाह गर्दा माग्नेले पनि केटी खोजेर बिहा गर्नु होला। अरू जो पाइरहेसँग बिहा गर्नुभयो भने दुःख पाउनुहुन्छ जीवनमा। पूर्णिमाको व्रत बस्नुहोस्, मंगलबारको व्रत बस्नुहोस्, तपाईँलाई राम्रो हुन्छ, समस्या हुँदैन है त। तपाईँले केही कुरा सोध्नु मन लागेको छ? तपाईँलाई ठुलो रोग भनेको चाहिँ अलिकति पाइल्सहरू अथवा कब्जियतहरू हुने, पाइल्स हुने, अल्सरहरू हुने होइन, यस्तो अलिकति हुन्छ। अलिक पानी अलिक धेरै पिउने गर्नुभयो भने राम्रो हुन्छ। पेट पोल्छ कि पोल्दैन अहिले? त्यो चाहिँ ग्यास्ट्रिक भएर त्यस्तो हुन सक्छ। तपाईँलाई ग्यास्ट्रिकको समस्या हुन्छ क्या? ग्यास्ट्रिक बिग्रिँदै गयो भने फेरि अनि अल्सर हुने, तपाईँको पाइल्स हुने, यस्तै यस्तै समस्याहरू आउँछ नि त। त्यो पानी अलिक धेरै पिउने गर्नु, विशेष गरी बिहान खानुहोस् पानी चाहिँ। उठ्ने बित्तिकै पानी पिउनुहोस्, मन तातो बनाएर होइन। गर्मी महिनामा त चिसो खायो भने केही फरक पर्दैन, तर जाडो महिनामा मन तातो बनाएर पिउने गर्नु। पानीले तपाईँलाई राम्रो गराउँछ हेल्थमा, अरू केही गर्नु पर्दैन, ठिकै छ, राम्रै छ है त।
0: हजुर,
1: कृषिमा अब भैँसी पाल्नुहुन्छ, भैँसी थाप्छ, बाख्रा पनि थाप्छ। तपाईँको लागि सेतो फाप्दैन, बाख्रा चाहिँ अरू फाप्छ। बैल कुखुरा पाल्नु भएको सबभन्दा अहिलेसम्म थापा छैन, योभन्दा पहिला पाल्नु भएको थियो?
0: अब
1: ब्रोइलर कुखुरामा लगानी नगर्नुहोस्, बरु लोकल कुखुराहरू पाल्नुहोस् होइन, अनि त्यो लेस कुखुराहरू पाल्नुहोस्। विशेष गरी भैँसी पालन गर्नुहोस्, गाई पालन गर्नुहोस्। बाख्रा पनि तपाईँको चाहिँ कालो बाख्रा, रातो बाख्रा भइहाल्छ, सेतो बाख्रा नहुने हो होइन। बाख्रा पालन पनि राम्रै हुन्छ, राम्रो राम्रा जातका बाख्राहरू ल्याएर पाल्नु भयो भने राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन। घाँस कतिको पाउँछ तपाईँ गाउँतिर? घाँस पाउँछ जङ्गलमा? त्यसै बाख्रा पाल्नुहोस् न, 5-6 वटाबाट सुरु गर्नुहोस्। बिस्तारै बिस्तारै हुन्छ। विदेश गएर हजुर पाल्नुहोस्, राम्रो जातको ल्याएर पाल्नुहोस् क्या होइन। 6 महिनामा ठुल्ठुला हुने 70-80 किलोसम्म हुने बाख्राहरू पनि पाउँछ, 100 किलो हुने बाख्रा पनि पाउँछ होइन, खसीहरू के हो त्यस्तो पालेर बेचबिखन गर्नुहोस्। त्यसबाट आमदामी राम्रो हुन्छ। विदेश गएर अर्काको चाहिँ तपाईँको देशमा अर्काको गाउँमा गएर काम गर्नुभन्दा आफै अगाडि यहीँ बसेर काम गरेको राम्रो पनि हुन्छ, हो कि होइन? परिवारसँग बस्न पाइयो, बाबा आमासँग बस्न पाइयो, दाजुभाइसँग बस्न पाइयो, इष्टमित्रहरूसँग बस्न पाइयो। विदेश जाने लगानी 2-3 लाख रुपियाँ लगानी गरेर विदेश जानुभन्दा यहीँ त्यही पैसा लगानी गरेर चाहिँ बाख्राहरू किन्नुहोस्, 2 बाख्रा किन्नुहोस्, 2-3 खसीहरू किन्नु, बोकाहरू किन्नुहोस्। त्यसरी बिस्तारै बिस्तारै गर्दै गर्दै जानुहोस्। तपाईँलाई 1-1.5 वर्ष जति गाह्रो हो, त्यसपछि तपाईँले ओहो गुरुबाले भन्नुभएको कुरा एकदम ठिक रहेछ, विदेश भन्दा त मैले यहीँ ठिक रहेछ भन्ने महसुस हुन्छ तपाईँको लागि, बुझ्नुभयो? हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला।
0: मेरो घरबाट चाहिँ बसेसार कुन दिशा राम्रो होला गुरुला?
1: अब अहिले तपाईँलाई घर सर घरमा बसोबास एक ठाउँबाट अर्को ठाउँमा जाने ग्रह छैन अहिले, तपाईँको त्यति राम्रो चाहिँ हुँदैन अहिलेको लागि चाहिँ। पछिको लागि अब घर चाहिँ यो घरबाट सरेर अर्को घरमा जानको लागि चाहिँ उत्तर दिशातिर तपाईँलाई राम्रो हुन्छ। उत्तरतिर जन्मथलोबाट उत्तर है, जन्मथलोबाट उत्तरतिर विशेष तपाईँको लागि राम्रो हुन्छ। तपाईँको लागि चाहिँ
0: उत्तरतिर
1: हजुर,
0: पश्चिमतिर के कस्तो हजुर?
1: पश्चिमतिर तपाईँको लागि त्यति राम्रो हुँदैन बाबु है, पश्चिमतिर त्यति राम्रो हुँदैन। पश्चिमतिर जानुभयो भने घरमा आगो लागि हुनसक्छ, होइन अनि रोगी अलि रोगी हुन सक्छ घर चाहिँ त्यो भएर पश्चिमतिर भन्दा तपाईँलाई उत्तरतिर विशेष राम्रो हुन्छ उत्तरतिर भन्दाखेरि तपाईँको गाउँबाट झन् धेरै पारै पर्दो फेरि मासतिर पर्दो होइन त्यो पनि तपाईँले विचार गर्नुहोस् ख्याल गर्नुहोस् घरमा माटो पनि हेर्नुपर्छ अब उत्तरतिर मात्रै भनेर पनि हुँदैन घडेरीहरू छन् भने माटो लिएर आउनुहोस् माटोबाट पनि थाहा हुन्छ केही केही उपाय गर्नुभयो नि त है बाबु ल विदेश जाने प्लानिङलाई क्यान्सल गर्नुहोस् विदेश जाने पैसा बाख्रामा लगानी गर्नुहोस् सेतो बाख्रा नकिन्नु होला रातो कालो बाख्राहरू किन्नुहोस् है त्यसबाट व्यवसाय गर्नुहोस् तपाईँलाई घाटा हुँदैन त्यसको ग्यारेन्टी मैले दिने भए बुझ्नुभयो उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी धादिङबाट फोन गर्नुभएको आफ्नो विषयमा हेरेर गइसक्नु भएको छ तपाईँले पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोला भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँ को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: नमस्ते गुरुजी
1: नमस्ते कहाँ को बोल्दै हुनुहुन्छ
2: हजुर म भरतपुर 26 बोले हो
1: भरतपुर 26
2: हजुर
1: हजुरको शुभ नाम भन्नुहोस् त
2: मेरो टेक बहादुर
1: टेक बहादुर भरतपुर 26 बोल्दै हुनुहुन्छ कसको विषयमा
2: बोल्न
1: चाहनुहुन्छ
2: म मेरै बारेमा
1: जन्ममिति भन्नुहोस् त तपाईँको कति हो
2: मेरो 2036
1: 2036
2: असोजको 4
1: असोज महिना 4
2: हजुर बिहिबार
1: हजुर समय भन्नुहोस् त
2: बिहान 4:30
1: बिहानको 4 चाहिँ 30 हो
2: हजुर
1: उज्यालो भएको 4 होइन
2: हजुर
1: हजुर अनि जन्म कहाँ भएको तपाईँको चितवनमा हो कि अन्य कहीँ हो
2: हजुर
1: तपाईँको जन्म कुन जिल्लामा भएको हो
2: पर्वत जिल्ला
1: ल सुन्नुहोस् है ध्यान दिएर
2: हजुर
1: श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः तपाईँको 2036 असोज कृष्ण पक्षको चतुर्दशी तिथिमा जन्म भएको रहेछ 16 होइन राशि तपाईँको सिंह राशि आउँछ बुधबारको राति उजालो भएको बिहिबारको दिन जन्म नाम आउँछ तपाईँको टापाको नाम आएको छ टिकाराम नाम राखेर पनि मिल्छ तपाईँको चाहिँ मध्यनडी नरगण परेको छ यहाँबाट हेर्दा घातकमा परेको छ तिथिहरू तपाईँको तृतीय अष्टमी त्रयोदशी शनिबार घातक नम्बरमा 10 राशिमा कन्या राशि घातक छ तपाईँको विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली छ अलिक छिटो रिसाउन मन लाग्छ दिएको रिएको र स्वभावको हुनुहुन्छ तपाईँ होइन अब तपाईँको श्रीमतीजी चाहिँ अलिक छुची छुची खालके हुनुहुन्छ क्या बोलीमा चाहिँ होइन तपाईँ माङ्गलिक पर्नु भएको छ माङ्गलिकको दशाको शान्ति गर्नु माङ्गलिकको कारणले गर्दाखेरि श्रीमतीलाई रोगी गराउँछ स्वास्थ्यमा असर गराउँछ श्रीमान श्रीमतीको सम्बन्धमा बाधा यहाँबाट हेर्दा हेर्दा पहिलो घरबार दाम्पत्य बिग्रिने ग्रहहरू परेको पनि देखाउँछ तपाईँको गुरु चन्द्र योग परेको छ एकादशीको व्रत बस्नु माङ्गल्यको लागि मङ्गलबारको दिन व्रत बस्नुहोस् तपाईँको लागि राम्रो हुन्छ चन्द्रग्रहणको योग बनेको छ चाँदीको सिक्रीहरू बनाएर लगाउनुहोस् तपाईँले है तपाईँको लागि राम्रो पनि फाइदा पनि गराउँछ यसले चाहिँ होइन अरू त्यस्तो नराम्रो त छैन अरू त ठिकै छ राम्रै छ अब 36 भन्नुभएको छ अहिले 47 हुनुभएको छ है अहिले ग्रह तपाईँलाई सिद्धा र आज ग्रह चलिरहेको छ बृहस्पति कुण्डली एकदमै राम्रो छ तर कुनै पनि काम भने बनेको छैन क्या तपाईँको हो कि
2: केही काम गर्न खोज्यो भन्दै नहुने के त्यही भएर बुढो पनि बिमार भइराख्ने
1: हजुर श्रीमती बिरामी हुनेको कारण र तपाईँको ग्रहले हो माङ्गलिकले हो माङ्गलिक रत्न कवच लाउनु पाउँछ हामीसँग माङ्गलिक रत्न कवच लाउनु भयो भने स्वास्थ्य पनि राम्रो हुन्छ अनि तपाईँले गर्नुभएको कुराहरू सफल पनि हुन्छ कामहरू पनि सफल हुन्छ क्या जस्तै अहिले कस्तो भइरहेको छ भने जेन काममा तपाईँले अलिकति विचार गर्नुहुन्छ लगानी गर्न खोज्नुहुन्छ काम गरेर अगाडि बढ्नुहुन्छ त्यो काम त्यति राम्रो हुँदैन बुझ्नुभयो नि त्यति फाइदा जान त्यही काम अरूले गर्ने हो भने एकदम राम्रो हुन्छ तपाईले गर्ने हो भने एकदम नराम्रो भइदिन्छ भन्ने हो क्या. उहाँको फोन डिस्कनेक्ट भएको छ. 9845175223 र 9805675223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोस्. भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु. आफ्नो र आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष जानकारीहरू तपाईँले प्राप्त गर्न सक्नुहुन्छ. तपाईँहरू यदि मांगलिक हुनुहुन्छ भने, तपाईँको विवाह भएको छैन तर तपाईँ मांगलिक हुनुहुन्छ भने चाहिँ तपाईँले विशेष गरी मांगलिक नै केटासँग अथवा मांगलिक नै केटीसँग विवाह गर्नुपर्छ है. जोडी मांगलिक खोज्नुपर्छ तपाईँहरूले. यदि औँसी हुनुहुन्छ भने औँसी नै परेको साथी खोज्नु पर्यो विवाहको लागि चाहिँ होइन. त्यस्तो कुराहरू विशेष एकदम ख्याल गर्नुपर्ने कुराहरू हुन्छ. यस्ता कुराहरू चाहिँ 9845175223 र 9805675223 नम्बरमा सम्पर्क भने गर्नुहोला. यदि तपाईँको घरमा तपाईँले गरेको काम सफल नहुने, असफल भइदिने, व्यवसायहरू गर्न खोज्नु भएको छ भने केही दिन राम्रो हुने फेरि नराम्रो भइदिने, एकनाश व्यवसाय भइराखेको छैन भने पनि तपाईँले सम्पर्क भने गर्न सक्नुहुन्छ. श्रीमान श्रीमती ग्रह मिलेन भने घरमा परिवारमा उन्नति प्रगति हरेक कुरा बाधाहरू आइराखेका हुन्छन्, छोराछोरीलाई पनि यसले असर गरिराखेको हुन्छ. त्यस कारणले गर्दा विशेष तपाईँले सावधान भएर अगाडि बढ्नुहोस्. सावधान भएर अगाडि बढ्दा उत्तम मानिन्छ, उत्तम हुनेछ, राम्रो हुनेछ भन्ने कुराहरू भन्दै आजलाई चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी प्राविधिक मित्रबाट इसारा भएको छ. मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर चितवनमा हाम्रो कार्यालय रहेको छ, गौरीगंज हेल्प पोस्टकै अगाडि हाम्रो कार्यालय छ, आएर भेटघाट पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी प्राप्त भएको साथसाथै आजको लागि म बिदा माग्छु. भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु. तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्. नमस्कार, शुभ दिन.

0: के तपाई भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घरेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृजार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी परदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। राष्ट्रपतिले आजदेखि सांसदहरूलाई प्रशिक्षण दिँदै अनिवार्य सहभागी हुन निर्देशन। सर्वोच्चको आदेशपछि सरकारले तत्काल सुकुम्बासी बस्ती हटाउने काम रोक्नुपर्ने। प्रधान न्यायाधीशमा सिफारिश। शर्माको संसदीय सुनाई प्रक्रिया शुरू। जुरी आह्वान। आज पहाड़ी र हिमालमा मध्यम वर्षा र हिमपात। तराईमा चट्याङ सहित वर्षाको सम्भावना। स्तनपान संरक्षण र कानूनी व्यवस्थाबारे वृहत अभिमुखीकरण कार्यक्रम रोल्पामा सम्पन्न। रोल्पा अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरी 160 रेडक्रस दिवस भव्य रूपमा मनाइयो। दाङ घोराईको अन्नपूर्ण स्कूलमा नयाँ व्यवस्थापन अनुसन्धानमूलक शिक्षामा जोड़। र अमेरिका र ईरान बीच हर्मुज जलमार्गमा फेरि तनाव। आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 विकेटले हरायो।
1: रोल्पा जिल्ला रोल्पा नगरपालिका 4 गुरुङ गाउँ थाई घर भई हाल लिबाङ बस्दै आउनुभएका बुबा केशवजाङ घोटाने गुरुङ र आमा कल्पना घोटाने गुरुङका ज्येष्ठ सुपुत्र निशान घोटाने गुरुङ र माडे गाउँपालिका 5 भाबाङ दहबाङ निवासी बुबा कुम्भकर्ण पुन मगर र आमा आशकुमारी पुन मगरका सुपुत्री मनिका पुन मगरका बीचमा यही मिति 2083 साल वैशाख 28 गतिका दिन लिबाङमा शुभ विवाह सुसम्पन्न हुन गइरहेको हुँदा हाम्रा सम्पूर्ण भाइ बन्धु नाता गोता इष्ट मित्रहरू सबैलाई उपस्थित भई वरबधूलाई शुभ आशीर्वाद दिनु हुन विनम्र आमन्त्रण गर्दछौ। प्रार्थीहरू बुबा केशवजाङ घोटाने गुरुङ, आमा कल्पना घोटाने गुरुङ, भाइ दिनेश घोटाने गुरुङ एवं सम्पूर्ण घोटाने गुरुङ परिवार रोल्पा नगरपालिका 4 दिवाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। राष्ट्रपतिले आजदेखि सांसदहरूलाई प्रशिक्षण दिँदै अनिवार्य सहभागी हुन निर्देशन सम्बन्धी प्रसंगबाट। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि 2 दिने प्रशिक्षण दिँदैछ। रासोपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाण्डुमा प्रशिक्षण दिन लागेको प्रशिक्षण विभाग प्रमुख विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ। आचार्यले पार्टीबाट सांसद प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूलाई विविध विषयमा आज र भोलि संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म प्रशिक्षण दिइने बताउनु भएको छ। प्रशिक्षण कार्यक्रममा सांसदहरूलाई अनिवार्य सहभागिताको लागि रासोपाले निर्देशन दिएको छ। सर्वोच्च अदालतले विधि र प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउने वा विस्थापित गर्ने काम नगर्न सरकारलाई आदेश दिएको छ। सरकारले विधि र प्रक्रिया मिचेर सुकुम्बासी बस्ती हटाएको भन्दै परेको रिटमा सुनाई गर्दै न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेलको इजलासले हिजो यस्तो आदेश दिएको हो। सरकारले डोजर लगाएर भत्काइसकेको काठमाण्डुका सुकुम्बासी बस्तीका हकमा भने तत्काल अन्तरिम आदेश जारी गरिरहन नपर्ने सर्वोच्चले भनेको छ। सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमा अहिले त्रासको अवस्था रहेकाले कानूनको उचित प्रक्रिया बेगर घरविहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई विस्थापित नगर्न अदालतले भनेको छ। कानूनको उचित प्रक्रिया अवलम्बन नगर्दा सुकुम्बासीहरूको शिक्षा स्वास्थ्य आवास लगायतका हकमा अपूरणीय क्षति हुने सर्वोच्चले बताएको छ। यस्तै बस्तीबाट उठाएको सबै सुकुम्बासीको आधारभूत आवश्यकता परिपूर्ति नभएको भन्ने राष्ट्रिय मानवाधिकार आयोगको विवरण औनाउँदै सर्वोच्चले उनीहरूलाई आवास शिक्षा स्वास्थ्य खाद्यान्न समेतको आधारभूत आवश्यकता पूरा गर्न आदेश दिएको छ। सर्वोच्चको अन्तरिम आदेशसँगै सरकारले अब सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने काम तत्कालको लागि रोक्नुपर्ने भएको छ। कानूनले तोकिएको प्रक्रिया पूरा नहुँदासम्म र अदालतमा विचाराधीन रिटको अन्तिम टुंगो नलाग्दासम्म बस्ती हटाउने काम गर्न नपाइने बताइएको छ। सर्वोच्चको आदेश अनुसार जबरजस्ती बस्ती हटाउनु अघि सरकारले पहिचान वर्गीकरण वैकल्पिक आवास पुनस्थापना र आधारभूत सेवाको सुनिश्चितता गर्नुपर्ने बताइएको छ। प्रधान न्यायाधीशमा सिफारिश मनोज कुमार शर्माको संसदीय सुनाई प्रक्रिया शुरू भएको छ। संघीय संसदको संसदीय सुनाई समितिको हिजोको बैठकले 10 दिनको समय राखेर उजुरी आह्वान गरेको छ। आजदेखि जेठ 4 गतेसम्म शर्माको विरूद्धमा उजुरीहरू संकलन गर्ने अवधि तोकिएको हो। समितिको सचिवालयमा सिधै वा विद्युतीय माध्यमबाट समेत उजुरीहरू पठाउन सकिने समितिले जनाएको छ। प्रमुख जिल्लाधिकारी मार्फत समेत उजुरी पठाउन सकिनेछ। यस्तै नाम किटान गरेर र बेनामे उजुरी समेत पठाउन सकिनेछ। संवैधानिक परिषदको अस्ति बिहिबारको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। प्रधान न्यायाधीशमा नियुक्त पहिलो संसदीय सुनाई हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। संसदीय सुनाई समितिबाट अनुमोदन भई प्रधान न्यायाधीशमा नियुक्त भएका मनोज कुमार शर्माले 6 वर्ष न्यायपालिकाको नेतृत्व गर्नुहुनेछ। अब मौसम सम्बन्धी जानकारी। नेपालमा पश्चिमी न्यूनचापे प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापे क्षेत्रको प्रभाव रहेको छ। हाल मधेस बागमती र गण्डकी प्रदेश लगायत कोशी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मध्यम वर्षाको साथै मधेस गण्डकी र कर्णाली प्रदेशको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हिमपात साथै तराई भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ। तपाईले रेडियो जर्जलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब केही छिन विश्रामपछि स्तनपान संरक्षण र कानूनी व्यवस्थाबारे वृहत अभिमुखीकरण। रोल्पामा सम्पन्न रोल्पा अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरी 160 विश्व रेडक्रस दिवस भव्य रूपमा मनाइयो लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता हुने बारे जिल्ला खेलकुद विकास समिति रोल्पाको अत्यन्त जरूरी सूचना।
3: ८३ वैशाख 8 गते बसेको निर्णय अनुसार जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल सञ्चालन समन्वय सहजीकरण तथा निर्देशन समितिको बैठकको निर्णय अनुसार यही वैशाख 26 देखि 29 गते सम्म टोल्पा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खबाङ गाउँपालिकाको व्यवस्थापनमा तेस्रो जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल प्रतियोगिता सञ्चालन हुने भएको हुनाले टोल्पा जिल्ला स्तरीय सबै पालिकाहरूलाई सहभागिताको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ।
2: थप जानकारी का लागि मोबाइल नम्बर 9844-9397-06 अनुरोधक जिल्ला खेलकुद विकास समिति रोल्पा।
4: घर घर को आवाज गाउँ शहर को आवाज हर एक मन मुटुमा गुन्जी रहने रोल्पा आवाज यो हो तपाईको मन को आवाज रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। शिशुको स्वास्थ्य पोषण र सुरक्षित भविष्य सुनिश्चित गर्ने उद्देश्यले रोल्पामा स्तनपान संरक्षण तथा आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण सम्बन्धी वृहत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा कार्यालयको सभाहलमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 तथा स्तनपान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो। स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख माधव राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका सरकारी कार्यालय सुरक्षा निकाय संचारकर्मी तथा स्वास्थ्य कर्मीहरूको लेख्ने उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले स्तनपानको संरक्षण र कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका थिए। कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका मेडिकल अधिकृत डाक्टर संजय पोखरेलले शिशुको जीवनमा आमाको दूधको महत्व अत्यन्तै ठूलो रहेको बताउनु भएको थियो। उहाँले आमाको दूधलाई शिशुको पहिलो खोपको रूपमा व्याख्या गर्दै जन्मपछिको प्रारम्भिक चरणमा स्तनपान गराउनु अनिवार्य जस्तै रहेको उल्लेख गर्नुभएको थियो। उहाँले बताउनु भए अनुसार आमाले 9 महिना गर्भमा राखेर बच्चाको संरक्षण गर्नुहुन्छ। जन्माएपछि पनि आमाको दूधले नै शिशु लाई आवश्यक पोषण प्रदान गर्छ। आमाको दूध प्राकृतिक स्वच्छ र रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने अमृत सम्मान आहार हो। डाक्टर पोखरेलले पछिल्लो समय बजारमा पाइने विभिन्न प्याकेटका दूध र बाल आहारप्रति अभिभावक सचेत हुनुपर्नेमा जोड़ दिनुभएको थियो। उहाँका अनुसार बजारमा आकर्षक विज्ञापनका माध्यमबाट बिक्री गरिने कतिपय वस्तुले शिशुको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छन्। उहाँले बताउनु भए अनुसार बजारिया प्रचारको प्रभावमा परेर आमाको दूधको विकल्प खोज्नु गलत अभ्यास भएको बताउनु भएको छ। शिशुको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने भएकाले स्तनपानलाई प्राथमिकतामा राख्न आवश्यक रहेको छ। कार्यक्रममा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख माधव राउतले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 तथा नियमावली 2051 मुख्य व्यवस्थाबारे विस्तृत जानकारी गराउनु भएको थियो। उहाँले 12 महिनासम्मका शिशुलाई आमाको दूधको विकल्पका रूपमा अन्य वस्तु प्रयोग गर्न प्रोत्साहन गर्नु कानून विपरीत हुने बताउनु भएको थियो। राउतका अनुसार स्तनपान संरक्षण तथा सम्बोधन समितिले ऐन कानून कार्यान्वयनको अनुगमन गर्ने उल्लंघन गर्ने उत्पादक तथा तरक विरूद्ध अनुसन्धान गरी कार्यवाही सिफारिस गर्ने अधिकार पाएको छ। साथै बाल आहार सम्बन्धी सूचना तथा प्रचार सामग्रीको नियमन गर्ने जिम्मेवारी पनि समितिकै रहने उहाँले जानकारी दिनुभएको थियो। विश्वभर मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था रेडक्रसका संस्थापक जा हनेरी डियुनाको जन्म जयन्तीको अवसरमा हिजो रोल्पामा विविध कार्यक्रमका साथ 60 विश्व रेडक्रस दिवस भव्य रूपमा मनाइएको छ। यस अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले मानवीय सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले रोल्पा अस्पताल रेउखामा उपचारत बिरामीहरूलाई फलफूल वितरण गरेको छ। कार्यक्रममा रेडक्रसको मूल मर्म अनुसार सेवा, सहयोग र सहानुभूतिको भावनालाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको थियो। अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामीहरूलाई भेटेर स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति नौल सिंह पुनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रेडक्रसका जिल्ला कार्य समितिका पदाधिकारीहरू, स्वयंसेवक, जुनियर रेडक्रस सर्कलका प्रतिनिधि तथा अस्पताल प्रशासनका कर्मचारीहरूको लेख्ने उपस्थिति रहेको थियो। कार्यक्रमको क्रममा बोल्दै सभापति नौल सिंह पुनले रेडक्रस संस्था सधैँ पीड़ामा परेको, विपत्तिमा परेको तथा सहयोग आवश्यक पर्ने व्यक्तिहरूको सारथी बनेर काम गर्दै आएको बताउनु भएको छ। उहाँले रेडक्रसले केवल विपद व्यवस्थापनमा मात्र नभई स्वास्थ्य, सामाजिक सेवा र मानवीय सहयोगका क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्नुभएको थियो। उहाँले अस्पतालमा उपचाररत बिरामीहरूलाई सानो भए पनि राहत पुगोस्, उनीहरूको मनोबल बढ़ोस् र उपचार प्रतिको सकारात्मक सोच विकसित होस् भन्ने उद्देश्यले फलफूल वितरण कार्यक्रम आयोजना गरिएको बताउनु भएको थियो। उहाँका अनुसार मानवीय सेवा भनेको केवल ठूलो सहयोग मात्र नभई साना साना सहयोग मार्फत पनि पीड़ितको जीवनमा आशा जगाउनु रहेको बताइएको छ। कार्यक्रममा सहभागी अन्य पदाधिकारीहरूले पनि रेडक्रसको सेवा भावलाई अझ प्रभावकारी बनाउन सबै तहको सहकार्य आवश्यक रहेकोमा जोड़ दिएका थिए। उनीहरूले रेडक्रसको अभियानलाई गाउँ स्तरसम्म विस्तार गर्दै समुदायमा विपद प्रतिकारले प्राथमिक उपचार र जनचेतनामूलक कार्यक्रमलाई सशक्त बनाउनु पर्ने आवश्यकता रहेको बताएका थिए। दाङको घुराई स्थित पुरानो निजी विद्यालय अन्नपूर्ण आवासीय माध्यमिक विद्यालय नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ। 2045 सालमा स्थापना भएको अन्नपूर्ण स्कूलमा नयाँ व्यवस्थापन आएसँगै विद्यालयमा सूचना अवधिको प्रयोग गरेर अनुसन्धानमूलक शिक्षा प्रदान गर्न थालिएको छ। शिक्षा क्षेत्रका विषयगत विज्ञ शिक्षकहरूको अगुवाईमा विद्यालयलाई नयाँ व्यवस्थापनका साथ सञ्चालन गरिएको प्रिन्सिपल हिमाल महराले जानकारी दिनुभएको छ। अहिलेको आधुनिक समयमा हाम्रा बाबु नानीहरूलाई विद्यालय तहदेखि नै सूचना प्रविधिको प्रयोग गरेर अध्ययन गर्ने प्रणालीको विकास गर्न जरूरी छ, उहाँले भन्नुभएको छ। किताबमा लेखेको कुरा घोकेर मात्र हाम्रो बालबालिकाहरूले ज्ञान प्राप्त गर्न सक्दैनन्। उनीहरूलाई विद्यालय तहदेखि नै अनुसन्धानमूलक ढंगले शिक्षण गर्ने बानीको विकास गर्न जरूरी छ। विद्यालयका भाइस प्रिन्सिपल गिरिराज खर्ती मगरले नयाँ व्यवस्थापन आएसँगै अन्नपूर्णमा शिक्षासँगै विद्यार्थीहरूको संस्कार निर्माणमा विशेष

विराम कायमै रहेको दावी गर्नुभएको छ। इरानका उच्च सैन्य कमाण्डरले अमेरिकाले युद्ध विराम उल्लंघन गरी आक्रमण गरेको बताउनु भएको छ। आफूहरूले प्रतिरक्षाको लागि प्रति आक्रमण गरेको उहाँको दावी रहेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरान सम्झौतामा आएन भने फेरि पनि आक्रमण गर्ने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। संयुक्त राष्ट्रसंघको समुद्री एजेन्सी आईएमओका महासचिव आर्सेनियो डोमिनगेजले हर्मोज संकटका कारण खाड़ी क्षेत्रमा झण्डै 1500 जहाज फसेको जानकारी दिनुभएको छ। बुधबार मात्रै इरान अमेरिका बीच वार्ता हुने खबर बाहिरसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूड अर्थात कच्चा तेलको भाव 11% घटेको थियो। अर्को दिन बिहिबार राति दुई देशका सेनाबीच हर्मुज जलमार्गमा गोली हानाहान भएको हो। अन्तिममा खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले हराएको छ। दिल्लीमा हिजो भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 142 रन बनाएको थियो। कोलकाताले दिएको 143 रनको लक्ष्य पछ्याएको कोलकाताले 14 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटाएको थियो। कोलकाताका फिन एलेनले 47 बलमा शतक बनाएका थिए। आईपीएल अंक तालिकामा दिल्ली 11 खेलमा 8 अंकका साथ तालिकाको 8 स्थानमा रहेको छ भने कोलकाता 10 खेलमा 9 अंकका साथ तालिकाको 7 स्थानमा रहेको छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन्। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपतिले आजदेखि सांसदहरूलाई प्रशिक्षण दिँदै अनिवार्य सहभागी हुन निर्देशन। सर्वोच्चको आदेशपछि सरकारले तत्काल सुकुम्बासी बस्ती हटाउने काम रोक्नुपर्ने। प्रधान न्यायाधीश माछिभरि शर्माको संसदीय सुनाई प्रक्रिया शुरू। उजुरी आह्वान आज पहाड़ र हिमालमा मध्यम वर्षा र हिमपात तराईमा चट्याङ सहित वर्षाको सम्भावना। स्तनपान संरक्षण र कानूनी व्यवस्थाबारे वृहत अभिमुखीकरण रोल्पामा सम्पन्न। रोल्पा अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरी 160 विश्व रेड क्रस दिवस भव्य रूपमा मनाइयो। दाङघोराईको अन्नपूर्ण स्कूलमा नयाँ व्यवस्थापन र अनुसन्धानमूलक शिक्षामा जोड़। र अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव। आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 विकेटले हरायो। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 MHz सुन्दै गर्नुहोला। नमस्ते।

0: पालिका चार गुरुङ गाउँ थाई घर भई हाल लिबाङ बस्दै आउनु भएका बुबा केशवचाङ घोटाले गुरुङ र आमा कल्पना घोटाले गुरुङका ज्येष्ठ सुपुत्र निशान घोटाले गुरुङ र माडे गाउँपालिका पाँच भाबाङ दहबाङ निवासी बुबा कुम्भकर्ण पुन मगर र आमा आशकुमारी पुन मगरका सुपुत्री मनिका पुन मगरका बीचमा यही मिति 2083 साल वैशाख 28 गतिका दिन लिबाङमा शुभ विवाह सुसम्पन्न हुन गइरहेको हुँदा हाम्रा सम्पूर्ण भाइ बन्धु नाता गोता इष्ट मित्रहरू सबैलाई उपस्थित भई वर वधूलाई शुभ आशीर्वाद दिनु हुन विनम्र आमन्त्रण गर्दछौ। बुबा केशवजाङ घोटाले गुरुङ, आमा कल्पना घोटाले गुरुङ, भाई दिनेश घोटाले गुरुङ एवं सम्पूर्ण घोटाले गुरुङ परिवार रोल्पा नगरपालिका चार दिबाङ रोल्पा।
1: जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता हुने बारे जिल्ला खेलकुद विकास समिति रोल्पाको अत्यन्त जरूरी सूचना।
2: वैशाख 8 गति बसेको निर्णय अनुसार जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल सञ्चालन समन्वय सहजीकरण तथा निर्देशन समितिको बैठकको निर्णय अनुसार यही वैशाख 26 देखि 29 गतेसम्म रोल्पा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खबाङ गाउँपालिकाको व्यवस्थापनमा तेस्रो जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल प्रतियोगिता सञ्चालन हुने भएको हुनाले रोल्पा जिल्ला स्तरीय सबै पालिकाहरूलाई सहभागिताको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ।
1: थप जानकारीका लागि मोबाइल नम्बर 9844-93-97-06 अनुरोधक जिल्ला खेलकुद विकास समिति रोल्पा।
3: सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
4: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
3: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
4: मिति 2083 वैशाख 25 गतिदेखि 28 गतिसम्म।
3: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
4: उपचार हुने मुख्य समस्याहरू:
3: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
4: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
3: पोलेर टाउको कपाल गुमेको,
4: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
3: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैतला भित्र फर्किएका।
4: विशेषता:
3: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
4: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखा सम्पर्क गर्नुहोला।
3: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9840523555।
5: काठमाडौँको मेडिकल कलेज केएमसीमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुपस तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदीद्वारा चेक जाँच गरिन्छ। खुट्टाका जोर्नीहरू सुनिने र दुख्ने, बिस्तारी जोर्नीहरू र औलाहरू बाँकिँदै जाने, खोकिनेको नहुने, खोक्दा रगत आउने र दम बढ्ने, आँखा सुक्खा रातो हुने र बिझाउने, मुख सुक्ने र गिजामा घाउ आउने, चिसोमा औलाहरूको रङ परिवर्तन भई सेतो निलो वा रातो हुने, मुख र गुप्ताङ्गमा बारम्बार घाउ खटेर आउने, अनुहार हात तथा शरीरको अन्य भागका छाला कसिने, छालामा दागहरू आउने, कपाल झर्ने, हात खुट्टा तथा पैताला झमझम गर्ने, पोल्ने, सिल्का हान्ने, शरीर फुल्ने र चिलाउने, लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने, गर्भधारण नहुने, गर्भ तुहिने समस्याको समाधान। स्थान ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क नम्बर 082-591-670, 98578-43-123, 98-47-80-76-70।
6: के तपाईँ कक्षा 8 पास गरी 9 फेल भएर हैरान हुनु भएको छ
7: कि त यस ईमा धेरै पटक फेल भएर हैरान हुनु भएको छ।
8: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्, 100% ग्यारेन्टी पास।
9: आठ पास गरी पढ्न छोडेका, नौ नै नपढी सिधै एसएलई दिन चाहनु भएका, सानै उमेरमा पढाइ छोड्नु भएका र जागिरे, गृहणी, व्यापार, व्यवसाय, कृषि पेसा गर्दै पढ्न चाहने विद्यार्थीहरूका लागि सम्झनै पर्ने एक मात्र ठाउँ सरीकोट पोलिटेक्निकल इन्स्टिच्युट। साथै एसई दिएर बसेका विद्यार्थीहरूलाई बेसिक डिप्लोमा कम्प्युटर कोर्सहरूमा 40% स्कलरसिपमा धमाधम भर्ना भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा विशेषताहरू विगतका वर्षहरूमा 100% नतिजा ल्याउन सफल
9: गृहणी, जागिरे, व्यापारी तथा जस्तो सुकै विद्यार्थीहरूले सजिलै पास गर्न सकिने
8: प्राइभेट र टेक्निकल विषयहरूको लागि जिल्लामै भर पर्दो र एकमात्र इन्स्टिच्युट।
9: ग्रुपमा आउने विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था, परीक्षामा लेख्ने तरिका र सोध्न सकिने विषय वस्तुहरूलाई विशेष ख्याल गरी अध्ययन अध्यापन गराइने
8: दक्ष तथा अनुभवी शिक्षक अध्ययन अध्यापन गराइने
9: साप्ताहिक रूपमा मोडेल टेस्ट र फिडब्याक कक्षा गराइने
8: अनलाइनको माध्यमबाट पनि फर्म भर्न सकिने
9: थप जानकारीका लागि सञ्चालक गणेश खड्का, सम्पर्क मोबाइल नम्बर 9865512666 र 9858532666, कार्यालय फोन नम्बर 086440000। रोल्पाको गौरव, रोल्पाको पहिचान, सरीकोट पोलिटेक्निकल इन्स्टिच्युट, रोल्पा नगरपालिका 2 लिबाङ रोल्पा। सफलता तपाईँको सहकारी सरीकोट पोलिटेक्निकल इन्स्टिच्युटको।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए टू जेड मोबाइल सेन्टर, रोल्पा नगरपालिका 4, लिबाङ भदेरी खोला, रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका डेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्ने, सम्पर्क मोबाइल नम्बर 9841176950। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भूपू सैनिक वर्कशप, रोल्पा नगरपालिका 2, पिपल चौतारा, रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: वसन्त ऋतुको हरियाली पहाड सँगै भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा यस वडा भित्र बसोबास गर्नुहुने आमा बुवा, दाजुभाइ तथा दिदी बहिनी, जनप्रतिनिधि, राष्ट्र सेवक, कर्मचारी, बुद्धिजीवी, नागरिक समाज, उद्योगी, व्यापारी, पत्रकार, साहित्यकार, समाजसेवी, स्वास्थ्य कर्मी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, सरकारी तथा गैर सरकारी कार्यालय, युवा क्लब, युवा समूह, आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार, सुनसहरी गाउँपालिका 5, जयमा कसला, रोल्पा।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
9: प्रोप्राइटर हरि डागी, सम्पर्क मोबाइल नम्बर 98674052।
8: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: मामा भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा, सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर, हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर निले विश्वकर्मा, सम्पर्क मोबाइल नम्बर 97 26 88 132। मामा भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा, सुनसहरी गाउँपालिका।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम ओक सब एंड रिकंडीशन हाउस, रोल्पा नगर पालिका 4, पधेरी खोला, रोल्पा।
0: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9862468710 र 9802220985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्।
2: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नयाँ वर्षको शुभकामना।
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल, रोल्पा नगर पालिका 2, बिज बजार, लिबाङ, रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861329593 र 9811395535।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: ऋतु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
1: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849503394।
2: लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आऊ त यता, त्यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषणको विश्वासिलो सुनचाँदी पसल श्री लुम्बिनी सुनचाँदी पसल, प्रोप्राइटर राजेश जुरी, सम्पर्क मोबाइल नम्बर 9844900472 र 9905969698।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
6: बाप रे,
5: अब चाहिँ के हुने हो?
7: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नयाँ वर्षको शुभकामना।
1: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: ए टू जेड मोबाइल सेन्टर रोल्पा नगरपालिका 4 लिबाङ भदेरी खोला रोल्पा।
1: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनी का मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेल का घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमता का सोलर सेटहरू र विभिन्न मोडेल का टेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत, सम्पर्क मोबाइल नम्बर 9841176950।
6: हेलो
11: हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
11: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
12: हजुर
11: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
12: हेलो हेलो भन्नुहोस् त।
6: हेलो हजुर
12: हजुर,
6: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
12: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
11: ए नानी के भन्ने रहेछ, के भयो?
12: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
11: ल ल ल, म किन दिन्छु?
13: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
14: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
13: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
14: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: बाजे के भयो, किन जालामा हात
16: दुखेको छ त? खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
15: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
17: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
18: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
15: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
17: हजुर हाम्रा सेवाहरू,
15: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
19: नदुखाइ दाँत निकाल्ने,
15: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
19: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
15: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
19: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
15: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
19: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
15: 9800594452।
18: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
20: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
21: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
20: के रे नानी, त भर्खर 17 की लागि होइन र?
21: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसरी हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
20: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
21: ए हो र।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
22: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
4: अब के गर्ने रे? सिद सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
23: हजुर, हाम्रा सेवाहरू,
24: दाँत बाँध्ने,
23: दाँत सफा गर्ने,
24: दाँतमा सिमेन्ट भर्ने,
23: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
24: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
23: फिक्स दाँत लगाउने।
4: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
25: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
23: सम्पर्क नम्बर 98-67-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचाँदी पसलको छेउमा।
4: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
26: रेडियो जलजना गाउँ सहर मन भरिने

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9865778232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपतिले आज आफ्ना सांसदहरूलाई प्रशिक्षण दिँदै कांग्रेस सभापति थापा धनगढ़ीमा।
0: अध्यादेश जारी भएसँगै रिक्त पदमा नियुक्ति प्रक्रिया शुरू। दूरसंचार प्राधिकरणको अध्यक्ष र सदस्यहरूका लागि दरखास्त आह्वान।
1: देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम। पुस यता मात्रै 600 जना संक्रमित भएको तथ्याङ्क।
0: रूस र युक्रेन बीच 3 दिनको युद्ध विराम भएको अमेरिकी राष्ट्रपतिको घोषणा। 1,000 बन्दी आदान प्रदान गरिने।
1: र नेपाल ए क्रिकेट टोलीले आज स्कटल्याण्डको राष्ट्रिय टोलीसँग दोस्रो खेल खेल्दै।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाक ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर ट्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। समयको आवाज।
0: समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रतिनिधि सभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई प्रशिक्षण दिँदैछ। राष्ट्रपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौँमा प्रशिक्षण दिन लागेको प्रशिक्षण विभाग प्रमुख विपिन कुमार आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान 11 बजेदेखि साँझ 5 बजेसम्म प्रशिक्षण चल्नेछ। यसअघि चैत 3 र 4 गते राष्ट्रपाले ललितपुर स्थित गुवानकोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो। त्यति बेला विषयविज्ञसहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए। प्रधानमन्त्री वीरेन्द्र शाह पनि उपस्थित हुनुभएको थिएन। यसपटक प्रशिक्षण दिँदा समेत धेरैजसो सांसदहरू विवादमा तानिने र एकपटक प्रशिक्षण दिँदा समेत धेरैजसो सांसदहरू विवादमा तान्ने र असंसदीय गतिविधि देखाउने क्रम रोकिएको छैन।
1: नेपाली कांग्रेसका सभापति गगन थापा आज धनगढ़ी जाँदै हुनुहुन्छ। प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला उद्घाटनका लागि धनगढ़ी जान लाग्नु भएको हो। थापा सुदूरपश्चिम जान लागेको विशेष महाधिवेशनपछि यो पहिलो पटक हो। धनगढ़ीमा रहनुभएका सहमहामन्त्री प्रकाश रसाईली स्नेहका अनुसार उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरूराज घिमिरे बिहिबारै धनगढ़ी पुगिसक्नु भएको छ। वैशाख 23 बसेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको थियो। सोही अनुसार चल्ने भेला 2 दिनसम्म हुनेछ। प्रदेश सभापति वीरबहादुर बलायर जिल्ला सभापति नारायण भट्ट लगायत भने भेलामा सहभागी नहुने बताइएको छ।
0: सरकारले अध्यादेश ल्याएर खाली भएका 1500 भन्दा बढ़ी नियुक्ति पूर्ति गर्ने प्रक्रिया शुरू गरेको छ। सम्बन्धित निकायहरूले रिक्त स्थानमा धमाधम नयाँ नियुक्ति शुरू गर्न लागेका हुन्। संचार मन्त्रालयले दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणको नेतृत्व र संचालक समितिमा नयाँ नियुक्ति प्रक्रिया शुरू गरेको हो। इच्छुक र योग्य नेपाली नागरिकहरूले आगामी जेठ 5 गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। संचार मन्त्रालयले नै सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ। आवेदन दिने समय जेठ 5 गतेसम्म नै तोकिएको छ। यस्तै सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा पनि नेतृत्व चयनको प्रक्रिया शुरू भएको छ। प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले एक सूचना जारी गर्दै योग्य उम्मेद्वारहरूबाट दरखास्त आह्वान गरेको हो।
1: देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम देखिएको छ। इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालका अनुसार पुस यता सबै स्थानीय तहको डेंगू संक्रमणको अवस्थाबारे सरकारले अध्ययन गरिरहेको छ। उहाँका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेची नगरपालिका र कचना केवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितुवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकामा संक्रमण देखा परेको छ। पुस यता करिब 600 जनामा संक्रमण देखिएको थियो। दाहालले अहिलेको वर्षाले भने संक्रमण नबढ़ाउने पनि बताउनुभयो।
0: साहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बलका सिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। दार्चुलाको अपि हिमाल गाउँपालिकामा यासा गुम्बा संकलनको सिजन शुरू भएसँगै सबै सामुदायिक विद्यालय बन्द गरिएका छन्। शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यासा गुम्बा संकलनका लागि लेकतिर जाने भएपछि गाउँपालिकाले 15 दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीका अनुसार वैशाख 27 गतेदेखि जेठ 9 गतेसम्म पालिका वर्ष सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालय बन्द गरिनेछ। बर्खी विदासँग मिलान हुने गरी विद्यालय बन्द गर्न लागि हो। जेठ 10 गतेदेखि विद्यालय पुनः सञ्चालनमा आउनेछ। अपि हिमाल गाउँपालिकाभित्र रहेका 22 सामुदायिक विद्यालयमा करिब 1100 विद्यार्थी अध्ययनरत छन्। तीमध्ये अधिकांश विद्यार्थी अभिभावकसँगै यासा गुम्बा तथा अन्य जड़ीबुटी संकलनका लागि पाटन क्षेत्रमा जाने गरेका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच 3 दिनको युद्धविराम भएको घोषणा गर्नुभएको छ। उहाँका अनुसार आज मे 9 देखि 11 तारीकसम्म दुवै देशबीच युद्धविराम कायम रहनेछ। यो युद्धविरामको अवधिमा दुवै देशले 1,000 बन्दीहरूको आदान प्रदान पनि गर्ने ट्रम्पले सोशल ट्रुथ मार्फत जानकारी दिनुभएको छ। ट्रम्पले दुवै देशले भिक्ट्री डे मनाइरहेका बेला यो जानकारी दिन पाउँदा आफू खुशी भएको बताउनु भएको छ। यी दुवै देशले दोस्रो विश्वयुद्धको सम्झनामा विजय दिवस मनाउने गरेका छन्। यो युद्धविराममा सबै प्रकारका सैन्य गतिविधि रोकिने भन्दै ट्रम्पले दुवै देशका राष्ट्रपतिप्रति आभार प्रकट गर्नुभएको छ। उता अमेरिका र इरानबीच हालैका आक्रमणका कारण तनाव बढ़ेको छ। दुवै पक्षले एकअर्कामाथि आरोप प्रत्यारोप गरिरहेका छन्। अमेरिकाले आफूहरूले जवाफी आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकामाथि युद्धविराम उल्लंघनको आरोप लगाएको छ। उता इजरायलका राजनैतिक नेताहरूले युद्धविरामको मध्यस्थता गरिरहेको पाकिस्तानको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।
1: अब खेल समाचार। नेपाल ए क्रिकेट टीमले आज स्कटल्याण्डको राष्ट्रिय टोलीसँग दोस्रो खेल खेल्दैछ। खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा बिहान 9:30 बजे शुरू हुँदैछ। नेपाल ए ले यसअघि बिहिबार स्कटल्याण्डलाई र हिजो अमेरिकालाई पराजित गरेको थियो। मे 12-22 कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुने विश्वकप क्रिकेट लीग 2 को तयारीका लागि क्यानले नेपाल ए टीमलाई स्कटल्याण्ड र अमेरिकासँग खेल खेलाइरहेको छ। नेपाल ए ले अर्को खेल पर्सी अमेरिकासँग खेल्ने तालिका छ। नेपाल ए टीममा कप्तान अनिल कुमार शाहसहित त्रितराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, सन्तोष यादव, हेमन्त धामी, रसिद खान, मयन यादव, नारायण जोशी, आकाश सन्त, दीपक डुमरे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र शाह आलम छन्।
0: अब मौसम। काठमाडौँ उपत्यका सहितका केही क्षेत्रमा आज पनि छिटफुट वर्षाको सम्भावना छ। मौसमविद डेभिड ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा छिटफुट र हल्का खालको वर्षा हुने सम्भावना छ। यसरी जस्तो लगातार र ठूलो वर्षाको सम्भावना भने छैन। काठमाडौँमा बिहानैदेखि बादल लागेको छ। घाम लाग्ने र एकछिनमा बादल देखिने क्रम जारी छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले आज दिउँसो हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपतिले आज आफ्ना सांसदहरूलाई प्रशिक्षण दिँदै कंग्रेस सभापति थापा धनगढ़ीमा।
0: अध्यादेश जारी भएसँगै रिक्त पदमा नियुक्ति प्रक्रिया शुरू। दूरसंचार प्राधिकरणको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान।
1: देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम पुस यता मात्रै 600 जना संक्रमित भएको तथ्याङ्क
0: रूस र युक्रेन बीच 3 दिनको युद्धविराम भएको अमेरिकी राष्ट्रपतिको घोषणा 1,000 बन्दी आदान प्रदान गरिने
1: र नेपाल ए क्रिकेट टोलीले आज स्कटल्याण्डको राष्ट्रिय टोलीसँग दोस्रो खेल खेल्दै
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो धर्मराज र रविन्द्र विदा हुन्छौ नमस्कार
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस् हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
5: सावधान के तपाईँले प्रयोग गर्ने टुथपेस्ट गाजल र सिन्दूर सुरक्षित छन् हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ पोखरा विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमूनाहरू मध्ये 1/3 अत्याधिक घातक लेड अर्थात सिसा भेटिएको छ
6: के रे यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकास नै असर पुर्याउँछ नि होइन र
5: त्यति मात्र होइन लेडले महिलाहरूमा बाँझोपना उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ यसले मृगौला मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौं र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकायको कि निरन्तर अनुगमन गर्नुपर्छ
7: आफू पनि बाँचौं भावी पुस्तालाई पनि बचाऊ लेड एक्सपोजर इलिमिनेसन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी
8: AIO.
9: AIO?
8: Yes, AIO. All in Walmart. The best place for shopping.
9: Kya sara ho, khasya?
8: Ke chaina bhana na. Noon dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thauma. Tyo pani sulabh mulyama ani gunastariya restaurant haru tesmathi prashasta parking area.
9: Wow, kaha chha re yo?
8: Yahi Min Bhavan ma, Shanti Nagar gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
2: All in Walmart. Helping make your life easier. Yeah.

0: हार्दिक निमन्त्रणा। रोल्पा जिल्ला रोल्पा नगरपालिका चार गुरुङ गाउँ थाई घर भई हाल लिबाङ बस्दै आउनु भएका बुबा केशव जाङ घोटाने गुरुङ र आमा कल्पना घोटाने गुरुङका ज्येष्ठ सुपुत्र निशान घोटाने गुरुङ र माडे गाउँपालिका पाँच भाबाङ दहबाङ निवासी बुबा कुम्भकर्ण पुन मगर र आमा आशकुमारी पुन मगरका सुपुत्री मनिका पुन मगरका बीचमा यही मिति 2083 साल वैशाख 28 गतिका दिन लिबाङमा शुभ विवाह सुसम्पन्न हुन गइरहेको हाम्रा सम्पूर्ण भाइ बन्धु नाता गोता इष्ट मित्रहरू सबैलाई उपस्थित भई वर बधुलाई शुभ आशीर्वाद दिनु हुन विनम्र आमन्त्रण गर्दछौ। बुबा केशव जाङ घोटाने गुरुङ, आमा कल्पना घोटाने गुरुङ, भाइ दिनेश घोटाने गुरुङ एवं सम्पूर्ण घोटाने गुरुङ परिवार रोल्पा नगरपालिका चार दिवाङ रोल्पा।
1: निशुल्क पढाई हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
2: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
2: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक पराश्र शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट,
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
5: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने पछि त नानीको दाँतको समस्या चैट हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के?

0: शत्रु का दंत चेक जात गरिने दुखी को दात लाई नदुखाई जड़े बाज सफा करने दात मा तार लगाउने भर्ती तथा विदेश जाने हरुका लागि विशेष खाल को दात भरने
1: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
0: B&B डेंटल क्लिनिक घोराही 15 दान
2: डिविजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
3: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
2: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतंग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ
2: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ
3: आफू बाँच्न प्रकृति बचाऊ डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
1: लो किन नि के भो सन्चो भएन
0: हैन यतिकै जानै मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिन सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: डिभिजन वन कार्यालय रोल्पाको अपील
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ वनमा रहेका रूख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं
6: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ वन अपराधलाई दुरुस्त सहन गरौ डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खासको कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस?
2: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ बहिनी।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
7: अतिवृष्टि, अनावृष्टि, बाढ़ी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
8: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
7: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
6: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
7: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
7: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
8: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा,

0: जिल्ला स्तरीय राष्ट्रपति रनिंग सिल प्रतियोगिता हुने बारे जिल्ला खेलकुद विकास समिति रोल्पाको अत्यन्त जरूरी सूचना।
1: जिल्ला स्तरीय राष्ट्रपति रनिंग सिल सञ्चालन समन्वय सहजीकरण तथा निर्देशन समितिको बैठकको निर्णय अनुसार यही वैशाख 26-29 गतेसम्म रोल्पा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खबाङ गाउँपालिकाको व्यवस्थापनमा तेस्रो जिल्ला स्तरीय राष्ट्रपति रनिंग सिल प्रतियोगिता सञ्चालन हुने भएको हुनाले रोल्पा जिल्ला स्तरीय सबै पालिकाहरूलाई सहभागिताको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि मोबाइल नम्बर 98-44-93-97-06 अनुरोधक जिल्ला खेलकुद विकास समिति रोल्पा।
2: सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
3: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
2: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
3: मिति 2083 वैशाख 25 गतिदेखि 28 गतेसम्म।
2: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दा।
3: उपचार हुने मुख्य समस्याहरू:
2: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
3: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
2: पोलेर टाउको कपाल गुमेको,
3: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
2: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैतला भित्र फर्किएका।
3: विशेषता:
2: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
3: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
2: विस्तृत जानकारीका लागि 98-513-500-76 अथवा 98-40-52-53-55।
4: काठमाडौँको मेडिकल कलेज केएमसीमा कार्यरत वरिष्ठ बाथरोग, युरिक एसिड, लुपस तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदीद्वारा चेक जाँच गरिन्छ। खुट्टाका जोर्नीहरू सुनिने र दुख्ने, बिस्तारै जोर्नीहरू र औलाहरू बाँकिँदै जाने, खोकी निको नहुने, खोक्दा रगत आउने र दम बढ्ने, आँखा सुक्खा रातो हुने र बिझाउने, मुख सुक्ने र गिजामा घाउ आउने, चिसोमा औलाहरूको रंग परिवर्तन भई सेतो निलो वा रातो हुने, मुख र गुप्ताङ्गमा बारम्बार घाउ खटेर आउने, अनुहार हात तथा शरीरको अन्य भागका छाला कस्तिने, छालामा दागहरू आउने, कपाल झर्ने, हात खुट्टा तथा पैताला झमझम गर्ने, पोल्ने, सिल्का हान्ने, शरीर फुल्ने र चिलाउने, लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने, गर्भधारण नहुने, गर्भ दुहिने समस्याको समाधान: स्थान ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालोतर्फ घोराही दाङ। डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-47-80-76-70।
5: के तपाईँ कक्षा 8 पास गरी 9 फेल भएर हैरान हुनु भएको छ?
6: कि त एसईई मा धेरै पटक फेल भएर हैरान हुनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्, 100% ग्यारेन्टी पास।
5: 8 पास गरी पढ्न छोडेका, 9 नै नपढी सिधै एसईई दिन चाहनु भएका, सानै उमेरमा पढाइ छोड्नु भएका र जागिरे, गृहणी, व्यापार, व्यवसाय, कृषि पेसा गर्दै पढ्न चाहने विद्यार्थीहरूका लागि सम्झनै पर्ने एक मात्र ठाउँ सरीकोट पोलिटेक्निकल इन्स्टिच्युट। साथै एसईई दिएर बसेका विद्यार्थीहरूलाई बेसिक डिप्लोमा कम्प्युटर कोर्सहरूमा 40% स्कलरसिपमा धमाधम भर्ना भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू: यावतका वर्षहरूमा शत प्रतिशत नतिजा ल्याउन सफल।
5: गृहणी, जागिरे, व्यापारी तथा जस्तो सुकै विद्यार्थीहरूले सजिलै पास गर्न सकिने।
6: प्राइभेट र टेक्निकल विषयहरूको लागि जिल्लामै भर पर्दो र एकमात्र इन्स्टिच्युट।
5: ग्रुपमा आउने विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था। परीक्षामा लेख्ने तरिका र सोध्न सकिने विषय वस्तुहरूलाई विशेष ख्याल गरी अध्ययन अध्यापन गराइने।
6: दक्ष तथा अनुभवी शिक्षक द्वारा अध्ययन अध्यापन गराइने।
5: साप्ताहिक रूपमा मोडेल टेस्ट र फिडब्याक कक्षा गराइने।
6: अनलाइन को माध्यमबाट पनि फर्म भर्न सकिने।
5: थप जानकारीका लागि सञ्चालक गणेश खड्का, सम्पर्क मोबाइल नम्बर 9865512666 र 9858532366। कार्यालय फोन नम्बर 086440000। रोल्पाको गौरव, रोल्पाको पहिचान, सरिकोट पोलिटेक्निकल इन्स्टिच्युट, रोल्पा नगरपालिका 2 लिबाङ, रोल्पा। सफलता तपाईको सहकारी सरिकोट पोलिटेक्निकल इन्स्टिच्युटको।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षाकर्मी संचारकर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भूपू सैनिक वर्कशप रोल्पा नगरपालिका दुई पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर बिरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: वसन्त ऋतुको हरियाली पहाड सँगै भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा यस वडा भित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षाकर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यस्तैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: बाजे, के भयो? किन जलामा हात?
7: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
6: ल, अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
0: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
0: हजुर, हाम्रा सेवाहरू
9: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
10: नदुखाई दाँत निकाल्ने,
9: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
9: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
9: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741
11: 3918-9905-14652।
12: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
1: वसन्त ऋतुको हरियाली पहाड सँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
14: प्रोप्राइटर हरि दागी, सम्पर्क मोबाइल नम्बर 9864052474।
13: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: माना भन्ज नास्ता पसल सुनसहरी थेलनाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर, हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर निले विश्वकर्मा। सम्पर्क मोबाइल नम्बर 97627882132। माना भन्ज नास्ता पसल सुनसहरी थेलनाको छेउमा सुनसहरी गाउँपालिका 4

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वसंत ऋतु को आगमन संगै नव वर्ष को पावन अवसर में हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खिलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेश में रहनु भएका नेपाली आमा बुबा दाजुभाई तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: राम ओर्क सब एंड रिकंडीशन हाउस रोल्पा नगर पालिका 4 पधेरी खोला रोल्पा।
0: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरीद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर राम कुमार केसी, सम्पर्क मोबाइल नम्बर 9862468710 र 9802220985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्।
2: मनोरञ्जन र कला यो हो सामुदायिक रेडियो चलचला चलचला चलचला।
3: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो।
4: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
5: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। सुनसरी र सल्यानमा भएका दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। बराहा क्षेत्र नगरपालिका 5 स्थित तीनकुने मिलीजुली स्कूल नजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काका अनुसार आज बिहान 4:30 बजेको समयमा काला बन्जार धरान सड़क खण्डमा प्रदेश 10018/78/92 नम्बरको मोटरसाइकल सिमेन्टको कलबर्टमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनापछि मोटरसाइकल करिब 34 फिट तल पैनीको नलामा खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक धरान उपमहानगरपालिका 8 वर्गीका 30 वर्षीय मनिष बस्नेतको मृत्यु भएको सूचना अधिकारी खड्काले बताउनुभयो। सब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। यस्तै सल्यानको बागचौर नगरपालिका 10 भाट बिटेमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आज बिहान भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामग्री लिएर श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको VX2090 नम्बरको ट्र्याक्टर सड़कबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको। दुर्घटनामा ट्र्याक्टर चालक शारदा नगरपालिका 13 का अन्दाजी 25 वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताए। सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभामा पार्टीबाट निर्वाचित सांसदलाई प्रशिक्षण दिँदैछ। रासोपाको प्रशिक्षण विभागले पार्टीका सांसदलाई आज र भोलि काठमाडौँमा प्रशिक्षण दिन लागेको प्रशिक्षण विभाग प्रमुख विपिन कुमार आचार्यले बताउनुभयो। उहाँका अनुसार सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान 11 बजेदेखि साँझ 5 बजेसम्म प्रशिक्षण चल्नेछ। यसअघि चैत 3 र 4 गते रासोपाले ललितपुरस्थित गुवारकोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो। त्यतिबेला विषयविज्ञ सहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए। प्रधानमन्त्री बालेन्द्र शाह भने उपस्थित हुनुभएको थिएन। एकपटक प्रशिक्षण दिँदा समेत धेरैजसो सांसदहरू विवादमा तानिने र असंसदीय गतिविधि देखाउने क्रम रोकिएको छैन। सरकारले अध्यादेश ल्याएर खाली भएका 1500 बढ़ी नियुक्ति पूर्ति गर्ने प्रक्रिया शुरू भएको छ। सम्बन्धित निकायहरूले रिक्त स्थानमा धमाधम नयाँ नियुक्ति शुरू गर्न थालेका छन्। विश्वविद्यालयहरूको उपकुलपतिका लागि नियुक्ति आह्वान भएसँगै संचार मन्त्रालयले दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणको नेतृत्व र संचालक समितिमा नयाँ नियुक्ति प्रक्रिया शुरू गरेको हो। इच्छुक र योग्य नेपाली नागरिकले आगामी जेठ 5 गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछ। यस्तै संचार मन्त्रालयले नै सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ। आवेदन दिने समय जेठ 5 गतेसम्म तोकिएको छ। यस्तै सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा पनि नेतृत्व चयनको प्रक्रिया शुरू भएको छ। प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले एक सूचना जारी गर्दै योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको छ। र देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम देखिएको छ। इपिडेमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालका अनुसार पुलसेता सबै स्थानीय तहको डेंगू संक्रमणको अवस्थाबारे सरकारले अध्ययन गरिरहेको छ। उहाँका अनुसार ओखलडुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेची नगरपालिका र कचना कवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितुवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौड़ा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकामा संक्रमण देखिएको छ। पुस यता करिब 600 जनामा संक्रमण देखिएको थियो। दाहालले अहिलेको वर्षाले पनि संक्रमण नबढ़ाउने स्पष्ट पार्नुभयो। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: AIO.
3: AIO?
2: Yes, AIO. All in one mart. The best place for shopping.
3: के छ र हो खास त्यहाँ?
2: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
3: वाउ, कहाँ छ र यो?
2: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
4: All in one mart, helping make your life easier.
1: 21 शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधि को सेवनले पेट र मेदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै फोन नम्बर 01-5452-352 मोबाइल 98510-600-69
4: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिमछिमको खबर अब thahakhabar.com
5: उकाली ओराली गाउँ बेसी हाम्रो धरा हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा
6: कार्यक्रम हाम्रो भाका मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन सदाबहार लोक दोहोरी भाका
5: कार्यक्रम हाम्रो भाका
6: प्रत्येक शनिबार बिहान 10 बजेदेखि 11 बजेसम्म
5: कार्यक्रम हाम्रो भाका
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रडक्टहरू लिड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन
9: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
9: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
10: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
9: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
11: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: उकाली ओराली गाउँबेसी हाम्रो धरा, हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा।
2: कार्यक्रम हाम्रो भाका मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन सदाबहार लोक दोहोरी भाका।
1: कार्यक्रम हाम्रो भाका

नमस्ते, स्वागत गरे तपाई सम्पूर्णलाई। हाम्रो भाकाको बर्खाईमा बस्नुभएका तपाई तमाम तमाम आदरणीय लोकगीत संगीत प्रेमी मनहरूलाई आज पनि शनिबारको बसाई सरिता आइसकेकी छु तपाईँको माझमा मीठा मीठा लोकगीत संगीतहरूलाई बोकेर। अबको 11 बजेसम्म तपाईँले मलाई साथ दिनुपर्ने हुन्छ। रेडियो छोडेर कतै नजानुस्। यति बेला म रेडियो थाहा संचारको काठमाडौँको स्टुडियोबाट बोलिरहेको छु। सँगसँगै थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घरै छेउको रेडियोबाट पनि तपाईँले कार्यक्रम हाम्रो भाकालाई सुन्दै आइरहनु भएको छ। यसका अलावा अनलाइनमा थाहासंचार.com थाहाखबर.com सुनिरहनु भएको रेडियो अनलाइनको प्रसारण हाम्रो पात्रो र नेपाली पात्रोबाट पनि सुन्न र सुनाउन सक्नुहुनेछ कार्यक्रमलाई। कार्यक्रममा हामी विभिन्न विभिन्न किसिमका गीत संगीत अनि मायाका कुरा जोड्नेछौं, फिरतीका कुरा जोड्नेछौं, दुःख र सुख सम्पूर्ण सम्पूर्ण कुराहरूलाई कार्यक्रममा हामी समावेश गर्नेछौ। तपाई हामी जहाँ जस्तो भावना अवस्थामा रहे तापनि, जस्तो भावना बोकेर हिँडे तापनि, तपाई हाम्रै दुःख सुखका अनि हाम्रै गाउँवैसी उकाली ओह्राली भन्ज्याङ चौतारीमा गुन्जने मीठा मीठा गीत संगीत सुनेर भरपूर भरपूर मनोरञ्जन पनि लिइनेछौ। अबको केही बेरसम्म लोकगीत संगीत लोक संस्कृतिको एउटा निकै महत्वपूर्ण एउटा ठूलो अभिन्न अंग हो भन्नुपर्छ। हामी संसारभर रहेका, देशभर रहेका, यो समाज भरिरहेका विभिन्न लोकबाट नै सिर्जित यस्ता लोक लय भाकाले हाम्रो मनलाई टपक्क जितेको हुन्छ। हाम्रो मन मस्तिष्क भित्र यस्ता गीत संगीतहरू बसेका हुन्छन्। हाम्रो मनमा कहिल्यै ननिस्किने हिसाबले पनि यस्ता गीत संगीतहरू भित्र बसेका हुन्छन्। हामीले मन पराउँछौ, गाउँछौ, सुन्छौ, नाच्छौ, हाँस्छौ र त हामी जहाँ पुगे पनि यस्ता गीत संगीतहरू सदाबहार गुनगुनाइरहने गर्दछौ, सदाबहार सुनिरहने गर्दछौ। त्यस्तै एउटा निकै मिठो रमाइलो गीत कार्यक्रमको शुरूआतमा मैले तपाईँका लागि राख्दैछु चलियो बतास। अलिकति पुरानो तर निकै रमाइलो गीत रहेको छ, सबैले मन पराउनु भएको संगीत रहेको छ। मेनुका परियार अनि सीताराम परियारले स्वरबद्ध गर्नुभएको गीत रहेको छ। लय र शब्द संयोजन भने गोविन्द पंगिनीको रहेको। यो निकै मिठो कर्णप्रिय गीत कार्यक्रम हाम्रो भाकाको शुरूआतमा राखेकी छु।

के मिठो गीत मेनुका फरियार र सीताराम फरियारले आवाज दिनुभएको थियो। लय र शब्द संयोजन भने गोविन्द पंगेनीको रहेको चलियो बतास कार्यक्रम हाम्रो भाकाको शुरूआतमा तपाईका लागि राखे मैले। ग्रामीण भेगका हरेक वर्गबाट नै लोकगीतको सिर्जना हुने भन्ने चलन रहेको छ। नेपाली लोक जीवनमा पनि अधिकांश सबै वर्गले आफ्ना उल्लास र रोदनलाई प्रकट गर्न लोकगीत बनाएर गाउने गर्दथे। कतिपय लोकगीत स्थानीय चाडपर्व वा मेलापातका अवसरमा र खोला नाला डाँडा छहरा गौचरण भन्ज्याङ र चौतारी आउँदा जाँदा अथवा भेटघाट हुँदा अनि साथी सहेली एवं प्रेमी प्रेमिका माझमा प्रेम ओर्लदै जाने सिलसिलामा आधारित भएर बग्ने गर्दथे। युद्धकालमा चाहिँ वीर युवाहरू तथा प्रेमी प्रेमिकाहरूद्वारा रणयात्रा रणकौशल अथवा रणघटनाका विषयवस्तु घुसाएर गीत गाउने गरिन्थ्यो भन्ने चलन छ। उपयुक्त क्रममा जस जसलाई गीत राम्रो लाग्थ्यो उसले ती गीत सिक्दै जान्थे र आफ्ना ओठमा टिप्दै पनि गाउँदै गर्ने गर्दथे। कहिलेकाहीँ सिक्ने र टिप्ने मानिस नहुँदा कतिपय लोकगीत लोप भएर हराए भन्ने पनि चलन छ। कुनै लोकगीत श्रोति परम्पराकै अवशेषका रूपमा अझैसम्म विद्यमान रहेको पाइन्छ। हामीले प्राथमिक कालीन नेपाली लोकगीतको पूर्वार्धमा सुदूरपश्चिम मध्यपश्चिम र पश्चिम भेग अत्यन्त रसिलो र भरिलो भएको पाइन्छ भने झण्डै उत्तरार्धको आरम्भदेखि नै यसको मध्यभाग र पूर्वतिर पनि पखेटा फिजाउँदै गइरहेको देखिन्छ यस्ता गीत संगीतहरूले। गीत संगीतको बारेमा मैले केही कुराहरू पक्कै पनि राख्ने नै छु। फेरि पनि अर्को एउटा गीत राख्न मन लागेको मलाई तपाईका लागि भनेर लिएर आएकी अर्को गीत रहेको छ झलीको झलल। राजु ढकाल र देवी घरती मगरले आवाज दिनुभएको छ। लय र शब्द संयोजन भने नवीन राणाको रहेको झलीको झलल कार्यक्रम हाम्रो भाकाको अबको क्रममा तपाईकी लागि।

मैले केही कुराहरू पक्कै पनि राख्ने नै छु। फेरि पनि अर्को एउटा गीत राख्न मन लागेको छ मलाई तपाईँका लागि भनेर लिएर आएकी अर्को गीत रहेको छ झलीको झलल, राजु ढकाल र देवी धरती मगरले।

उनी चलला झलीको झलला राजु ढकाल र देवी घरती मगरले स्वर दिनुभएको गीत रहेको थियो। नवीना राणाको लय र शब्द संयोजनमा रहेको यो निकै मिठो गीत कार्यक्रम हाम्रो भाकाको क्रममा सुन्यौं हामीले। अहिलेसम्म नेपाली लोक साहित्य सिंगै नै नेपाली लोकगीतको काल विभाजन भएको छैन भन्दा पनि फरक पर्दैन। मौखिक परम्परामा हुर्कने र तत्कालीन भाव भाषा पछिसम्म सुरक्षित नहुने भएकाले लोकगीतको काल विभाजन गर्नु वा समय सीमा तोक्नु निकै कठिन कार्य पनि हो। त्यसैले प्राप्त हुन सक्ने गीतको अध्ययनका आधारमा नेपाली लोकगीतको काल विभाजनको रूपरेखासम्म दिन सकिन्छ। यसरी अध्ययन निरीक्षण गर्न गरी हेर्दा नेपाली लोकगीतलाई सामान्यत प्राचीन काल, मध्यकाल र आधुनिक कालमा विभाजन गर्न उपयुक्त देखिन्छ भन्ने नै लाग्छ। यसरी विभाजनको समय सीमालाई विक्रम सम्वत 1800 प्राचीन काल, त्यसपछि 2007 मध्यकाल र 2007 यता आधुनिक कालका रूपमा लिएर नेपाली लोकगीतलाई निहाल्नु र यसको अवलोकन गर्न सान्दर्भिक हुन्छ झै लाग्छ। प्राचीन कालका नेपाली लोकगीतको कुरो कुट्याउँदा नेपालको सुदूरपश्चिमी भेग तथा त्यसका सिमानासम्म पुग्नु पर्दछ। प्रारम्भिक कालमा पश्चिमका डोटीदेखि महाकालीसम्म नै गढ़ कुमाउतिर प्रचलित अथवा मिल्दाजुल्दा छाटकाटका लोकगीत गाइन्थे भन्ने अनुमान गर्दै हामी आइरहेका छौं। समयको प्रवाह सँगसँगै नेपाली भाषा डोटी र कर्णाली भेगमा विस्तारित भएपछि यस भाषामा मागल, फाग, चाँचरी, डुस्को, चैत, भारत, पैकेलो, धमारी, बालुन र संगीत जस्ता गीत गाथाहरू विभिन्न अवस्था तथा पर्वका अवसरमा गाइँदै आएको कुरा लोकजीवनले अहिलेसम्म लोकगीतको अन्वेषण गरेर बताएको कुरा हामी बुझ्दछौ। कार्यक्रममा फेरि पनि एकैछिन कुराकानीलाई रोक्न चाहन्छु र अर्को एउटा निकै रमणीय रमाइलो गीत रहेको छ, पछिल्लो समयमा सबैले रूचाउनु भएको, मन पराउनु भएको गीत रहेको छ। धादिङ गजुरी वसन्त थापा र दीपिका बाम्बुको आवाज रहेको, लय र शब्द भने वसन्त थापाकै रहेको, अर्को एउटा निकै कडप्रिय गीत राखे है त हाम्रो भाकामा। Thank you.

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नत्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पुऱ्याउनु छ।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
1: नमस्कार।
2: अनि खसर बेच्नु छोडेर यतातिर कता नि?
1: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
1: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही दिन आएको।
3: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
1: साथ जीवन।
4: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिमछिमको खबर अब thahakhabar.com।
5: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: उकाली ओराली गाउँबेसी हाम्रो धरा हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा
2: कार्यक्रम हाम्रो भाका मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन सदाबहार लोक दोहोरी भाका
1: कार्यक्रम हाम्रो भाका

कार्यक्रम हाम्रो भाकामा फेरि पनि तपाईलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। यति बेला म रेडियो थाहा संचारको काठमाण्डुको स्टुडियोबाट बोलिरहेको छु। सँगसँगै थाहा संचारको नेटवर्कमा आबद्ध तपाईले आफ्नो घरै छेउको विभिन्न रेडियोबाट पनि तपाईले मलाई सुन्दै हुनुहुन्छ। यसका अलावा अनलाइनमा थाहा संचार .com थाहा खबर .com सुनिरहनु भएको रेडियो अनलाइनको प्रसारण हाम्रो पात्रो र नेपाली पात्रोबाट पनि कार्यक्रम हाम्रो भाकालाई एकैसाथ सुन्दै हुनुहुन्छ। कार्यक्रममा म विभिन्न किसिमका लोकगीत संगीत सुनाउने गर्दछु अनि लोकगीत संगीतकै फेरि फेरिमा बसेर लोकगीत संगीतकै विषयवस्तुमा रहेर कुराकानी पनि तपाईँको माझमा जोड्ने गर्दछु। लोकगीत कुनै पनि देश समाज र जातिको ज्ञात्मक अभिव्यक्तिमा आउने ठूलो एउटा सांस्कृतिक ठूलो सम्पत्ति हो भन्दा फरक पर्दैन। लोकगीतकै माध्यममा लोक जीवन आफ्ना बह बिलाउन पोख्ने गर्दछन्, उत्साह र उमंगको उद्घाटन गर्ने गर्दछन्, उत्सव पर्व पनि मनाउने गर्दछन्, हाँसु हाँसुका चित्र सजाउँछन् र आफूमा हार्दिक स्नेह सम्बन्ध जोड्ने पनि गर्दछन्। लोक जीवनको सम्पूर्ण भावना सरलता र सरलतापूर्वक पोख्ने सशक्त गीय माध्यमका रूपमा युगौंदेखि विशेष भूमिका खेल्दै आएकाले पनि लोकगीतको विशेषता र व्यापकता स्वत छर्लङ्ग रहेको पाइन्छ। यही विशेषता र व्यापकताभित्रै लोकगीतको महत्व र उच्चताको कल्पना गर्न सकिन्छ। नेपाली लोकगीत पनि यिनै विशेषताको युक्त छन्। प्रस्तुत सन्दर्भमा नेपाली लोकगीतको परम्परा पर्गेल्नु वाञ्छनीय देखिन्छ। लोकजीवनलाई बाह्रै महिना र ऋतुमा गाइने लोकगीतले छोपिरहेको हुन्छ। कतिपय चाडपर्व कामकुरा र संस्कार कर्म गीत गाएर नै पूर्ण हुन्छन् भने नेपाली बालबालिकाहरू आमाको काखमा छँदैदेखि गीत गुनगुनाउने सुनेर लोलाउँछन्, गुनगुनाएरै उनीहरू खेल्छन् नाच्छन् र भाका हाल्छन्। युवा युवतीहरू लोकगीतमै प्रेम विरहका भूलका फुटाउँछन्, जुहारी खेल्छन् नाच्छन् र जीवनलाई रसिलो रमाइलो बनाउने प्रयत्न गर्दछन्। अरूको त कुरै छाडौं, आफ्नो उमेरको उत्तरार्धतिर ढल्किरहेका बुढाबुढीहरू पनि लोकगीत भनेपछि हुरुक्क हुन्छन्, गाउँछन्। उनीहरू बालन चुड्का र भजन गाएर मानसिक तृप्ति रमाइलो गर्ने तथा शान्ति लिने गरेको हामीले हाम्रो समाजमा देख्दै आइरहेका छौं। यसरी लोकजीवनका सबै अवस्थामा गाइने र सबै परिवेशलाई ढाकिरहेका लोकगीतको फाँट त्यसै हरियो भरिलो भएको पक्कै हुँदैन। घुम्ती बिछोल्दै र भन्ज्याङ उक्लदै जाने गतिमा यसको निकै लामो ऐतिहासिक परम्परा हुनु स्वाभाविक प्रक्रिया मान्न सकिन्छ। नेपाली लोकगीतको पनि यस्तै अटुट परम्परा भएकाले त्यसको क्रमिक विकासलाई खोतल्नु र हेर्नु हाम्रो एउटा महत्वपूर्ण पाटो मान्नुपर्छ। हामीले कार्यक्रम हाम्रो भाकामा फेरि पनि अर्को एउटा गीत राख्न चाहन्छु। एकैछिन कुराकानीलाई रोके, अर्को गीत रहेको छ झम्के फुली नाकेमा बुलाकी। ध्रुवराज खड्का, गमेश दुलाल र सुनिता दुलालको आवाजमा रहेको यो निकै मिठो गीत कार्यक्रम हाम्रो भाकाको अबको क्रममा झम्के फुली नाकेमा बुलाकी।

मिठो निके रमाइलो गीत झम्के भोली नाकेमा बुला कि यसपाली त घरबारे होला कि ध्रुवराज खड्का घमेश दुलाल र सुनिता दुलालको आवाजमा रहेको गीत तपाईँ समक्ष राखे कार्यक्रम हाम्रो भाकामा निके रमाइलो गीत रहेको थियो। अब भने एकैछिन म कुराकानीलाई जोड्न चाहन्छु लोकगीत संगीतका बारेमा केही अभिव्यक्तिहरूलाई म पस्कन चाहन्छु। नेपाली भाषा अभिलेखकालीन गद्यमा आउनुभन्दा पहिलेदेखि नै लोक व्यवहारमा प्रचलित हुँदै आएको र यस भाषामा लोकगीत गाउने क्रियाकलापको थालनी भइसकेको अनुमान हुन गइरहेको छ। कुनै भाषाले लिखित रूप प्राप्त गर्नुभन्दा पहिले नै लोक जीवनका भावना अभिव्यक्त गर्ने क्षमता आर्जन गर्ने गरेको पाइन्छ। झण्डै झण्डै दशौं एघारौं शताब्दीतिरै नेपाली भाषाले खस अपभ्रंशबाट आधुनिक नब्बे आर्य भाषाको रूप लिइसकेको देखिन्छ र त्यही ऐतिहासिक कालक्रममा नै यस भाषामा लोकले आफ्ना अभिव्यक्ति प्रकट गर्ने क्षमता प्राप्त गरिसकेको हुनु धेरै सम्भव रहेको मान्न सकिन्छ। निश्चय नै त्यस ताका नेपाली जनताले आफ्ना ढुकढुकी नेपाली लोकगीतमा व्यक्त गरे। लोकगीतकै माध्यमले सुख दुःखका कथा पोखे। जीवन यात्राका अनेक मोडमा लोकगीत नै उनीहरूका अभिव्यक्तिको चिर सरह भयो। तर समयको लामो गर्वमा कतिपय लोकगीत पुर्खासँगै बिलाएकाले तिनले यथावत नमुना पाउन गाह्रो भएको हाम्रो अनुमान रहेको छ। यस्तो स्थिति हुँदाहुँदै पनि नेपाली लोकगीतको प्रचलन भने धेरै पहिलेदेखि भएको र त्यसले लोक जनजीवनलाई प्रशस्त प्रभावित पार्दै गएको थियो भन्ने हामी किटान गरेर भन्न पनि सक्दछौं। बहुजातीय बहुभाषिक बहुसांस्कृतिक राष्ट्रका रूपमा रहेको नेपाल र यहाँको नेपाली समाजलाई जोड्ने बलियो सूत्र नेपाली भाषा हो भन्न हामी पछि पर्दैनौं। यसरी नै यहाँबाट हुर्कन्दै फैलदै गएको नेपाली समाजलाई जोड्ने प्रबल कारक तत्व हुनका साथै नेपाल राष्ट्रको निर्माण तथा एकताबद्ध हातेमालोमा पनि यस भाषाको लामो लामो भूमिका रहेको छ भन्ने कुरा हामीले पढ्दै सुन्दै लेख्दै जानकारी पाउँदै आइरहेका छौं। एकैछिन फेरि पनि कुराकानीलाई रोक्न चाहन्छु, अर्को गीत राख्न चाहन्छु। कुराकानी सँगसँगै गीतलाई पनि हामी सुनेर मनोरञ्जन दिलाउनेछौं लिनेछौ। अहिले भने तित्ते करेलीले राजु गुरूङ र मुना थापाको आवाज रहेको छ। अलि पहिलाको गीत हो तर रमाइलो गीत रहेको छ। रमेश बिजीको शब्द संयोजन, रामजी खाँडको लय संयोजनमा रहेको गीत।

कार्यक्रम हाम्रो भाकाको बसाईमा छौं। यति बेला हामी तपाईँको माझमा मैले मिठा मिठा गीत संगीतहरू राख्ने जमर्को गरे अनि गीत संगीतका बारेमा कुराकानी भलाकुसारी गर्ने जमर्को पनि गरे। कार्यक्रम हाम्रो भाकामा तपाईँसँग

दूतावासले आग्रह गरेको छ। प्राप्त विवरणका आधारमा कम्बोडिया तथा नेपाल सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक सहयोगका लागि अनुरोध गरिने दूतावासले प्रश्न पारेको छ।

जिल्ला रोल्पा नगरपालिका चार गुरुङ गाउँ थाई घर भई हाल लिबाङ बस्दै आउनु भएका बुबा केशव चाङ घोटाले गुरुङ र आमा कल्पना घोटाले गुरुङका ज्येष्ठ सुपुत्र निशान घोटाले गुरुङ र माडी गाउँपालिका पाँच भाबाङ दहबाङ निवासी बुबा कुम्भकर्ण पुन मगर र आमा आशकुमारी पुन मगरका सुपुत्री मनिका पुन मगरका बीचमा यही मिति 2083 साल वैशाख 28 गतिका दिन लिबाङमा

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टक्राउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौ। मलाई प्रविधि संयोजनबाट प्रिया मगरको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलझला एफएम 96.4 MHz लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलझलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिंगई प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बेजबार प्युठानबाट यमुना धामी, रेडियो पारिणी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निरसिम्हा 107.1 MHz अर्घखाँचीबाट कोपिलाचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघाट गलमीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz

मेगाहर्ज बौद्धियम राई गुरुनीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक रेडियो मोती 88.4 मेगाहर्ज छापसेन्द्रबाट हामीलाई कृष्ण बस्यालले साथ जान्नु भएको छ। रेडियो कपिलवस्तु 104.2 मेगाहर्ज कपिलवस्तुबाट गुडिया भर सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट मीना गुरूङ दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चढ़ाई रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकेबाट सुदीप कुमार थारू रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ रेडियो भोटिउडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रेप्लाञ्च कोशीपारीबाट नकुल घरती रेडियो आफ्नो एफएम 90.4 मेगाहर्ज रुकुम पश्चिमबाट मनिषा डागी रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज ओखलढुङ्गाबाट यति बेला साथ मिलिराखेको छ। बिनु राईको भने रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ रेडियो भोजपुर 93.8 मेगाहर्ज भोजपुरबाट हामीलाई एलिजा श्रेष्ठले साथ जानु भएको छ। रेडियो खबर पालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेत आकाशले साथ जानु भएको छ। यसै क्रममा हामीलाई रेडियो मनसरोवर 92.1 मेगाहर्ज हुम्ला सिमीकोटबाट साथ मिलिराखेको छ। प्राविधिक साथी धनबहादुर भण्डारीको भने रेडियो बेलगा 101.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामी रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट साथ मिलिराखेको छ। आरजे राज छेत्रीको भने हामीलाई रेडियो भरोसा 104.9 मेगाहर्ज उदयपुर दाङ घोराईबाट हामीलाई दीपक पुनले साथ दिइरहनु भएको छ। रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढा रेडियो मध्यपहाड़ 88.2 मेगाहर्ज सल्यानबाट हामीलाई साथ मिलिराखेको छ। लोकमन चन्द गोरख डागीको साथ मिलिराखेको छ भने रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट हामीलाई सन्तोष प्राजुलीले यति बेला हामीलाई साथ दिइरहनु भएको छ। कार्यक्रम लोक सारथी तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुँदै गर्दा कार्यक्रम लोक सारथीको आज हामी शनिवारीय बसाईमा छौं र शनिवारीय बसाईमा रहेर तपाईसँग हामी कुराकानी गर्छौं। तपाईँका पुराना लोक भाकाहरू सुन्ने गर्छौं। 2070 सालसम्मका गीतहरू गाउनुहोला आजको बसाईमा। आज मौसम एकदमै अध्यारो गरिराखेको छ होइन, यता रुल्पातिर अनि अध्यारो मौसम गरेको छ। त्यो कारणले गर्दाखेरि यता को अपलिङ प्रसारणबाट बन्द छ। हामी अनलाइन रोल्पामा रेडियो जलजलाको अपलिङ प्रसारण बन्द छ। हामी अनलाइनबाट मात्रै छौं भने विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम यति बेला तपाईँ सुन्दै हुनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। 98 68 39 40 फोन डायल गर्नुहोला। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ। भन्दै आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: चोखोमाया गर्दनी छुटाउने सबै छन् यहाँ लुट्ने र लुटाउने पशुपति शर्मा र टिकापुनको आवाजमा रहेको यो अलिकति समय सन्दर्भिक लोकगीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। पुरानो हो यो तर समय सान्दर्भिक हो होइन, आज भोलि माया प्रेम छुट्ने र छुटाउनेको अलिकति चलन चल्ती चलिराखेको छ, यस्तै गीतको भावले बोलेको छ। यति बेला साथी हुनुहुन्छ पहिलो साथी 9868 60 39 40 मा आज पुराना पुराना लोकगीतहरू गाउनुपर्छ। नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
1: गुल्मीदेखि निर्मल खनाल हो।
0: निर्मल खनाल गुल्मी कुन ठाउँबाट?
1: गुल्मीको धुरगढ गाउँपालिका देवी पल्लाराबाट।
0: कुन माध्यमबाट हामीलाई सुन्नुभयो निर्मलजीले?
1: रेडियो
0: माला रानी एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? आज कार्यक्रममा के गर्छौ निर्मललाई जानकारी छ कि छैन? त्यही त, 2070 सालसम्मका पुराना लोकगीतहरू गाउनुपर्छ। आज कुन गीत गाउनुहुन्छ?
1: सबै पाएर तिमलाई पाउँदा सकिन चाहिँ फोटो जलाइ जलाइ म भ्याउन सक्दिन फोटो जलाइ जलाइ तिमी जीवन तिमी नै मेरो आउँदा छोरा होइ मलाई
0: हुन्छ। कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, राम्रो गीत गाउनुभयो, गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद है। र
1: हुन्छ,
0: फेरि फेरिका बसाइमा आउनुहोला, अहिलेको लागि विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो निर्मल खनाल गुल्मीबाट, रेडियो मालारानी अर्घखाँचीको रेडियोबाट हामीलाई सुन्दै कार्यक्रममा फोन गर्नुभएको हो, पालो तपाईँको हो। यस्तै यस्तै पुराना पुराना गीतहरू गाउनका लागि आउनुहोला। यति बेला अर्का सहभागी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ, 9868 60 39 40 मा फोन डायल गर्नुहोला। आज पुराना पुराना लोकगीतहरू गाउन पाइन्छ, आज धेरै ठाउँमा मौसम एकदम खराब छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: हजुर नमस्ते, लोकसङ्गीतको अभिवादन।
0: नमस्ते, लोकसङ्गीतको अभिवादनको बोल्नुभएको आवाज?
2: रोल्पाली छिटो सक्षम मगर होइन?
0: सक्षम मगर के छ सक्षमजी, खबर तपाईँको?
2: एकदम सठिक छ सन्जयजु, बाजिरहेको पर्छ, के कस्तो हुनुहुन्छ तपाईँ?
0: एकदम ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ तपाईँले?
2: म गीत गाउँदै सुरु गर्छु होइन?
0: ल सुरु गर्नुहोस्।
2: ए हावा जाऊ, ए बादल जाऊ, मलाई सम्झिरु भए छिन्की बिरानो बुझै छिन्की, मेरो प्रियसीको खबर लिएर आऊ, मेरो प्रियसीको खबर लिएर आऊ, यो मुटु खाइरहन्छ।
0: टुक्क पनि गाउनु पर्यो नि, कहाँ थिएको मात्रै गाएर हुन्छ सक्षमजी?
2: हजुर हजुर,
0: अलिक तयारी गरेर आउनु पर्यो, थिएको मात्रै गाएर पुग्दैन, टुक्क पनि गाउनु पर्यो। ल अब आगामी बसाइमा अलिकति तयारीका साथ आउनु पर्यो, अहिलेको लागि विदा गर्छु। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी सक्षम मगर, उहाँसँग कुराकानी गरिसकेका छौ। कार्यक्रममा फोन गरिसकेपछि गीत गाइसकेपछि कम्तीमा एक टुक्का पुरा अनि थेगो सहित, कम्तीमा एक टुक्का पुरा, बढीमा दुई टुक्का होइन, दुई टुक्का भन्दा बढी गाउन पाइएन। यति बेला अर्को साथी, नमस्कार हजुर। पवित्र छेत्री गंगादेव गाउँपालिका छबाट होइन, कुन माध्यमबाट सुन्नुभयो हामीलाई? आफ्नो एफएमबाट सुन्दै हुनुहुन्छ होइन? ओहो, रेडियो आफ्नो एफएम गंगादेवतिर पनि टिप्छ है? ओहो ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज कस्तो खालको गीत गाउनुपर्छ जानकारी छ कि छैन? के भन्नुभयो? किन जानकारी लिनु भएन त? ला कार्यक्रमको बारेमा बुझेर कल गर्नुहोस्। अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, जानकारी छैन भन्न पाइन्न नि, अब आफ्नो एफएमबाट भए पनि कार्यक्रम सुन्नु भएको छ अनि आज पुराना पुराना लोकगीतहरू गाउनुपर्छ भन्ने कुरा त जानकारी हुनु पर्यो है। सुनिसकेपछि अब कार्यक्रम सुन्नै पाएको छैन भन्नुभएको भए त अर्कै कुरा हुन्थ्यो, तर कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमको बारेमा जानकारी हुनुपर्छ। म तपाईँलाई आग्रह गर्छु आज पुराना पुराना लोकगीतहरू गाउनुपर्छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार हजुर। यो कल हामी लिन सकेनौ, माफ गर्नुहोला। अब फोन लगाएर साथीहरू अन्त अन्ततिर ध्यान दिनुहुन्छ होइन, मोबाइल चलाएर बस्नुहुन्छ अनि कहाँबाट कुराको हुन्छ त। फोन गरिसकेपछि कमसेकम बोलिदिनुहोस् क्या होइन, फोन गरिसकेपछि ब्याकग्राउन्ड टुन अलिक कम गर्नु होला। फोन गरिसकेपछि तपाईँले बोलिदिनु होला होइन, हामीतिर टेलिफोनतिर ध्यान केन्द्रित गरिदिनु होला। म तपाईँलाई आग्रह गर्छु आज पुराना पुराना लोकगीत गाउने बसाइ हो। आज यता रुल्पातिरका साथीहरूले आज सुन्न पाउनु भएको छैन रेडियो जलजलाबाट, सल्यानको रेडियो मध्य पहाड अनि आफ्नो एफएमबाट पनि सुन्दै हुनुहुन्छ। नमस्कार हजुर।
3: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
3: म राम पाण्डे लमजुङबाट।
0: राम पाण्डे लमजुङबाट, कुन रेडियोबाट सुन्नुभयो?
3: बन्दीपुर एफएम।
0: ल, बन्दीपुर एफएमबाट सुन्नुभयो अनि के छ, के गर्दै हुनुहुन्छ अहिले? अनि मौसम कस्तो छ?
3: मौसम धुमो धुमो छ, पानी पनि गरेको छैन, घाम पनि लागेको छैन, ठिक्क ठिक्क छ भनौँ।
0: यता त गडाङ गुडुङ गरिरहेछ हेर्नुहोस् त।
3: तपाईँ अनि त्यस्तो के अस्तितिर चाहिँ आज चाहिँ यस्तो छैन, पानी पनि परेको छैन, घाम पनि लागेको छैन, पानी जस्तो पनि छ।
0: आज कुन गीत गाउनुहुन्छ?
3: ल हुन्छ, म चाहिँ झिन्छु सान भन्ने गीत चाहन्छु। ल
0: हुन्छ, गाउनु सुरु गर्नुहोस्।
3: हुन्छ। ए यो नानीको परेले झिम झिम परेले झिम झिम भयो, मलाई पनि सर दिन दिन माया बुन्छु म, झिम झिम सानो नाकै छेउ परे मुटुकै हुन्छु म, परेले झिम झिम परे झिम मलाई पनि तर माया जल बन्छु म, झिम झिम सानो नाचौ

हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि व्यवसायमा आउनुहोला, अहिलेको लागि बिदा गर्छौ, नमस्ते। अब हामी गीत राख्छौ, एउटा चिठी लेख्न मन लाग्छ, जुन मायाले धरधरी रुवायो उही मायालाई भेट्न मन लाग्छ अर्थात् देख्न मन लाग्छ। राजन ठाकुरी, विष्णु माझी र सृजना विरहीको आवाज तपाईँको लागि राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउनेछौ यो गीत तपाईँको लागि।

0: जन्मायाले धरधरी रुवायो उही मायालाई देख्न मन लाग्छ। यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। आज पुराना पुराना लोकगीतहरू गाउन पाइन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो, कहाँबाट?
1: म रूपा राई भन्नुपर्छ है दाई।
0: रूपा राई कहाँबाट?
1: धनकुटा सिन्ताङबाट।
0: धनकुटाबाट कुन रेडियोबाट सुन्नुभयो रूपाजी?
1: मैले भोजपुरी प्रोग्रामबाट सुनेको दाई।
0: रेडियो भोजपुर एफएमबाट सुन्नुभयो होइन?
1: हजुर।
0: रेडियो लाली गुराँसबाट सुन्नु भएन आज?
1: नाइ, मैले सुनेको छैन दाई।
0: ए ल, ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि कार्यक्रममा के गर्छौ भन्ने कुरा तपाईँलाई जानकारी छ कि छैन?
1: अस्ति त मलाई अलिकति जानकारी भएन, त्यही भएर दाइले त्यसो भनिहाल्ने, आज छ भन्नुपर्छ है।
0: ल, आज कुन गीत गाउनुहुन्छ?
1: हुन्छ, म गीतबाटै सुरु गर्छु है।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: हुन्छ।

0: दैलामु जाऊ भन्देऊ न निष्ठुरी तिमी कहाँ छौ हैन
1: हजुर
0: तपाईको निष्ठुरी कहाँ हुनुहुन्छ भन्ने कुरा तपाईलाई थाहा भएन उसो भए ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनु होला अहिलेको लागि विदा गर्छौ नमस्ते
1: नमस्ते
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँको नाम हो रूपा राई उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बरमा फोन डायल गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट गंगादेवबाट नाम के भन्नुभयो विष्णु छेत्री बोल्नुभयो होइन विष्णुजीले के गर्दैनुहुन्छ यति बेला अनि आज कुन माध्यमबाट हामीले सुन्नुभयो आज के गर्नुपर्छ तपाईँलाई जानकारी छ कि छैन आज कुन गीत गाउनुहुन्छ यो गंगादेवका साथीहरूले फोन गर्ने काप्ने गर्नुभयो है अब फेरि गंगादेवको साथीहरूले यो खत्री बन्धुहरूले फोन गर्नुभयो भने तपाईँको नम्बर वाचन गरिनेछ है यो कुरा जानकारी गरे गीत गाउने मन छ भने फोन डायल गर्नुहोस् मन छैन भने बरु फोन डायल नगर्नुहोस् बरु सुनेर मात्रै साथ दिन सकिन्छ तर फोन गर्ने काप्ने काम चाहिँ नगर्नुहोला है सकिन्छ गीत गाउनुको लागि आउनुहोस् न किन फोन गर्ने अनि त्यसपछि काटेर भाग्ने होइन अब हुन त के भन्नु अब मैले यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट यो फोन यो नम्बर टिप्नुहोस् त यो नम्बर टिप्नुहोस् त उहाँहरूले अघि नैदेखि फोन गर्दै काट्दै गरिरहनु भएको छ यो नम्बर टिप्नुहोस् त प्राविंग मित्र मलाई पठाउनु होला यो केटाकेटी जस्तै उमेरका समूहका हुनुहुन्छ उहाँहरू गोठालो जानु भएको छ काम छैन अनि फोन गर्दै अनि गीत गाउँछु भन्दै काट्दै गरिरहनु भएको छ मैले कतिचोटि भन्ने यस्तो नगर्नुहोस् भनेर होइन 9868309940 फोन गर्न मन छ रेडियोमा तपाईँको आवाज गइरहेछ होइन तपाईँको आवाज धेरै लाखौं करोडौंले सुनिरहनु भएको छ यदि अभिभावकहरू गंगादेवको विष्णु खत्री पुष्पा खत्री लगायतका साथीहरूको अभिभावकहरूले यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने आफ्नो नानी बाबुहरूलाई सम्झाउनु होला है यो कार्यक्रममा फोन गर्दै फोन काट्दै नगर्नका लागि भन्नुहोला म तपाईँलाई आग्रह गर्छु

0: 98 68 39 40 में तपाईलाई गीत गाउन आउँछ, पुराना गीत गाउन आउँछ, गीत गाउन चाहनुहुन्छ भने मात्रै फोन डायल गर्नुहोला, म तपाईलाई आग्रह गर्छु। अन्यथा कार्यक्रमलाई सुनेर मात्रै पनि साथ दिन सकिन्छ, यो कुरा म तपाईलाई जानकारी गराए। 98 68 60 39 40 मा फोन डायल गर्नुहोला। हामीलाई सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी बाचा पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। यति बेला साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको फोन डिस्कनेक्ट भएको छ। पालो तपाईँको अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हजुर नमस्ते हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
1: म एउटा प्युठानबाट आकाश बोलेको हजुर।
0: आकाश के हो प्युठान? आकाश के हो आकाश पछाडिको?
1: आकाश खड्का हजुर।
0: आकाश खड्का प्युठान कुन ठाउँबाट?
1: प्युठान स्वर्गद्वार नगरपालिका नौ धर्मपाबाट बोलेको हजुर।
0: स्वर्गद्वारी नगरपालिका
1: नौ धरमपादेखि बोलेको हजुर।
0: ए धरानबाट बोल्नुभयो होइन
1: हजुर।
0: यति बेला के गर्दै हुनुहुन्छ?
1: यति बेला त गाई जसलेबाट घर फुल्किँदै हजुर।
0: आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन?
1: आज पुराना पुराना गीत लोकगीतहरू गाउने बसाइ होइन र?
0: एकदमै आज पुराना पुराना लोकगीत गाउने बसाइ हो। ल अब तपाईँको गीत सुरु गर्नुहोस् है त।
1: उनको बाहेक कसैको भन्दिन, गुणको मैले बाइसके मैले बासकै खाइसके
0: मैले बाचा कसमै खाइसके जुनी जुनी माता हुन्कै हो होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो गीत गाउनुभयो, गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अहिलेको लागि बिदा गर्छौ, नमस्ते। प्युठानबाट आकाश आउनु भएको थियो, उहाँले हेर्नुहोस् त कति राम्रो गीत गाउनुभयो। त्यस्तै गरी तपाईँलाई पनि पुराना पुराना गीत गाउन मन छ आउँछ भने फोन डायल गर्नुहोला 98 68 60 39 40 को नम्बर। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? झरना राई। कुन रेडियोबाट सुन्नुभयो झरनाले हामीलाई?
2: रेडियो
0: भोजपुर एफएमबाट सुन्नुभयो होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौ थाहा छ तपाईँलाई? ओके लगाउनुहोस् है र। ल राम्रो गीत गाउनुभयो, गीतका लागि धन्यवाद। फेरि फेरिका बसाइमा आउनुहोला, अहिलेको लागि बिदा गर्छौ, नमस्ते। झरना राई आउनु भएको थियो यता भोजपुरबाट, उहाँसँग कुराकानी गरिसकेका छौं। अब एकजना साथीसँग कुराकानी गर्छौ, त्यसपछि एउटा गीत राख्नेछौ। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? सुनसरी गाउँपालिकाबाट के भन्नुभयो? पुष्पा छेत्री। प्राविधिक मित्र हेर्नुहोस् त, नाम एउटा नम्बर एउटै छ कि छैन, अघि नै गंगादेवबाट पनि पुष्पाले फोन गर्नुभएको थियो, अहिले सुनसहरी भन्दै हुनुहुन्छ, के छ नम्बर भन्नुहोस् त हजुर? ए छैन नि, ल पुष्पाजी सुनसहरी कुन ठाउँमा हुनुहुन्छ? सुनसहरी गाउँपालिका आठमा हुनुहुन्छ। कुन माध्यमबाट हामीलाई सुन्नुभयो? त्यही त पुष्पा, यो गंगादेवकै साथीहरूले फोन गरी गरी भुक्काइसक्नुभयो। अब नम्बर पठाउनुहोस् त, यो नम्बर म वाचन गर्छु, सबैले टिपिरहने हैरान पार्छन् अनि बल्ल थापा हुनुहुन्छ होइन। मैले कतिचोटि भन्ने हुँदाहुँदै अब नाम मात्र नै गाउँकै नाम चेन्ज गरेर पनि फोन गर्न थाल्नुभयो, यस्तो चाहिँ नगर्नुहोला भन्दा पनि। अब यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर।
3: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
2: भोजपुरबाट।
0: यति बेला के गर्दै हुनुहुन्छ, तपाईँको नाम के हो? यति बेला के गर्दै हुनुहुन्छ, तपाईँको नाम के हो भनेको त फोनै काट्दिनु भयो। कृपया त्यस्तो काम चाहिँ नगर्नु होला है, फोन गरिसकेपछि राम्रोसँग कुराकानी गरिदिनु होला। कार्यक्रममा आइसकेपछि 9868309440 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। यति बेला साथी नमस्कार, हजुर।
3: हेलो नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट?
3: म यता भोजपुरदेखि अर्पणा राई।
0: अर्पणा राई भोजपुर कुन ठाउँबाट?
3: भोजपुरको आमचोक गाउँपालिकादेखि।
0: अनि कुन रेडियोबाट सुन्नुभयो भोजपुरमा?
3: रेडियो भोजपुर 93.8
0: मेगाहर्ट्ज। अर्पणाले के गर्नुहुन्छ आमचोर गाउँपालिकामा रहेर?
3: केही गर्दिन, त्यतिकै घरैसी काममै जस्तो भनौ न।
0: ए लाज, कुन गीत गाउनुहुन्छ, कस्तो खालको गीत गाउनुपर्छ, तपाईँलाई जानकारी होला नि?
3: हजुर थाहा छ, म चाहिँ हातमा रातो झोला भन्ने गाउँछु नि।
0: हातमा रातो झोला, हुन्छ ल गाउनुहोस्।

0: हातमाराचो झोला यति राम्री मान्छेको माया कस्तो होला चाँचका पाउना देउतै हुन् तारा एक्लै छुमा बासो आसमा गर हातमाराचो झोला यति राम्री मान्छेको माया कस्तो होला
1: हातमा रातो झोला यति राम्री मान्छेको माया कस्तो होला होइन अर्पणाजीले कसलाई हो भन्नुभएको
2: होइन गीत मात्र हो भनौँ है
1: गीत मात्रै हो होइन कि कसैलाई कसैले तपाईँको घरमा बास माग्न आएर सतायो तपाईँलाई त्यस्तो त छैन होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरिका बसाइमा आउनुहोला अहिलेको लागि बिदा गर्छौ नमस्ते
2: नमस्कार
1: अब हामी एउटा लोक भाका राख्छौ तपाईँको लागि लोक भाका पछि तपाईँको माझमा फेरि आउनेछौ यो लोक भाका तपाईँको लागि

0: यो गीत प्रस्तुत तपाईलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा तपाई फटाफट फोन डायल गर्न सक्नुहुन्छ। 9868 60 39 40 को नम्बर तपाईका लागि खुला गरेका छौ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? गंगादेव छ बाट नाम के भन्नुभयो? तपाईँहरूले यो फोन गरेर अनि फोन काट्ने काम किन गर्नुहुन्छ भन्नुहोस् त? तपाईँलाई अलिकति तपाईँहरूको काम छ कि छैन भन्नुहोस् त? साथीसँग भए पनि यो साथीहरूसँग भए पनि तपाईँहरूले यो कार्यक्रममा दुरुपयोग किन गर्नुहुन्छ भन्नुहोस् त? तपाईँको काम छैन, तपाईँको काम छैन भन्नुहोस् त? यो कल हामी लिन सक्दैनौँ, माफ गर्न। यो नम्बरबाट फोन आयो भने नउठाइदिनुहोस् प्रावी मित्र, होइन? साथीहरूसँग थियो भनेर हुन्छ कि अथवा के गरेर हुन्छ, होइन? यो अलिकति फोन गर्ने अनि त्यसपछि फोन काटेर भाग्ने, यो काम चाहिँ एकदमै नराम्रो काम हो, यो एकदमै नहुने काम हो, होइन? साथीहरूसँग भए पनि जोसँग भए पनि आफ्नो मोबाइल कोसँग हुन्छ भन्ने कुरा, उहाँहरूले आफ्नो मोबाइलबाट के गर्दैछन् भन्ने कुरा अलिकति ख्याल गर्नुपर्छ है सबैले। यो कुरा म तपाईँलाई आग्रह गरे, तपाईँले तपाईँको मोबाइलमा तपाईँको अधिकार हुन्छ, तपाईँको अधिकार भइसकेपछि तपाईँको मोबाइललाई कसैले के गर्दैछ भन्ने कुरा तपाईँले ख्याल गर्नुपर्छ, होइन? यदि अब साथीहरूसँग छ भने उनीहरूले के गर्दैछन् भन्ने कुरा पनि तपाईँले निगरानी गर्नुपर्छ, अन्यथा त्यो कारणले गर्दा तपाईँ अब दुई तिनचोटि उहाँहरूले कहिले साबित्रा खत्रीको नाम, कहिले पुष्पा खत्रीको नाम अझै भएन भने ठाउँ परिवर्तन गरेर, होइन, फोन गर्ने त्यसपछि फोन गीत गाउँछु भन्ने अनि फोन गरेर काट्ने त्यो काम चाहिँ नगर्नुहोला, मैले पटक पटक भनिराखेको छु। अब भएन भने अब साथीसँग मोबाइल थियो, साथीले गर्नुभएको होला भन्ने कुरा आयो। आफ्नो मोबाइल तपाईँले साथीलाई दिँदै गर्दाखेरि साथीहरूले किन मेरो मोबाइलको दुरुपयोग नगर भन्न किन भन्न सक्नुहुन्न, होइन? त्यो पनि कुरा आउँछ। त्यसैले यी कुराहरूमा सचेत रहनुहोला। तपाईँको आवाज एकजनाले मात्र होइन, लाखौं करोड़ौंले सुनिरहनु भएको छ। म फेरि पनि भन्दैछु, लाखौं करोड़ौं साथीहरूले सुनिरहनु भएको छ। त्यो कारणले गर्दाखेरि तपाईँले म के गर्दैछु, कहाँ बोल्दैछु भन्ने कुरामा अलिकति याद गर्नुहोला, अलिकति सचेत रहनुहोला। म तपाईँलाई सचेत गराउँदैछु है। मैले एक दुईचोटि होइन, चार पाँचचोटि भइसक्यो उहाँहरूले चाहिँ फोन गर्दै झुक्काउँदै गर्नुभएको। यो तपाईँले रेडियोमा फोन गर्दै हुनुहुन्छ, तपाईँको आफन्तलाई कसैलाई होइन है। रेडियोमा फोन गरिसकेपछि त्यही अनुसारको तपाईँले कुराकानी गर्नुपर्ने हुन्छ, अथवा तपाईँलाई गीत गाउन आउँछ भने मात्रै फोन डायल गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्कार भाइ,
0: को बोल्नुभयो? कहाँबाट?
1: सुजाता
0: राई भोजपुरबाट बोल्दै हुनुहुन्छ। के छ सुजाताजी, हालखबर तपाईँको?
1: ठिकै छ भाइ।
0: यति बेला के गर्दै हुनुहुन्छ?
1: प्रोग्राम सुन्दै बसिरहेको
0: छु। प्रोग्राम सुन्दै बस्दै हुनुहुन्छ होइन? आज कुन गीत गाउनुहुन्छ सुजाताले?
1: हुन्छ, म छोटो गाउँछु नि भाइ।
0: हुन्छ, ल गाउनुहोस्।
1: चलको पातलो त परे हुनी,
0: आउनु भएको थियो उहाँले, पुरानो गीत नभएर नयाँ गीत गाइदिनु। यो गीत 2075 सालमा आएको गीत हो है, 2070 सालसम्मको मात्रै भनेको छु मैले, 2075 सालको गीत गाउन त पाइएन नि, होइन? 2071 82 83 त बुधबार मात्रै गाउन पाइन्छ है। म तपाईँलाई आग्रह गरे, अब फेरि मेरो फोन किन काटिदिनु भयो दाई भन्नुहुन्छ होला, तर नियम विपरीत भयो भने त काट्नु पर्यो नि। यति बेला साथी, नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, कृपया रेडियो भन्दा टाढा गएर, तपाईँको फोन लाग्यो भने रेडियो भन्दा टाढा गएर बोलिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। 9868 60 39 40 फोन डायल गर्नुहोला। आज पुराना पुराना लोकगीतहरू मात्रै गाइदिनु होला, 2070 सालसम्मका गीतहरू मात्रै गाइदिनु होला, म तपाईँलाई आग्रह गर्छु। 9868 60 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ, फोन डायल गर्नुहोला। हामी तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथी सुन्दै गर्दाखेरि आज पुराना पुराना लोकगीतहरू मात्रै गाउन पाइन्छ यो कुरा म तपाईँलाई जानकारी गराउँछु र फोन गर्दै गर्दाखेरि टेलिफोनतिर नितान्त तपाईँको ध्यान टेलिफोनतिर केन्द्रित गर्नुहोला हामीतिर केन्द्रित गर्नुहोला म तपाईँलाई आग्रह गर्छु 9868 60 39 40 फोन गर्नुहोला अब एउटा गीत राख्छौ तपाईँको लागि गीतपछि तपाईँकोमा आजमा फेरि आउनेछौ यो गीत तपाईँको लागि

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। के छ, फोन आएको छ? आएको छैन भन्ने संकेत मलाई प्राप्त भयो। 9868304040 पुराना पुराना लोकगीत गाउन चाहने साथीहरूले फोन गर्नुहोला। आज हाम्रो यतातिरको प्रसारण सेवा बन्द छ, केही केही रेडियो मात्रै प्रसारणमा छ, त्यो कारणले गर्दाखेरि उहाँहरूले भनौँ न त्यति धेरै फोन चाहिँ आएको छैन हाम्रो यतातिर, होइन। रेडियो जलजला लगायतका धेरै ठाउँमा मौसम खराब छ, त्यो कारणले गर्दाखेरि रेडियोको प्रसारण सेवा बन्द छ। त्यही भएर त साथीहरूले अलिकति भनौँ न मौका पाउनु भएर अनि त्यसपछि फोन गर्दै फोन काट्दै गर्नु भएको छ, त नत्र त कहाँ फोन लाग्दै लाग्नै गाह्रो हुन्छ, होइन। अनि कहाँबाट फोन पाउनुहुन्थ्यो त, होइन। 9868304040 फोन डायल गर्नुहोला। हामीलाई 97 4 92 67 526 यो नम्बरबाट गंगादीपबाट, कहिले गंगादीपबाट भन्नुहुन्छ, कहिले सुनसहरीबाट भन्नुहुन्छ, कहिले नाम पुष्प खत्री भन्नुहुन्छ, कहिले पवित्र खत्री भन्नुहुन्छ, होइन। यो नम्बरबाट पटक पटक गरी 4-5 चोटि भइसक्यो, होइन, फोन आएको आई अनि फेरि राम्रोसँग सहभागिता जनाए पनि हुने नि, होइन। गीत कहिले त कार्यक्रमको बारेमा जानकारी छैन भन्नुहुन्छ अनि कार्यक्रम सुनेर आउनुहोस् भन्छु, कहिले गीत गाउनुपर्छ म गीत गाउँछु भन्नुहुन्छ, फेरि फोन काटिदिनुहुन्छ, फेरि म सुनसारी गाउँपालिकाबाट बोलेको भन्नुहुन्छ अनि यही नम्बरबाट फोन आएछ, होइन, अनि फेरि अर्को नाम चेन्ज गर्नुहुन्छ। मैले यो यस्तो चाहिँ नगर्नुहोला। 97 4 92 67 526 जो यो नम्बर चलाउँदै हुनुहुन्छ त्यो साथीहरूलाई म आग्रह गर्छु। यति बेला के छ, साथी हुनुहुन्छ? साथी हुनुहुन्न भन्नुभएको छ। अनि कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेका छौ, के छ, साथी हुनुहुन्छ? होइन, हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? अर्घ खाँचीबाट प्रकाश कुवर। के छ प्रकाशजी, खबर तपाईँको? अनि आज कुन गीत गाउनुहुन्छ? कार्यक्रमको अन्तिम अन्तिमतिर छौ प्रकाशजी। यो तपाईँले गीत गाउनु भएको कि कविता भन्नुभएको भन्नुहोस् त प्रकाशजी। अनि गीत गाउने भए त राम्रोसँग गाउनुहोस् न, गीत गाउने शैलीमा गाउनुपर्छ, गीत पनि कविता जस्तै भन्नुहुन्छ तपाईँले, होइन। अलिकति तयारी पुगेन तपाईँको, अहिलेको लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आइसकेपछि गीतलाई गीतकै शैलीमा गाइदिनुहोस् न है, कति मजाले। वनको कफल वनकै चरीलाई, हे तिम्रो माया दुई दिनको भए नि मेरो माया जुनी भरिलाई, कस्तो मजाले गाएको छ। अब एक वनको कफल वनकै चरीलाई तिम्रो माया भनेर यसरी कविता शैलीमा गाइदिनुहुन्छ, होइन, त्यसो त भएन नि, होइन। गीत आइसकेपछि गीतलाई गीतकै शैलीमा गाउनुपर्छ, गीतलाई कविता जस्तो भनेर, होइन, त्यो वनको कपाल वनकै शरीरलाई तिम्रो माया दुई दिनको भए नि, यस्तो त भन्न त अलिक भएन नि, होइन। ल हुन्छ, कार्यक्रममा आउनुभयो, जति पनि साथीहरूले फोन गर्नुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र गीत गाउने बेलामा कम्तीमा पनि एक टुक्का पूरा, न्यूनतम कम्तीमा एक टुक्का, अधिकतम दुई टुक्का सम्म चाहिँ गाउनुपर्ने हुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दै आजको लागि अन्तिममा यही गीत नै छ क्या अरे, वनको कफाल वनकै शरीरलाई, होइन। ए काली पारे दाई भन्ने रहेछ, यसलाई छोडौ, अब वनको कफाल वनकै चारीलाई पनि मैले पठाए जस्तो मान्थे, त्यो गीत बजाउनुहोस् है, त्यहाँ मैले पठाएको थिएँ नि। ल खोजेर भानी बजाउनुस् किनभने अब वनको कफाल वनकै झारीलाई अब अलिकति ल भेटिसक्नु भएको छ। हुन्छ आवाजबाट आजको लागि हाम्रो प्राविधिक मित्र प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आजको लागि सुझाव सल्लाह वा प्रतिक्रिया दिनै मन छ अर्थात तपाईँलाई कार्यक्रम मनपर्छ कहाँ कहाँबाट सुन्नुहुन्छ जानकारी गराउनुहोला 9896174 1729 फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं। रेडियो कार्यक्रमलाई माया गरौं।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78232।

0: बेलुकी 5 बजेको थाहा अपडेटमा जगतको नमस्कार। नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनमाथिको निगरानी थप प्रभावकारी बन्ने भएको छ। अभिलेख व्यवस्थापन र अनलाइन प्रणालीको अभावका कारण प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भारतीय सवारी व्यवस्थापन प्रणाली अहिले डिजिटल माध्यमबाट कडाईका साथ लागू गर्न थालिएको छ। भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार नेपाल सरकारले भारतीय नम्बर प्लेटका सवारी साधनका लागि तोकेको समय सीमा र शुल्क सम्बन्धी व्यवस्था नयाँ नभई विगतदेखि नै लागू रहेको कानूनी प्रावधान हो। तर अनलाइन प्रणाली नहुँदा कुन सवारी कति पटक नेपाल प्रवेश गर्यो, कति दिन बस्यो र समय सीमा नाग्यो वा नागेन भन्ने तथ्याङ्क व्यवस्थित रूपमा राख्न कठिन हुँदा नियमपूर्ण रूपमा कार्यान्वयन हुन नसकेको थिएन। भारतीय नागरिक नेपालभर भ्रमण गर्न पाउने भए पनि पर्यटकीय प्रयोजनका लागि नेपालभित्र नै भारतीय सवारी साधनलाई भने निश्चित समय सीमा तोकिएको छ। उहाँका अनुसार कार, जीप, मोटरसाइकललाई लगायतलाई पर्यटकीय सवारी साधनले एक वर्षभित्र एकैपटक वा पटक पटक गरी जम्मा 30 दिन मात्रै नेपालमा बस्न पाउने कानूनी व्यवस्था छ। भन्सार अधिकृत पौडेलका अनुसार सिमानाकामा यो व्यवस्था विगतदेखि नै लागू गरिँदै आए पनि अभिलेखीकरण म्यानुअल प्रणालीमा आधारित हुँदा निगरानी प्रभावकारी हुन सकेको थिएन। अहिले अनलाइन प्रणाली मार्फत सवारीको प्रवेश, बसाई अवधि र आवाजातको विवरण डिजिटल रूपमा राख्न थालिएको छ र कार्यान्वयन पनि सहजता गर्न खोजिएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून आगामी जेठ 18 गतेदेखि प्रारम्भ हुने अनुमान गरेको छ। आगामी असोज 14 सम्म रहने मनसूनमा मुलुकका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने र अधिकतम न्यूनतम तापक्रम सरदरभन्दा बढ़ी रहने विभागको पूर्वानुमान छ। मनसून जन्य विपदका कारण मुलुकमा वर्षेनी ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। विपदको वार्षिक आँकडाका आधारमा सबैभन्दा बढ़ी विपदका घटना र क्षति तथा नोक्सानी मनसूनको 4 महिनाको अवधिमा हुने गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा मनसूनजन्य विपदबाट मुलुकभर 3,074 जनाको मृत्यु भएको छ। ती घटनामा परि 502 जना बेपत्ता, 4,769 जना घाइते र 33,198 परिवार प्रभावित भएका छन्। मुलुकको कुल ऊर्जा जडित क्षमता 4,296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेक 4,296 मेगावाट क्षमता निर्धारण भएको हो। चालू वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4,500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। हाल निर्माणको क्रममा 3,000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी रहेको अवस्थामा आयोजनाको क्षमता पनि समान रहेको छ। रदाङको राजपुर गाउँपालिका 4 मोतीपुर स्थित एक सामुदायिक वनमा दाउरा लिने विषयमा भएको विवादले उग्र रूप लिँदा एकजनाको ज्यान गएको छ। आज दिउँसो स्थानीय राम जानकी सामुदायिक वन क्षेत्रबाट काठ दाउरा लिने विषयमा भएको विवादपछि सोही गाउँपालिका 4 सन्त पुरुवाका इच्छा कुमार रस रैदासको आक्रमणबाट एकजनाको मृत्यु भएको हो। विवादपछि उनले धारिलो हतियार प्रहार गर्दा स्थानीय 56 वर्षीय भोला यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि फरार रहेका रैदासको खोजी कार्य जारी छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। जगत बिदा हुन्छु, नमस्कार।
1: हार्दिक निमन्त्रणा रोल्पा जिल्ला रोल्पा नगरपालिका 4 गुरुङ गाउँ थाई घर भई हाल लिबाङ बस्दै आउनुभएका बुबा केशवजाङ घोटाने गुरुङ र आमा कल्पना घोटाने गुरुङका ज्येष्ठ सुपुत्र निशान घोटाने गुरुङ र माडे गाउँपालिका 5 भाबाङ दहबाङ निवासी बुबा कुम्भकर्ण पुन मगर र आमा आशकुमारी पुन मगरका सुपुत्री मनिका पुन मगरका बीचमा यही मिति 2083 साल वैशाख 28 गतेका दिन लिबाङमा शुभ विवाह सुसम्पन्न हुन गइरहेको हुँदा हाम्रा सम्पूर्ण भाइ बन्धु नाता गोता इष्ट मित्रहरू सबैलाई उपस्थित भई वर बधुलाई शुभ आशीर्वाद दिनु हुन विनम्र आमन्त्रण गर्दछौ। साथीहरू बुबा केशवजङ घोटाने गुरुङ, आमा कल्पना घोटाने गुरुङ, भाई दिनेश घोटाने गुरुङ एवं सम्पूर्ण घोटाने गुरुङ परिवार रोल्पा नगरपालिका चार दिवाङ रोल्पा।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
3: ए हो र,
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
3: हजुर,
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: हेलो हेलो, भन्नुहोस् त।
5: हेलो हजुर
3: हजुर,
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल, किन दिन्छ?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउँ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता हुने बारे जिल्ला खेलकुद विकास समिति रोल्पाको अत्यन्त जरूरी सूचना।
10: वैशाख 8 गति बसेको निर्णय अनुसार जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल सञ्चालन समन्वय सहजीकरण तथा निर्देशन समितिको बैठकको निर्णय अनुसार यही वैशाख 26-29 गतेसम्म रोल्पा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खबाङ गाउँपालिकाको व्यवस्थापनमा 3 जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल प्रतियोगिता सञ्चालन हुने भएको हुनाले रोल्पा जिल्ला स्तरीय सबै पालिकाहरूलाई सहभागिताको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ।
9: थप जानकारीका लागि मोबाइल नम्बर 98-44-93-97-06। अनुरोधक जिल्ला खेलकुद विकास समिति रोल्पा।
1: बाजे, के भयो, किन जालामा हात?
6: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल, अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
9: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
11: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
9: हजुर, हाम्रा सेवाहरू
12: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुधा बनाउने,
13: नदुखाइ दाँत निकाल्ने,
12: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
13: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
12: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
13: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
12: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
13: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3318 9905 94 1452.
14: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिली स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
15: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ, अनि अरू के गर्नु पर्छ,
16: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ,
15: अब के गर्ने रे, सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
17: हजुर, हाम्रा सेवाहरू,
12: दाँत बान्ने,
17: दाँत सफा गर्ने,
12: दाँतमा सिमेन्ट भर्ने,
17: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
12: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
17: ठिक दाँत लगाउने।
13: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
12: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
17: सम्पर्क नम्बर 9867-0067-467। एकपटक सम्झिनै पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4 सुरुचौर बजार रोल्पा, युनिसा सुन्चादी पसलको छेउमा।
13: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: निशुल्क पढ़ाई हुने बारे अत्यंत जरूरी सूचना।
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
0: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
0: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
3: होइन, के भन्नु भएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबु यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578343122 र 98578343123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ पेला खेमरिदे गरम ओगोत्री जेऊ पेला सुनो फुरी कता ओचुरी जेऊ आउ पेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नादे वातावरण मिलेने लखेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुन चासो खेलगेमा दुख जिन्दगी को ठेल नेला की नाते जन धने ने खेता छेती ताऊ दी हो फकाई
3: जेठो छानियाला बोल्ला नेला की ने पूरा रंगे नौ पूरा ले चाव से खेल की दुई
2: बन जंगल सजा मेरा आज मेरी बानी एमेला एमे ओ सचानियाला ही उसको तर पोतर राले पार जगेर हटे
3: सलाई लाइटर सियाला मे सचाने चीज राले जा बंजा रो यामा देने पोला गेले या इतो चीज रो रही दे बन जंगल याला गेम आवा या
2: पिकनिक बन भोज बाको मे सचान सो छिन्नी मेले चाव सो सही दे की खिनाई बन जंगल ओ सो छानी दे के बानी को चुरो विधि ओरे बने कोबाज
3: नाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
2: गेछो छानेला खोरे ल चाउसी खोरिए होरिदे तरिम गाई गेज मेके लैजु अब नजरे बने गेम ये ल गेज मेके नालाए औले नायो के नाइए
3: वन जंगल स जुडिसी हो गेम बारी ल बाली नाली कुचुला चुली यात्रा र सताउसु छिमे ने चौसो सैले के खेले या
2: वन जंगल मेला कि गेमाइए ने
3: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षाकर्मी संचारकर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: A2Z मोबाइल सेन्टर रोल्पा नगरपालिका 4 लिबाङ भदेरी खोला रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका टेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत, सम्पर्क मोबाइल नम्बर 9841176950।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नयाँ वर्षको
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षाकर्मी संचारकर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना कामना व्यक्त गर्दछौ।
1: भूपु सैनिक वर्कसप रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो, किन नि? के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
0: अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनु।

0: रायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: नमस्कार, रेडियो कार्यक्रम लुंगरी सन्दर्भमा तपाईलाई हार्दिक स्वागत छ। म राजेश नेपाली। कार्यक्रम लुंगरी सन्दर्भ तपाई हरेक हप्ताको शनिबार साँझ यसै समयमा अबको करिब आधा घण्टासम्म सुन्न सक्नुहुनेछ। लुंगरी गाउँपालिकाको आर्थिक सहयोगमा रेडियो सभ्यता एफएम 96.5 MHz यो कार्यक्रम उत्पादन गरेको हो। यो कार्यक्रम अहिले तपाई रेडियो सभ्यता एफएम 96.5 MHz, रेडियो मालश्री एफएम 100.5 MHz, रेडियो जलजला एफएम 96.4 MHz र रेडियो रोल्पा एफएम 93.8 MHz सुनिरहनु भएको छ। स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष जोड्ने रेडियो कार्यक्रम लुंगरी सन्दर्भमा हामीले लुंगरी गाउँपालिकाको हरेक शाखाबाट दिने सेवा प्रवाहको बारेमा जानकारी गराउने, गाउँपालिकाले गरेको भौतिक विकास निर्माण, सामाजिक जागरण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरूको जानकारी दिनुका साथै गाउँपालिकाबाट प्रसारण हुने हरेक सूचना र गतिविधिलाई आम नागरिकसम्म पुर्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। कार्यक्रम लुंगरी सन्दर्भको आजको अंकमा हामीले लुंगरी गाउँपालिका वडा नम्बर 4 भएका विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विषयमा कुराकानी गरेका छौं। जसका लागि कुराकानीमा आज हामीसँग हुनुहुन्छ लुंगरी गाउँपालिका वडा नम्बर 4 वडा अध्यक्ष बीरबल
2: खड्का।
1: सर, हजुर स्वागत छ। धन्यवाद। के छ अहिले हजुरको वडाको गतिविधि, के कसरी चलाइरहनु भएको छ काम कार्यहरू?
2: अहिलेसम्म काम कार्यहरू मध्येमा हाम्रा अब विशेष त अब लुङ्गी गाउँपालिकाको गाउँसभाबाट विनियोजित भएका अब रकम मध्ये 50 लाख मध्ये
1: हजुर
2: हामीले पुँजीगतमा 40 लाख र 10 लाख चालू गरेर 50 लाखको हाम्रो कार्यक्रम मध्येमा अब पुँजीगतका कामहरू सबै चाहिँ 9 योजनाहरू सम्झौता भइसकेको छन्, जसमध्ये दुईवटा योजनाहरूको भुक्तानी भएको छ भने अरू कामहरू तीव्र रूपमा अगाडि बढ़िरहेको छ।
1: दुईवटा योजनाहरूको भुक्तानी भइसक्यो भन्नुभयो
2: हजुर,
1: अरूको के छ, किन ढिलाइ भइरहेछ?
2: एउटा त अब उसको समय पनि अब बर्सातले गर्दाखेरि पनि हामीले चुनौती दिइरहेको छ, र अर्को कुरा फेरि हामीलाई अब यिनी चाडबाडहरूले अब जस्तै अब चुनाव आयो त्यसपछि अब चाडबाडहरू पनि आए, त्यस कारणले र अलिकता उपभोक्ता समितिलाई अहिले अब आर्थिक चाहिँ अब उसमा अब कारोबार गर्दाखेरि अब त्यसमा नगद क्यास चाहिँ ह्यान्ड क्यास गर्नेको कारणले पनि अब अलिकता चाहिँ ढिलाइ हुन गएको हो, तर पनि कामहरू चाहिँ तीव्र रूपमा अगाडि बढेको छ भने कति अब लिप्त खानेपानी बज्याङ खोलाको त एउटा हाम्रो रोल्पा जिल्लाकै सायद यो एउटा पहिलो ठुलो योजना होला जस्तो लाग्छ, जस्तै पाल्पाको भुल्खे जस्तै यो योजनामा प्राविधिकहरूको धेरै समस्या, लिप्त खानेपानी सम्बन्धीको दक्ष प्राविधिकहरूको अभावले गर्दाखेरि हामी धेरै दुखी हुँदै बडो दुःखका साथ सामना गर्दै अगाडि अब लास्ट चरणमा अब हामीले सफल गर्ने चरणमा अगाडि हामी लागिरहेका छौँ।
1: हजुर, यो लिप्त योजना चर्चा चल्या त धेरै वर्ष भयो, अहिलेसम्म पनि किन सेवाग्राहीहरूले सेवा लिन पाउनु भएको छैन?
2: यो त सर्वप्रथम त यो अब एक वर्षीय योजना नभएर यो बहुवर्षीय योजना हो बज्याङ खोला लिप्त खानेपानी। अब यो जसमा अब 3 करोड अब समथिङ 20 लाख जतिको त्यसको लागत इस्टिमेट भएको थियो, त्यो व्यय भार आर्थिक भार पालिकाले बेहोर्न नसकेर प्रदेशबाट अब संघबाट अनुरोध गर्दा गर्दै अहिले यो बजे यो कार्यक्रम सञ्चालन भएको करिब अब 7 वर्ष भइसक्यो
1: हजुर,
2: यो 7-8 वर्षको चरणमा पनि पुग्दा अहिले लास्ट चरणमा गएर सबै चाहिँ त्यसका अब पाठ पूर्जाहरू कार्यहरू चाहिँ संरचनागत कार्यहरू सबै हाम्रो भुनिसकेको र प्राविधिक पाठ मात्र बाँकी रहेको हुनाले सके त हामीले यही जेठको वैशाखको लास्ट नभए जेठको पहिलो हप्ता भित्रमा पानी चाहिँ सञ्चालन गर्ने भन्ने स्पिडका साथ हामी लागि परिरहेका
1: छौँ। त्यसो भए त्यहाँका जनताहरू ढुक्क भए हुन्छ अब लिफ्ट सिस्टमबाट पानी खानको लागि?
2: यसमा जनताहरू ढुक्क रहे हुन्छ, अलिकता यो कष्ट चाहिँ महँगो पर्छ, अन्तिम प्रविधि हो, महँगो प्रविधि हो, तर चाहिँ यो सालबाट अब असारको भनौँ वैशाखको लास्ट नभए चाहिँ जेठको पहिलो हप्ताभित्रमा हामी पानी सञ्चालन गरेर जनताले ढुक्क साथ अब आह्वान अब भनौँ ढुक्क साथ रहन म हार्दिक अनुरोध गर्दछु।
1: हजुर, अब हामी विकास निर्माणको कुराकानी गरिहालौँ। हजुर, निर्वाचित भएर आइसके पछाडि त्यहाँ के विकास भएका छन्, जनताहरूले के उपभोग गर्न पाइरहेका छन्, विकास निर्माणका कामहरू कसरी अगाडि बढाइरहनु भएको छ?
2: सर्वप्रथम त हाम्रो अब गाउँघर अथवा ठाउँहरूमा सबभन्दा पहिले शिक्षा, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र अनि खानेपानी क्षेत्र यिनी प्रमुख विषय हुन् र त्यसपछि यातायात पनि आउँछ, जसले गर्दाखेरि शिक्षा क्षेत्रमा पनि जेन तेन हामीले अब भवनहरूको अब अभाव थियो, अहिले चार पाँचवटै चाहिँ साबिकको पाँचवटा वडामा पनि आरसिसी भवनहरू बनिरहेका छन्, कति ठाउँमा भवन प्राप्त भएका छन् भने केही अब यो अहिलेको चरणमा लास्ट चरणमा बन्ने क्रममा छन्।
1: हजुर,
2: र त्यो समस्या साथै खानेपानीको पनि कति त अब मुहानको अभाव छ, मुहान नहुनाले बजेट मात्र भएर हुँदैन रहेछ, त्यसले गर्दाखेरि नयाँ प्रविधिबाट पनि हामी लिफ्टबाट अगाडि बढ़िरहेका छौं भने जुन पुरानो ग्रेभिटी सिस्टम छ त्यसलाई फेरि नयाँ सिस्टममा लग्नको लागि एक घर एक धारा मिटर सिस्टमबाट हामीले चाहिँ लन्च गर्ने तयारीमा छौँ, सायद यो वैशाखको अन्तिसम्म यो चालु हुन्छ होला।
1: हजुर, यो भन्दा पहिले लिफ्ट थियो तर सोलरबाट घाम लाग्दा मात्र पानी आउँथ्यो, नत्र भए अरू बेला पानी आउँथ्यो, जनताको गुनासो यो।
2: यो धन्यवाद, यो सोलर सिस्टम चाहिँ अलि लो प्रविधि कम खर्चिलो त हुने रहेछ तर मौसमको प्रतिकूल भयो भने हामी त्यसबाट वञ्चित हुन्छौँ, त्यसले गर्दा कहिले खाने कहिले आउने कहिले नआउने पटक पटक बिग्रने, प्रविधि पनि महँगो, हामीमा पनि चाहिँ दक्षताको कमीले गर्दाखेरि केही जिगज्याग भएको हो। अब यसलाई फेरि अर्को फेरि विद्युतबाट हामीले जडान गऱ्यौँ भने सम्भवतः यो समाधान अब हुन्छ।
1: हजुर, तपाईँहरूले त्यहाँ थ्री फेस लाइन पनि लग्नु भएको छ?
2: हामीले थ्री फेस लाइन पनि लगाएका छौँ, त्यसको पम्पहरू, त्यसको अब तपाईँको चाहिँ अब मोटरहरू, पम्पहरू, त्यसका लाइन इलेक्ट्रोनिक उपकरणहरू सबै आइसकेका छन्। यसको समस्या यसले गर्दाखेरि मेन चाहिँ प्राविधिक समस्यामा हाम्रो दक्ष अब शक्तिको अभावले गर्दाखेरि अहिलेसम्म हामी अलि चाहिँ पछि परेको हो। अब सबै कुराहरू अब जुटेको स्थिति छ, त्यसैले गर्दा अब हामीले छिटै नै यसलाई चाहिँ सम्पन्न गर्ने मोडमा छौँ।
1: के छ शिक्षाको अवस्था अहिले लुङ्गुरी गाउँपालिका वडा नम्बर चार?
2: शिक्षा अब स्वास्थ्य अब यिनी खानेपानी हाम्रो लागि अब आधारभूत आवश्यकताभित्र पर्दछन्, जसले गर्दाखेरि शिक्षालाई अब हामीले राज्यले अब यसलाई चाहिँ व्यवस्थापन गर्न अझै सकेको छैन। यहाँ अब धेरै विद्यालयहरू हामीले चाहिँ अब बनाइसकेका छौँ, सुरु गरेका छौँ, तर समस्या भनेको अब कति त भवनको अभाव छ भने अझ ठूलो समस्या भनेको शिक्षकहरूको अभाव छ, दरबन्दी अब निश्चित छैन, दरबन्दी थाई दरबन्दी तोकेको छैन, स्वीकृति पनि अझै थाई तो भएको छैन, त्यसले गर्दाखेरि त्यसको बावजुद पनि हामी अब अभिभावक विद्यार्थी अथवा त्यहाँको विवेश विद्यालयका चाहिँ भनौँ प्रशासन मिलेर जति सक्दो हुन्छ हामीले चाहिँ अब त्यसलाई अगाडि बढाउने नमुना बनाउने मा अहरात र हामी खटिरहेको स्थिति छ। र मुख्यत शिक्षकको चाहिँ दरबन्दी को नै चुनौती भएको हुनाले अहिलेको सरकारले निशुल्क अब भर्ना अभियान त भनेको छ, तर त्यसको चाहिँ भनौँ अब समस्याको समाधान गहिराईमा जान धेरै चुनौती भएको छ। हाम्रो कुनै पनि उहरू विद्यालयहरू बडा क्षेत्र बाहेक सबै चाहिँ निजी स्रोतबाट सञ्चालित भएको अवस्था छ, त्यसले गर्दा अहिले हामी धेरै दुखी धेरै चाहिँ चुनौतीको अवस्थामा छ। त्यस कारणले गर्दा तैपनि हाम्रो लुङ्गरीमा अब शिक्षाको क्षेत्र पहिलेको स्थिति भन्दा अहिले हाम्रो धेरै अगाडि चाहिँ पहिले 9 वटा थिए भने अहिले 12 वटा माविहरू सञ्चालन भएका छन्। चुनौतीका बावजुद पनि त्यसले गर्दा मुख्य समस्या भनेको शिक्षालाई शिक्षामा अब विद्यार्थीको साथसाथै शिक्षकहरूको दरबन्दीको अभावले गर्दाखेरि हामी धेरै अलि दुखी छौं। सम्भवतः नयाँ सरकारले यसको चाहिँ दरबन्दीको मिलान गर्नेछ, नयाँ ढंगले जानेछ भन्ने पनि अपेक्षा राखेको छु।
1: शिक्षामा हजुरले सोचेको जस्तो परिवर्तन पाउनु भएको छ कि पाउनु भएको छैन अहिले?
2: अब हाम्रो पालाको को तुलना गर्दाखेरि त धेरै नै त्यो आमूल परिवर्तन जस्तो लाग्छ
1: हजुर।
2: तर अहिलेको 21औं शताब्दीसँग दाँट्दाखेरि पनि अब हामी अगाडि त बढ़िरहेका छौं, तर अझै चाहिँ त्यो उचाइमा चुम्न सकेका छैनौं। त्यसले गर्दाखेरि पहिलेको तुलनामा त अहिले विद्यालय अथवा शिक्षा क्षेत्र त धेरै नै अगाडि छ,
1: तर सोचेको जस्तो प्रगति हुन सकिरहेछ
2: जति सोचिन्छ त्यति जस्तो परिणाम हासिल गर्न सकेका छैनौं।
1: हासिल गर्नका लागि के गर्नु पर्ला त?
2: सर्वप्रथम त यो हासिल गर्नको लागि राज्यले नै यसको पूरा चाहिँ जिम्मेवारी दायित्व लिनुपर्छ। माथि केन्द्रीयता भन्ने सबै पावर भरि अधिकार भरि आर्थिक भरि केन्द्रले चाहिँ अब क्याप्चर गर्ने, अब संघ र प्रदेश र स्थानीय तहलाई जिम्मा दिएको छ र स्थानीय तहमा हाम्रो चाहिँ यो भनौँ आन्तरिक स्रोत चाहिँ अत्यन्तै न्यून छ। त्यस कारणले गर्दाखेरि यसको लागि त राज्यले र नयाँ पोलिसी लिएर त्यसको चाहिँ मापन गरेर शिक्षकहरूको पूरा चाहिँ भनौँ दरबन्दी चाहिँ मिलान गर्नको लागि अति आवश्यक छ।
1: के छ अहिले शिक्षा हजुरहरूले सोचेको जस्तो प्रगति हुन नसक्नुको मुख्य कारण के थाहा शिक्षक विद्यार्थी अभिभावकमा?
2: यसमा अब सबैको एउटाले मात्र दोष दिएर हुँदैन
1: हजुर।
2: मुख्य त यसमा अब राज्य अथवा चाहिँ संघ प्रदेश र अब पालिका हुनुपर्ने र त्यहाँ पछि हामीले जब योजना हाम्रो हातमा आइसकेपछि त्यसमा अभिभावकहरू प्रमुख हुनुपर्ने, सचेत हुनुपर्ने, त्यसपछि विद्यालयको प्रशासन विवेश र त्यसपछि आएर हाम्रा चाहिँ अब भाइ बहिनीहरू पनि विद्यार्थी भाइ बहिनीहरू पनि सचेत सजग भएर उहाँहरूको नन मासुको सम्बन्ध भयो भने मात्र हामीले शिक्षालाई एउटा परिणाम एउटा सबल एउटा व्यवहारमुखी शिक्षा बनाउन सक्छौ। एउटैको मात्र भरोसा गरेर त्यो सम्भव हुन सक्दैन
1: हजुर। शिक्षामा राजनीतिक छिराउन राम्रो हो या नराम्रो? प्राविद्यालयको समस्या त्यो देखिरा हुन्छ।
2: अब त्यो ठूला विद्यालयहरूको लागि होला, हाम्रो विद्यालयमा त साना विद्यालय भएको मावि जम्मा अब 2 वटा मात्र छन्
1: हजुर।
2: त्यसमा अब विद्यालयलाई अब राजनीतिकरण गर्नुपर्छ भन्ने त्यो त अब मिल्दैन। तर हामीले चाहिँ विशेष त शिक्षालाई कसरी माथि उठाउने
1: हजुर,
2: सबै चाहिँ मिलेर सबै शक्ति मिलेर सबै पक्ष मिलेर नै समग्र शिक्षालाई उचाइ गराउनको लागि सबै चाहिँ दत्तचित्त भएर हामी लाग्नुपर्ने हुन्छ। तर शिक्षालाई चाहिँ राजनीतिकरण गर्नु भनेको त्यो उचित होइन। अब कुनै आफ्नो अब उसको संगठनको हिसाबले अथवा कुनै चाहिँ विद्यार्थीले अब समग्र विद्यार्थी युनियनहरूको कुरा गर्दाखेरि आफ्नो हक हितको लागि केही राख्नु चाहिँ स्वाभाविक हो,
1: तर
2: विद्यालयमा राजनीति छिर्न चाहिँ ठिक होइन।
1: जस्तै 4 नम्बरमा खानेपानीको अवस्था कस्तो छ अहिले? पर्याप्त खानेपानी पाइरहेछन् कि त्यहाँको जनताले? लिफ्ट भइसकेपछि पाउने हो कि के छ त्यहाँको अवस्था?
2: त्यसमा अब सर्वप्रथम त हाम्रो जुन मुख्य नम्जाको खानेपानीको स्रोत भनेको अब तपाईँको यो रमिजी खानेपानी हो
1: हजुर,
2: जसबाट 176 वटा धारा बनिसकेका छन्। अहिले त्यसलाई चाहिँ एक घर एक धारा मिटर सिस्टममा ढाल्न अब ढाल्नेको अन्तिम चरणमा पुगेको अवस्था छ
1: हजुर।
2: बजेटको अभावले गर्दा पुरैको पुरै अहिले नहुने स्थिति छ, तर जति चाहिँ निर्माण भए त्यसलाई चाहिँ सञ्चालन गर्ने भनेको छौ। र अर्को फेरि हाम्रो बोज्याङ खोला लिप्टको पनि खानेपानीको पनि अब 21 वटा धारा पहिले बनेको र ती धाराहरू र पहिले वडाबाट छुट्टाएको अथवा यो प्रदेशबाटै छुट्टाएको 21 वटा दलित टोलमा बनेका 21 वटा धारा छन्, त्यसलाई पनि हामीले जोड्नको लागि र विशेष त सोलर बाट संचालित लिप्त खाने पानी ले अहिले सम्मको प्राण ढाने को अब अवस्था चाहिँ छ र त्यसैले आज भोलि अब पानी पनि धेरै अब परेको कारणले गर्दाखेरि र विशेष त लिप्त जुन चाहिँ अब सोलर बाट आएको खाने पानी छ त्यो सोलर बाट त्यो लिप्त खाने पानी बाट अहिले माथिको चाहिँ बाटो देखि मोटर बाटो देखि माथि लगभग 150 घर दूरी हाम्रो दलित मुक्ति मोर्चा का अब जनसमुदायहरू हुनुहुन्छ त्यसको लागि मूल स्रोत भनेको तपाईँको सोलर अथवा लिप्त खाने पानी हो पर यो यसको निर्गम खाने पानीबाट नै आपूर्ति हुने भएको हुनाले त्यसको लागि अब हामीले छिटै नै विद्युतमा जडान गर्यौं भने दुईवटा सिस्टमबाट हामीले पानी माथि अब फाल्न सक्यौं भने पर्याप्त मात्रामा हाम्रा समस्याहरू अथवा जनताको समस्या पर्याप्त मात्रामा उहाँहरूले उपभोग गर्नुहुनेछ भन्ने म चाहिँ आशावादी छु।
1: चार नम्बरमा अहिले दलितहरूको अवस्था के छ?
2: दलितहरूको अवस्था अहिले अब सन्तोषजनकै छ। जो पहिलेको जुन रीति थिति थियो दलितप्रति भेदभाव अब दमन गर्ने हेपा गर्ने त्यो प्रवृत्तिबाट हामी धेरै माथि उठेका छौं। सम्भवतः हाम्रो 7-8 वडा मध्येमा 4 नम्बर वडा नै अगुवा दलितहरूले मुक्तिको लागि बाटोतिर अगाडि बढेको वडा भनेको चाहे 4 नम्बर होला भन्ने जस्तो मलाई लाग्छ। नभए अब तपाईँहरूले पनि अवलोकन गर्न सक्नुहुन्छ। त्यसमा कहीँ जातिगत थिचो मिचो भेदभाव त्यो चाहिँ हामीमा छैन। सबै हामी काम काज चाहे खाने पानी होस् चाहे विद्यालयको होस् चाहे चाहिँ अब भवनका होस् हरेक क्षेत्रमा हामी समावेशी ढङ्गले समानुपाती ढङ्गले हामी चाहिँ त्यही तरिकाले नै अब सहकार्य गरेर अगाडि बढेको अवस्था छ।
1: अहिले दलितहरूको अवस्था उस्तै छ होइन, छुवाछुत अन्त्य हुन सकिरहेको छैन, यसमा हजुरहरूले कसरी हेर्नु भएको छ यसलाई?
2: अब समग्र यो कुरालाई अब हामीले भन्दा अब कानुनी तह राज्यले त संविधानमा नै अब त्यसलाई चाहिँ अब छुवाछुत भेदभाव अन्त भनेर हामीले पनि ओडा ओडामा अभियान चलायौं,
1: मुक्त
2: अभियान भनेर चलाएका छौं। तर नयाँ जेनेरेसनमा अब त्यो कुनै अब ऊ भेदभावै छैन। तर यदा कदा पुराना बुढा पाकाहरूमा भरि त्यो समस्या त्यो संकेत चाहिँ देखिन्छ।
1: हजुरहरूको अभियानले त त्यहाँ त म्याच खाएन त छोएन त त्यहाँ त
2: अब हामीले अब तपाईँहरू गएर पनि हेर्न सक्नुहुन्छ र अहिले धेरै जसो चाहिँ अब हाम्रो दलित साथीहरूमा गैर दलित साथीहरूमा सहकार्य गर्ने कुनै चाहिँ भनौँ भेदभाव नगर्ने सामूहिक अब चाहिँ भजनहरू गर्ने होइन त्यसले गर्दा सहकार्य गर्ने सामञ्जस्यता गर्ने काम चाहिँ अब भइरहेको छ। र अब जति कुरा हामीले राज्यबाट पाएका छौँ भने व्यवहारिक रूपमा जाँदाखेरि जाँदा कतै अब पुराना अपवादको बुढा बुढीहरू तिनी बुढापाका बुवा आमाहरूमा केही संकीर्णपना चाहिँ देखिन्छ। तर समग्रमा हाम्रो दलित र गैर दलित बीचको अब खाडल चाहिँ एकदमै चाहिँ भने मिलान हुँदै अगाडि गएको स्थिति छ भन्ने मलाई लाग्छ।
1: पूर्ण रूपमा छुवाछुत अन्त्य कहिलेसम्म होला त?
2: अब यो समस्या यो प्रश्न धेरै चाहिँ जटिल छ। यो राजनीतिक रूपलेबाट पनि हुँदैन रहेछ, आर्थिक रूपले पनि, सांस्कृतिक रूपले पनि, यिनी अब हरेक किसिमका धार्मिक हिसाबबाट पनि व्यवहारिक हिसाबबाट पनि सबैमा अगाडि हुँदा जाँदा व्यवहारिक हिसाबमा केही चाहिँ जटिलता चाहिँ अब देखिन्छ। मुख्य त यो कुरा दलित र गैर दलित बीचको सहकार्य समन्वय सहभोज यस्ता कार्यहरू कार्यक्रमहरू चाहे ओडाबाट त सानो बजेट मात्र हुन्छ, पालिकाले प्रदेशले अब यस्ता किसिमका ठूला कार्यक्रमहरू अगाडि बढ्दै जानुपर्छ। त्यही अनुसारको हामीले चाहिँ अब सहकारले सहभोज सह अस्तित्वबाट मात्र यसलाई चाहिँ मिलान गर्न सकिन्छ, जो कि एउटा सैद्धान्तिक हिसाबले मात्र हुन सक्दैन, राजनीतिक हिसाबले पनि व्यावहारिक हिसाबले पनि त्यसमा अब अगाडि बढ्नको लागि परिणाम ल्याउनको लागि वा दलित र गैर दलित बीचमा सहकार्य गर्ने अन्तर्क्रिया छलफल सहभोज अनि यस्ता कार्यहरू गर्दै जाने हो भने अब सायद यो चाहिँ अब त्यसलाई निम्त्यान्त पार्न सकिन्छ अब जसले गर्दाखेरि हामीमा नयाँ एउटा चाहिँ एकता चाहिँ पैदा हुन्छ
1: अहिले चार नम्बरमा स्वास्थ्यको अवस्था कस्तो छ
2: स्वास्थ्यको अवस्था
1: जनताले चाहे जतिको स्वास्थ्य अवस्था पाइरहेछन् कि अझै पनि सेवा पा छैनन् कि सोचे जस्तो
2: अब जनताले जति अब अपेक्षा छ त्यो अपेक्षा अनुसारको पूर्ण हुन सकेको स्थिति छैन
1: किन सकेन
2: तर पहिलेको अवस्था भन्दा धेरै नै अगाडि बढेको छ प्रत्येक साबिक वडाहरूमा भनौँ हामीले वडा स्तरीय एउटा सामुदायिक अब आधारभूत स्वास्थ्य संस्था छ जहाँबाट महिलाहरूको चाहिँ भनौँ अब लगायत सबैको चाहिँ चेकजाँच हुनुको साथै विशेष त होम अब डेलिभरीबाट हामी चाहिँ मुक्त भएको स्थिति छ त्यसले गर्दा अब हामी चाहिँ अगाडि बढिरहेका छौँ तर जति त्यसलाई परिष्कृत परिमार्जन गरेर अगाडि बढाउन सक्ने हो त्यो चाहिँ हाम्रो मेन पावरको अभावले गर्दा हामीले जति सोच परिणाम हामीले आशा गर्ने हो त्यति नभए तापनि मेन त हाम्रो चाहिँ शरम अब विशेष त जसमा हाम्रो मेन पावर दक्ष शक्ति त्यो अभावले गर्दा सोच्या जस्तो परिणाम ल्याउन सकेको त छैनौ तर पनि हामीले अहिले नयाँ जनचेतना छलफल अन्तर्क्रिया घर दैलो अभियानले गर्दाखेरि अब हाम्रो पूर्ण चाहिँ संस्थागत सुत्केरी घोषणा वडा पनि गरेका छौ र जसले गर्दा प्रत्येक महिनामा जाने बालबच्चाहरूलाई तौल गर्ने अनिवार्य अब त्यो सिस्टममा अगाडि बढेको छ पहिलेको भन्दा धेरै चाहिँ अब बाल बच्चा अब महिला पुरुष सबैले चाहिँ सेवा लिइरहेको स्थिति छ भन्न म चाहन्छु
1: त्यहाँ अब सडक अनि विद्युतको अवस्था के छ
2: विद्युत अवस्था हाम्रो एउटा पल्लवारे भन्ने छ त्यहाँ दुई घर हुनुहुन्छ त्यहाँ मान्छे पनि आजभोलि बस्नु हुँदैन त्यो बाहेक अरू टोटल हाम्रो तपाईँको 850 घर धुरीमा बत्ती बलेको स्थिति छ समग्र लुङ्ग्री चार भरिमा र समस्या अलि के छ भन्दाखेरि पहिलो धेरै टाढाबाट अब तारहरू लगेर अब त्यहाँ बत्ती बाल्ने काम भएको छ नयाँ सिस्टम अनुसारको 50 मिटरको दूरीमा अब जुन ढङ्गले हामीले अब त्यसलाई चाहिँ अब सेभ गर्न सक्ने हो विद्युतलाई त्योमा पुरा जान सकिएको स्थिति छैन र साथै अझ चुनौतीको कुरामा हाम्रो विद्युत प्राधिकरण रोल्पालाई हामीले के सुझाव दिन चाहन्छौ भने जुन एकजना हाम्रो हिमाल ठेक्दार हुनुहुन्छ उहाँ सायद अब सुनसरी गाउँपालिकाको हुनुहुन्छ उहाँले ठुलै ठेक्का लिनु भएको रहेछ यहाँबाट 2.5-3 वर्ष अगाडि उहाँको देह निधन पछि अलपत्र अवस्था छन् कति हाम्रो चार नम्बरमा अब 25-30 भन्दा कम छैनन् कति पोल उभिएको मात्रा छ खडा गरेका छौ कति पोल सुतिरहेका अवस्था छन् यसलाई सामान्यस्य गर्नको लागि हामीले जिल्लाको उसमा प्राधिकरणमा गएर पनि कुरा गर्यौं हुन्छ हामीले नयाँ चाहिँ अब ठेकदारहरू अथवा हामीले सम्पर्कमा ल्याएका छौँ उहाँ मध्येको ठेकदार त्यसरी चाहिँ त्यसले सम्बोधन हुन सक्छ भन्ने छ त्यसले गर्दाखेरि थुप्रै ठाउँहरूमा तारहरू लस्केर रुखहरूमा टच भएर
1: अहिले पनि अवस्था
2: त्यस्तै छ त्यसैले लुङ्ग्रीको विषयमा
1: भनेर
2: पाल्नु भूगोल भन्दा
1: पालले
2: नै हेरेको छैन यसले गर्दा हामीले अनुरोध त गरेका छौँ तर विद्युत प्राधिकरणले पनि हाम्रो मेन पावर छैन पालिकाले पनि त्यहाँ अब कार्यकर्ताहरू अथवा त्यहीँ ऊहरू त्यसमा चाहिँ अब मान्छे राख्न पर्यो तपाईँहरूले पनि करारमा नियुक्ति गर्नु पर्यो भन्ने छ थुप्रै ठाउँहरूमा विद्युत चाहिँ अब ती तारहरू चाहिँ लथालिङ भएर टच भएर अब कैयौं चाहिँ समयभित्र हामी चाहिँ अन्धकारमा बस्ने स्थिति छ त्यसले गर्दाखेरि हाम्रो जुन चाहिँ खोला वारी हो दुई अब विशेष त 2 नम्बर वडा अनि त्यसपछि आएर 4 नम्बर वडा चाहिँ मा धेरै चाहिँ विद्युत चाहिँ अब सर्ट हुने सम्भावना बढी सर्ट भइरहन्छ हामीले कतिपटक विद्युतलाई अनुरोध गर्छौ खबर गर्छौ त उहाँहरूले पनि तपाईँहरूले नयाँ ढङ्गले पनि कोही मान्छे राख्नुहोस् र त्यसपछि मात्र हामीले यसलाई करेक्सन गर्न सक्नुहुन्छ भन्नुभएको छ त्यसमा हाम्रो तादम्यता सहकार्य चाहिँ अलि नहुनाले हामी अलि दुखी भएका छौँ विद्युतबाट
1: जस्तै अहिले अब 4 नम्बरमा सडकको अवस्था कस्तो छ
2: अब सडकहरू त धेरै खनिएका छन् अब खनेर मात्र हुँदै रहेछ त्यसलाई स्तर उन्नति गर्न बाँकी नै छ अब एउटा जुन अब यहाँ रुनिबाङ अथवा सुलिचो रुनिबाङ हुँदै जाने शिल्प बाटो छ त्यो नम्जासम्म मात्र कालोपत्री भएको छ पहिलेको एउटा पप्पु कन्स्ट्रक्सनले त्यो ठेक्दारले धोका दिएर हामी धेरै दुखी भएका छौँ सायद अहिले शिल्पसम्म पिच पुग्थ्यो होला आज शिल्पसम्म पिच भए भए धेरै त्यहाँबाट टाढा टाढाको यात्रा अथवा यातायातहरू सुचारू हुन्थ्यो होला त्यसले गर्दाखेरि हामी अलिक दुखी भएका छौँ पिचबाट नम्जादेखि उता अफरोडबाट हिँड्नु पर्छ गाडीहरूको पनि समस्याले गर्दा गाडीमा ओभरलोड भएर धेरै जाने आउने गरेर कति कति अब तपाईँकै यो उहाँ सुनि रुनिबाङदेखि उता जाँदा सात आठ पटक भन्दा आठ नौ पटक भन्दा बढी दुर्घटना भइसकेको छ त्यसैले गर्दा अब हामी अझै पनि बाटोबाट पूर्ण हुन सकेको छैनौँ
3: दुर्घटना न्यूनीकरण गर्नका लागि स्थानीय तहको भूमिका कस्तो रहन्छ
2: स्थानीय तहबाट सुझाव सल्लाह दिने काम त अब भइरहन्छ तर विशेष यसको लागि त अब ट्राफिक नियमअनुसार ट्राफिक प्रहरीहरूले नै अलि नियन्त्रण गर्नुपर्ने हो ट्राफिकहरू पनि हाम्रो अब धुलिवडादेखि माथिसम्ममा जानुहुन्छ उता जानुहुन्न र अर्को कुरा हामी एउटा चाहिँ चढ्ने मान्छेको पनि गल्ती छ व्यवसायीले त अब गाडीवालाले त अब हाल्छ नि उसको पैसा कमाउने हो हामीले ज्यानको वास्ता गर्दैनौँ छिटो पुग्ने हामी पनि चाहिँ अब हुटुटी हुन्छ त्यसले गर्दाखेरि ओभरलोड भएको कारणले गर्दा धेरै चाहिँ दुर्घटना चाहिँ अब भइरहेछ त्यसको लागि त पहिले जनचेतना हुनु पर्यो र प्रशासनिक इकाइले पनि अलि टाइट ढंगले जानुपर्ने देखिन्छ स्थानीय तहको त सुझाव सल्लाह हो कि त उसले पनि अब त्यहाँ अब नाका नाकामा बस्नको लागि पनि क्षेत्र अधिकार नभएको विशेष त यसको लागि सुरक्षा निकायले नै अलि बढी कदम कडा कदम लिएमा धेरै चाहिँ कन्ट्रोल होला भन्ने आशावादी छु म
3: महिला सशक्तिकरणका लागि हजुरहरूको वडाले के कस्ता कार्यक्रम ल्याएका छन् अहिले
2: महिला सशक्तिकरणको लागि त विशेष त हामीले महिलाहरूलाई अब एउटा अब जनचेतनामूलक कार्यक्रमहरू पनि ल्याइरहेका छौँ अनि महिलाहरूको लागि अब जस्तै नारी दिवस छ नारी दिवसमा पनि उहाँहरूलाई स्वस्थ प्रतिस्पर्धा गरिदिन्छ अर्को फेरि तीज विशेष कार्यक्रममा पनि उहाँका कला प्रतिभाहरूलाई प्रस्फुटन गराएर अहिले हामीले विशेष त यो नारी दिवसमा अब नारीहरूको हक अधिकारको कुरा भन्दा पनि उहाँहरूकै उबाट भलिबलको चाहिँ आयोजना पनि गर्यौं अब एकदमै उत्साहित भएर सहभागी हुनुभयो र अलिकति समयको अभाव हुने रहेछ एक दिने कार्यक्रमले मात्र त्यो सम्भव हुँदैन रहेछ तै पनि ठूलो उपस्थितिमा उहाँहरूको कला प्रतिभा देखाउनु भएको छ अन्य समिति कुनै किसिमका अब उपभोक्ता समिति निर्माण समिति वडा जसमा अब जस्तै विद्यालय व्यवस्थापन समिति वन समितिमा पनि उहाँहरूलाई अब तर 33%को आरक्षणको व्यवस्था गराएर सहकार्य गरेर अगाडि बढाउने काम चाहिँ भइरहेको छ
3: जुन अहिले चार नम्बरमा अपाङ्गता भएका व्यक्तिहरूको लागि के छ त्यस्ता सेवा सुविधाहरू
2: त्यस्ता अपाङ्ग भएका अब व्यक्तिहरूको लागि ओडाबाट हामीले सिफारिस निशुल्क दिन्छौँ त्यसबाट डक्टरको प्रमाणित चाहिन्छ सरकारी डक्टर त्यसबाट हाम्रो सरकारी एमबीबीएस डक्टरको लागि पालिकामा नभएको हुनाले हामीले सुलिचौर चाहिँ भनौँ अस्पतालमा पठाउँछौँ प्राथमिक अब स्वास्थ्य केन्द्रमा उहाँले डायग्नोसिस गरेको आधारबाट हाम्रो अपाङ्गको एउटा चाहिँ अब परिचय पत्र दिने यो बालबालिका अब महिला बालबालिका शाखामा जुन चाहिँ एउटा अब प्रमुख प्रशासकीय अधिकृत उपाध्यक्ष को अध्यक्षतामा एउटा अब अपाङ्गको एउटा चाहिँ अब समिति हुने रहेछ त्यही समितिको समितिले छलफल गरेर अथवा डाक्टरको सिफारिस अनुसार कुन उमा पर्छ वर्गमा त्यही अनुसारको डाक्टरको चाहिँ कागज अनुसार रेकर्ड अनुसार उसको सिफारिस अनुसार ख ग गरेर यसरी चाहिँ अब अपाङ्ग परिचय पत्र वितरण भइरहेको छ दिइरहेका छौँ र क ख हुनेले अब आर्थिक लाभ पनि प्राप्त गर्नुभएको छ मासिक ग वर्गमा पर्नेले पनि कुनै चाहिँ अब आरक्षणको होस् कुनै केही अब राहतमा पनि उहाँहरूलाई चाहिँ सम्मान अथवा सम्बोधन गर्ने काम भइरहेको छ।
3: अहिले लुङ्गरी गाउँपालिका वडा नम्बर चारमा तपाईँको पर्यटन सम्भावनाहरू के कति छन्? तिनीहरू अझै पनि प्रचार प्रसारको अभावमा छन्?
2: हाम्रो समग्र पर्यटन प्रवर्धनको लागि त्यति ठुलै अब महत्व राख्ने त अब त्यति त अब स्थानहरू त अब छैनन्। एउटा हाम्रो नम्जाको ठुलो नम्जामा स्थित एउटा खड्गाहरू कुलदेवता मस्टा देवता भन्ने छ, उहाँ नै अब त्यही नै हाम्रो लागि चाहिँ अगाडि अब अग्र स्थानमा अथवा एउटा लायकको अब त्यही देखिन्छ। साथै एउटा चाहिँ हाम्रै चार नम्बरको एउटा पासन डाँडा भन्ने ठाउँमा एउटा अब त्यो पानी भूमे देवता पूजा गर्ने बेला पानी निस्किने भन्ने ठाउँ छ, त्यहाँ पानी निस्किने रहेछ। एकपटक म गएर पनि देखे, पूर्व अध्यक्ष शिवप्रसादले पनि दुईपटक पानी उम्रेको देख्नु भएको रहेछ। त्योभन्दा अरू ठुलो चाहिँ अब त्यस्ता अब पर्यटकीय स्थल चाहिँ त्यहाँ छैनन्। विशेष त हाम्रो पर्यटक प्रबोधन गर्नको लागि त हामीले पालिकाबाट पनि अगाडि बढाएका छौँ, थामाले शिव मन्दिर हो त्यसको लागि अगाडि बढाएका छौँ। त्यसपछि हाम्रो बडाचौर अब ब्रहदेव मन्दिर हवाई मैदान पनि अब छ, तर अहिले हामीले विशेष त थामा लेखलाई नै अगाडि सारेका छौँ।
3: युवाहरूको लागि युवा लक्षित कार्यक्रमहरू छन् कि छैन हजुरको वडामा?
2: अब युवा लक्षित कार्यक्रम भनेर अब बेरोजगारीहरूको फारम संकलन गरेर त्यो अनुसार अब हामीले संकलन गरेको नाम अब आइसकेका सूचीकृत भएका व्यक्तिहरूलाई राष्ट्रिय रोजगार आय आर्जन अनुसार कामहरू अब निर्माणका कामहरूमा सहभागी भएका छौँ। र अन्य विदेशबाट जस्तै वैदेशिक रोजगारबाट फर्केर आएका साथीहरूको लागि अब त्यसको नाम संकलन गरेर अब डाटा मागेको थियो पालिकाले, त्यो डाटाहरू हामीले चाहिँ दिने काम भएको छ। र अब त्यसको पुरै अब हिसाबले त्यसलाई चाहिँ अब सुनिश्चित गर्ने हिसाबले चाहिँ भएन, प्रारम्भिक ढङ्गले हामीलाई उहाँहरूलाई अब चाहिँ अब त्यही हो जनचेतना फैलाइदिने र रोजगारीमा सूचीकृत भएकालाई रोजगारीमा लिने काम चाहिँ भइरहेको छ।
3: अहिले रोजगारी कार्यक्रम पनि चलिरहेछ
2: चलिरहेछ पहिले अब प्रधानमन्त्री रोजगार भन्ने थियो र त्यो चाहिँ अब हटेपछि अहिले राष्ट्रिय रोजगार भनेको छ। राष्ट्रिय रोजगारले थोरै रकम मात्र पठाएको छ, अलि विडम्बना, र त्यसमा फेरि लुङ्गरी गाउँपालिकाले फेरि पालिकाले फेरि 50% साझेदारी गरेर कम्तीमा पनि अब 50-60 जना जतिलाई हामीले रोजगार दिने काम चाहिँ भइरहेछ।
3: जस्तै त्यहाँ गुनासो के आउँछ जनताको भनेपछि, जुन गरिबी त्यो आउँदैन, अलि हुने खानेको आउँछन् नाम भन्ने छ, यसलाई हजुरले कसरी हेर्नु भएको छ जनताका गुनासो?
2: यो कति कुराहरू त अब यिनी भ्रम हो, हामीले गहिराईमा अब नगएर त्यसै हजुवा सतही ढङ्गले बोल्छौ। जो विज्ञापन खुल्छ त्यो विज्ञापन भित्रमा जुन सेवाग्राहीले भर्यो त्यो भरे अनुसार हामीले सूचीकृतमा निकाल्ने हो। उसले फारमै भरेन भने अब ज जसले भर्यो उहाँहरूको निश्चित आउने कुरो भयो, त्यसले गर्दाखेरि अब अलिकता त्यो चाहिँ अब उहाँहरूमा त्यो संकीर्णतापनाले गर्दाखेरि अब ठुला बडाले मात्र आउँछ, गरिबले आउँदैन भन्ने होइन। त्यो लक्षित नै गरिब वर्गको लागि भनेर नै त्यो चाहिँ अब बेरोजगारी फारम भरेर सूचीकृत गरिन्छ।
3: लक्षित गरिबीलाई भयो, फाइदा चाहिँ धनीलाई भयो,
2: त्यो चाहिँ भ्रम हो। यथार्थ कुरो हामीसँग गत सालमा तपाईँको 82-83 44 जनाले चाहिँ फारम भर्नु भएको थियो। 44 जना मध्येमा 42 जना महिला, दुईजना मात्र पुरुषले भर्नु भएको छ भने अब त्यहाँ धनीको मात्र महिलाले भरेका छैन, दुईजना मात्र पुरुषले भर्नु भएको छ। त्यसले गर्दा अहिले महिलाको संख्या मात्र बढी छ र युवा शक्तिहरूले त्यहाँ भर्दैनन्, किनभने त्यो उनीहरूको कति हुन्छ भने मासिक अब कति होला र एउटा चाहिँ 20-25 हजार होला, तर उनीहरू वैदेशिक रोजगारतिर लालायित भएको कारणले गर्दा सानो दिनोमा उहाँहरूले यो भर्न चाहनुहुन्न। त्यो गरी धनीले मात्र भर्छ, धनीले मात्र पाउँछ भन्ने कुरा चाहिँ त्यो झुट हो, त्यो चाहिँ अब झुट्टा नै हो। त्यो
3: वैदेशिक रोजगारमा युवा पलायन रोक्नका लागि स्थानीय तहले के कस्ता योजना तथा कार्यक्रमहरू लिनु पर्ला त?
2: यो विषय पनि अब रोजगारीको सृजना गर्ने भने धेरै चुनौतीको कुरा हो. एउटा सानो वडा स्थानीय तहले मात्र यो सक्दैन. यो सिङ्गो चाहिँ भनौँ संघले नै राज्यले नै अब यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ. हामीले त अब साना तिना मात्र अब उसलाई रोजगार दिन सक्ने स्थिति छ. हामीसँग बजेटको अभाव छ, आर्थिकको अभाव छ. हामीसँग स्थानीय स्तरमा हामीसँग साधन स्रोत र तपाईँको चाहिँ आन्तरिक स्रोत चाहिँ आर्थिक चाहिँ को स्रोत चाहिँ एकदमै न्यून छ. हाम्रो वार्षिक योजना हामीले 60 लाख राख्यौँ भने हामीले हाम्रो आर्थिक आमदानी अब वार्षिक 60 लाख टार्गेट गर्यौँ भने हामीले 60 लाख पनि पुर्याउने स्थिति छैन. 55-56 लाख मात्र हाम्रो आन्तरिक स्रोत हुन्छ. त्यसले गर्दा सिङ्गो राज्यले संघले नै अब यो चाहिँ भनौँ बेरोजगारी समस्यालाई नयाँ प्लान गराएर ठूला उद्योग खोल्न नसके तापनि मजला किसिमका उद्योग खोलेर भए पनि हाम्रा युवा शक्तिलाई त्यही अनुसारको तालिम त्यही अनुसारको हामीले चाहिँ सिपमूलकमा अथवा उहाँहरूलाई आय आर्जन दिन सक्ने हो भने हामीले अब वैदेशिक पलायनले रोक्न सक्छौ. नभए यो विषय चाहिँ एकदम गम्भीर छ.
3: लुङ्गरी गाउँपालिका 4 स्मार्ट कृषि गाउँ पनि हो होइन, त्यहाँ अहिले किसानहरूको अवस्था के छ, कृषकहरूको अवस्था?
2: अब स्मार्ट कृषिले जुन कार्यक्रमहरू ल्यायो, जनचेतनामूलक पनि ल्यायो, त्यसमा क्रियात्मक कार्यमा पनि एक्सनमा पनि गयो, व्यवहारिक रूपबाट पनि सबै समूहहरूलाई संगठित गरायो, चेतना गर्यो, उत्पादनमा सिकायो, तालिम सिकायो, बिउ बिजन ल्यायो, अनि मिनी टेलरहरू अनि हरेक किसिमका टनेलबाट अब तपाईँको बेमौसमी खेती तरकारी उत्पादन गर्ने पनि त्यो सिकाउने काम भयो. तर हामीले चाहिँ जो
3: सोचेको जस्तो
2: अब अलिकता चुनौती के आयो भन्दा त्यहाँ हामीले खानेपानीकै अभाव छ. बेमौसमी तरकारी उत्पादन गर्नाले त पानीको पर्याप्त मात्रामा सिँचाइ हुनुपर्ने, हामीले खानेपानी नै समस्या परेको कारणले गर्दा हामी धेरै किसानहरू अलिक खुम्चिनु परेको छ. प्रगति हुन सकेको छैन, तै पनि हाम्रो किसानहरूले सङ्घर्ष गर्दै आफ्नै चाहिँ भनौँ अब हात धोएको पानी, भाँडा धोएको पानी अथवा बचेको पानीले भए पनि अब त्यसलाई चाहिँ भनौँ थोपा सिँचाइबाट भनौँ तरकारी खेतीहरू गरिरहनु भएको छ. सायद यो बजारमा हाम्रो नम्जाबाट तरकारी खेतीको लागि धेरै अब हाम्रा सेवा गराईहरू जनताले ल्याउँछन् भन्ने मलाई लाग्छ.
3: अब हामी कार्यक्रमको अन्तिम अन्तिममा छौँ, मैले हजुरलाई सोध्न छुट्याएर हजुरले भन्नै पर्ने केही छन् भने राख्न सक्नुहुन्छ.
2: धन्यवाद. यसमा अब भन्नै पर्ने सर्वप्रथम त अब हामीले विकास निर्माणको काम गर्नको लागि सर्वप्रथम त अब हामीलाई ठुलो चाहिँ आर्थिकै आवश्यकता अथवा मेन त योजनाकै आवश्यकता पर्ने रहेछ. त्यसैले पालिका सङ्घ प्रदेशले ठुलो चाहिँ योजना बनाएर त्यस साथसाथै अब आर्थिकको पनि व्यवस्थापन गरेर नयाँ ढङ्गले जानेछ भन्ने म आशा एकदम विश्वास ल्याउँछु. हामीहरू अब कुरा मात्र गर्छौँ, साँच्चैकै कृषक बन्न कठिन छ. त्यसले गर्दाखेरि कृषकहरूलाई कृषि प्रधान देश भएको कारणले गर्दा हामीले चाहिँ कृषकलाई अत्यधिक मात्रामा तालिम, बिउ मल बिजन सिप दिएर अरू युवा शक्तिहरूले पनि त्यसमा आबद्ध गर्ने हो भने हामीले चाहिँ यहाँ चाहिँ सुन फलाउन सकिन्छ. तर यो हाम्रो सानो स्थानीय तहले मात्र यसको अब पूरा लन्च गर्न सक्दैन. त्यसले अब प्रदेश सङ्घबाट नै ठुलो प्लानिङबाट यस्ता कामहरू यस्ता योजनाहरू माथिबाटै ठोस गरेको खण्डमा र योजना मात्र तल हामीले पठाइदिन भएन, आर्थिक सहित अथवा त्यसको बजेटिङ सहित योजना दिने हो भने सम्भवतः हामी धेरै चाहिँ आत्मनिर्भर भएर अगाडि बढ्न सक्छौँ.
3: धन्यवाद. कार्यक्रम लुङ्गरी सन्दर्भमा अहिले तपाईँले सुन्नुभयो लुङ्गरी गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष बिरबल खड्कासँग गरिएको कुराकानी. तपाईँको माझमा कुराकानी प्रस्तुत गरिसकेपछि अब हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं. आजको कार्यक्रममा हामीले प्रसारण गरेका सामग्री हजुरहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला.
1: हवस्त रेडियो कार्यक्रम लुंगरी सन्दर्भको समय यही सकिएको छ। यतिन्जेलसम्म कार्यक्रम सुन्नुहुने तपाई श्रोता र सम्पूर्ण रेडियोका प्राविधिकलाई धन्यवाद। आजको कार्यक्रम लुंगरी सन्दर्भबाट म राजेश नेपाली पनि बिदा हुन्छु। नमस्कार।

0: तपाईको मनको आवाज यो हो रेडियो जलजला फिल्म 96.4 मेगाहर्ज।
1: नयाँ वर्षको
2: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाडी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
3: A to Z मोबाइल सेन्टर रोल्पा नगरपालिका 4 लिबाङ भदेरी खोला रोल्पा।
2: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका डेक, स्पिकर, साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत, सम्पर्क मोबाइल नम्बर 9841176950।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: ए के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
2: होइन किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या, खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
4: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ्गु बेला खेमरिदे, गरम ओगोत्री जेउ बेला सुनो, भुरी पदार्थ ओचुबुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना ताए आउ ए गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्ना दे वातावरण मिलेने ल खेप्ता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक ताना दे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा डुप
7: वन
6: जङ्गल
7: सामुदायिक बनी अनुगमन दिने व्यवस्था
6: गेचो छामेला खोरे ल चाउसी पोलिए हरिदे तरिम गाई गेजो मेके लाइजु अब नजिरे बनाए गेम एल गेजो मेके नलाए अरूले लाइके लाइए
7: वन जङ्गल जुडिसी घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिन्ने चाउसो सहिदेखि खेले
6: वन जङ्गल मेला दुखेमा दिखिने पार्क न खरनामदार मिली देव नै सानो जन नै के सही
7: बता सुचले जु बेला त हिजिम के कोटल ने के सताकिले हेन अखिम छिन्ने ने चासो के सही
6: ने लागि ने निताए के मने के बछिए सुनो अरुले मने के बछया
7: के छ थामला पोयाल ने लागि के सन्किले के छटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनछरी गाउँपालिका गाउँ कार्यपालिकाए उनी कार्यालयले खबर दिए
6: अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी,
1: वन वातावरण सजग विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भूपुसैनीको ओर्क सब रोल्पा नगरपालिका दुई पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
3: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
3: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खचखच के को झगडा हो यो?
3: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रमेश, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: हो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847197119 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर मजगाउँमा।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज कानून दिवस, सरकार र न्यायालय बीचको दूरी बढ्दै दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न न्यायाधीशलाई कायम मुकायम प्रधान न्यायाधीशको आह्वान।
1: नेपाल बार एसोसिएसन, आम संस्था, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
0: सबै क्षेत्रलाई समेट्ने गरी बजेट आउने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने। सबै सरोकारवालालाई सहयोग गर्न सरकारको आग्रह।
2: पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म एक हप्ता चल्ने।
0: युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले महासागरहरूको सतही तापक्रम हालैको उच्च बिन्दुमा रहेको चेतावनी दियो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ पदमा नियुक्तिका लागि दरखास्त आह्वान।
3: आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
0: र हर्मुजमा जारी तनाव रोक्न रूस र साउदी अरबका विदेश मन्त्रीद्वारा कूटनीतिक पहल शुरू। एक दिवसीय अभ्यास खेलमा स्कटल्याण्ड डीएस नियममाका आधारमा नेपालको ए टोलीसँग 9 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भ्रष्टाचारको मुहान राजनैतिक दलहरूको अपारदर्शी वित्त पोषण हो भन्ने कुरामा दुविधा छैन। अब चुनाव लड्न अरबौं रूपियाँ अवैध स्रोत संकलन गर्ने परिपाटीको अन्त्य हुनुपर्दछ। तब सत्तामा पुगेपछि त्यसलाई उठाउने कामै नेता केन्द्रित हुनुपर्ने बाध्यताबाट नेताहरू मुक्त हुनेछन्। नीतिगत भ्रष्टाचारको वैधानिक बाटो बन्द हुनेछ। यो सरकारले आफ्नै र अन्य दलहरू

0: नेताहरूको आमदानी तथा खर्चको अनिवार्य अडिट र त्यसको वास्तविक विवरण सार्वजनिक गर्ने आँट गर्न सक्यो भने मात्र सुशासन सम्भव हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
1: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो। जतिसुकै काम गरे पनि त्यो संविधानको विरूद्ध छ भने क्रान्ति वा परिवर्तन नहुने भन्दै आफ्नो अधिक समय अधिकारका लागि लड्दैमा बितेको उल्लेख गर्नुभयो।
2: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आफ्नोबाट आह्वान गर्छु। अन्यायको लडाई गरे कानून व्यवसायी हुँदादेखि लडाई अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर यहाँका हाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
1: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा अस्ति बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने सात दशक पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरेको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएकी मल्ल र उहाँ पछिका न्यायाधीशहरू कुमार रेग्मी, हरि र प्रसाद भुइँयालाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरेको थियो। त्यसको दुई दिनपछि आज भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नोखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भई र निर्देशकका लागि आशा भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ। न्यायपालिकाप्रति जन आस्था बढ़ाउन सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्नुपर्ने उहाँको भनाइरहेको छ। नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन मोहरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी रहनेछन्। बाँकी 15 सदस्यहरूमा प्रतिनिधि सभाका 10, राष्ट्रिय सभाका 4 र संयुक्त समितिका 2 गरी कुल 16 संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू संयोजक रहने गरी संरचना तयार गरिएको सांसद साजिता सिद्दिकीले जानकारी दिनुभयो।
3: अनि त्यसमा चाहिँ अब संसदीय दलका नेता, उपनेता, सचेतक, प्रमुख सचेतक लगायत सानसानो समितिहरू छ, त्यो समितिको प्रमुखहरूलाई पनि राखेको अवस्था चाहिँ छ। जम्मा 21 जना हुन्छ, सदनमा पनि प्रतिपक्ष छौँ। त्यसकारणले त सरकारलाई खबरदारी गर्ने काम पनि हामीले गर्नुपर्छ। सरकार चाहिँ गलत बाटोमा जाँदैछ कि अथवा गलत काम गर्दैछ कि भन्ने खबरदारी पनि गर्नुपर्छ। त्यो कामहरू पनि अहिले लगभग हामी प्रतिपक्ष त एकदमै काम गर्नको लागि बलियो आधार बेस हुन्छ नि हजुर, त्यो बेसमा काम गर्नको लागि पनि यो बोर्ड हो।
1: नेपाली कांग्रेसले 15 महाधिवेशनलाई लक्षित गर्दै देशभरका 6,643 ओडामा क्रियाशील सदस्यता डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने कार्य तीव्र भएको अघि बढ़ाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बरमा सूचीकृत गराउन आग्रह गर्नुभएको हो। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले अहिलेसम्म करिब 1,00,000 भन्दा बढ़ी सदस्यले अत्यावधिक गराइसकेको सीआईएनलाई बताउनुभयो।
4: अहिले यो अब हामी विस्तारै के गर्दैछौँ भने अब जसको मोबाइलबाट पनि आफ्नो क्रियाशील सदस्यले आफ्नो मोबाइलबाट पनि गर्न सक्ने, क्षेत्रीय कार्य समिति र वडाले पनि गर्न सक्ने, अलिक प्रायोरिटी वडाले गर्न सक्ने गरिकन विकास हुँदैछ। हाम्रो अहिले वडा र क्षेत्रमा एकदम तरह काम भइरहेछ।
1: पार्टीको निर्णय अनुसार सदस्यता अध्यावधिक कार्य जारी राखे पनि पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूह यो प्रक्रियामा सहभागी भएका छैनन्। सो समूहले 15 महाधिवेशनको लागि सदस्यता अध्यावधिक भइरहेको जिकिर गर्दै गगन थापा नेतृत्वको कार्य समितिले गराएको अध्यावधिक स्वीकार नगर्ने अडान लिइरहेको छ। अनियमितता कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह चलाउन लागि हो। दैनिक उपभोग्य सामग्रीको अस्वाभाविक मूल्य वृद्धि रोक्न अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न सहयोग पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले सीआईएनसँग बताउनुभयो।
5: नेतालाई चाहिँ जानकारी लिन राम्रो हुने पछि भयो होइन, त्यो हुँदाखेरि पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म एक हप्ता चल्ने, मलाई त के लाग्छ भने हिजो मात्र त्यसको जानकारी प्राप्त भयो, हामीले विभिन्न निकायहरू समन्वय निकायलाई परिपत्र पनि गरिसक्यौं। अब यसमा हामी तीनवटा पक्ष हेरौँ न, एउटा हामी नियामक निकाय सरकारी निकायहरू जहाँ जहाँ जो जसले यो जिम्मेवारी लिनुभएको छ अनुगमन गर्ने जिम्मा लगायत होइन उहाँहरू, अर्को चाहिँ त्यो विभिन्न चीज वस्तुहरू सेवाहरू बिक्री गर्ने पक्ष, व्यवसाय पक्ष र त्यसपछि उपभोक्ताको पक्ष, यो तीनवटालाई चाहिँ अब जिम्मेवार रहन र जागरूक रहन यसले चाहिँ सहयोग गर्छ भन्ने लाग्छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझावहरू सिधै सरकार समक्ष पेश गर्न सकिने जानकारी दिएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो। सूचना जारी भएको 15 दिनभित्र ललितपुरको पुल्चोक स्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कार्यालयमा दरखास्त दिन सकिने भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
6: सहकारी ऐन 2074 दफा 103(9) बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य सम्बन्धी पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ र त्यसका लागि यो आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
1: विश्वका विभिन्न मुलुकमा फैलिएको हन्टा भाइरस नेपाल आइपुग्ने जोखिम तत्कालका लागि नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हन्टा भाइरस संक्रमित व्यक्तिहरू धेरै लामो समयसम्म र अत्यन्त नजिकको सम्पर्कमा रहँदा मात्र सर्ने चिकित्सकहरूको भनाइरहेको छ। नेपालमा आउने जोखिम कम भए पनि सावधानी अपनाउन भने मातहतका निकायमा भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर केसीले सीआईएनसँग बताउनुभयो।
7: हाम्रो चाहिँ इन्टरनलीमा चाहिँ हाम्रो टिम छ नि, हेल्थ डेस्कको टिमहरू, उहाँहरूलाई चाहिँ अब अलिअलि जानकारी चाहिँ गराइएको छ, त्योभन्दा बेग्लै चाहिँ अरू केही भएको छैन। अब जस्तो अब अहिलेको चाहिँ नेपालको केसमा कुरा गर्यो भने त्यति धेरै जोखिमको अवस्था चाहिँ होइन होइन। अब तै पनि यो डब्ल्युएचओको सिआरओको जुन डब्ल्युएचओ सिआरओ अफिस छ दिल्लीले, अब त्यो दिल्ली अफिसले पनि चाहिँ यसको जोखिमको बारेमा चाहिँ केही न केही कुराहरू चाहिँ आउँछ होला, अहिलेसम्म गरिसकेको अवस्था छैन। त्यो आधारमा चाहिँ हाम्रो दक्षिण एसियाका देशहरू तयारी अवस्थामा बस्ने हुन्छ। तर अब अहिले चाहिँ हामीले हाम्रा हेल्थ डेस्कका साथीहरूलाई चाहिँ जस्तो यो हन्टा भाइरसको चाहिँ जुन लक्षणहरू छ, रुगा खोकी अथवा चाहिँ श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरू, आयो भने चाहिँ अलिबढि ध्यान दिएर हेर्नु, उहाँलाई सोध्नु कहाँबाट आएको भन्ने खालको कुरा चाहिँ गरिसकेको अवस्था छ। तर कारण जे छ, खास गरी यो मुसाहरूबाट सर्ने कुरा हो। अब यो चाहिँ अब यहाँको मुसामै पाइन्छ र मुसाहरूबाटै मुसाहरू अथवा त्यस्ता रोडेन्टहरूभन्दा टाढा बस्छ भनेर अब अहिले नै भन्ने अवस्था छैन होइन। तर चाहिँ अब खास गरी जहाँ फैलिएको छ त्यो फैलिएको ठाउँहरूको मानिसहरू चाहिँ मुसा घरको यो लगायतबाट टाढा रहने, सरसफाइमा चाहिँ अलिबढी ध्यान दिने होइन, फोहोरहरू यो खेतीपातीमा काम गर्दाखेरि पनि अलिबढि चाहिँ ध्यान दिनुपर्छ भन्ने कुराहरू चाहिँ आम नागरिकहरूलाई जानकारी गराइन्छ त्यस्तो अवस्थामा।
1: साझा खबरमा अब विदेशका खबर। रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धि आश्वासको पछिल्लो अवस्थाबारे कूटनीतिक छलफल अघि बढ़ाएका छन्। रूसका विदेश मन्त्री र साउदी अरबका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको रूसी विदेश मन्त्रालयले जनाएको छ। वार्ताका क्रममा दुवै पक्षले क्षेत्रीय तनाव पुनः बढ़न नदिन विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। साथै दीर्घकालीन र स्थायी समाधानका लागि निरन्तर कूटनीतिक संवाद र आपसी सम्पर्कलाई अघि बढ़ाउन आवश्यक रहेको विषयमा सहमति जनाएको छ। दुवै मन्त्रीले हर्मुज जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ।
0: सर्लाही जिल्ला सहित तराई मधेसका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित। धानपछि सुर्ती र त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किए। रिपोर्टसँगै नेपाल भाषाका गीत संगीतमा आकर्षण बढेपछि लगानी कम, विशेष सम्वाद सहितको शनिवार्य विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफपीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: रामे यो के दलाको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी जलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
11: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
12: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
10: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
11: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मौसम सम्बन्धी खबर। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बादल लागेर केही स्थानमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा अहिले पनि पानी परिरहेको छ। त्यस्तै गरी थोरै स्थानहरूमा कोशी प्रदेशको तराईका भूभाग मा एक दुई स्थानमा अहिले पनि मेघ गर्जन सहित चट्याङ र मध्यम खालको पानी परिरहेको छ र आज राति पनि पानी पर्नेछ। उच्च पहाड़ी हिमाली क्षेत्रमा भने हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
3: बागमती र कोशी प्रदेशका केही जिल्लाहरूमा चाहिँ अहिले अब यो मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ होइन। अहिलेलाई अब बेलुकाको कुरा गर्दाखेरि चाहिँ बेलुकालाई अब बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा चाहिँ भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको अब वर्षा हुन सक्ने सम्भावना रहन्छ होइन। त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत त्यसको तराई भूभागको चाहिँ एक दुई स्थानहरूमा चाहिँ मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको चाहिँ सम्भावना रहेको छ। भोलिलाई पनि हजुर अब कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागहरूमा भोलिलाई पनि सम्भावना छ होइन। र बाँकी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्कासम्मको वर्षाको सम्भावना छ। प्री मनसुन भयो अब यो सँगसँगै अब मेघ गर्जन चट्याङ होइन त्यो सम्भावना चाहिँ रहन्छ।
0: तराई मधेसमा मकै खेती खासै प्राथमिकतामा पर्दैन तर पछिल्लो समय सर्लाही जिल्लासहित तराईका विभिन्न जिल्लाहरूमा मकै खेतीतर्फ आकर्षण बढ़िरहेको छ। पहिले धान त्यसपछि सुर्ती त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किएका छन्। यो वर्ष बेमौसमी वर्षाले भने 30% उत्पादनमा क्षति पुर्याएको अनुमान छ।
14: सर्लाही जिल्लाका बर्थुवा नगरपालिका र बागमती नगरपालिकालाई समेटेर मकै सुपर जोन घोषणा गरिएपछि यहाँका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। यहाँ करिब 9,248 हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ तर यस वर्ष बेमौसमी वर्षाले मकै बालीमा क्षति पुर्याएपछि किसानलाई लगानी उठाउने चिन्ता बढ़ेको छ। किसान स्थित शेख
15: सुरुमा त पानी नै खराबरी आयो हावा मकै झाल्यो मकै झालेपछि अब पानी परिरहन्छ बेला बेलामा त्यो भएर मकैहरू सबै पानीले कुहिएर अनि नोक्सान भयो।
14: मकै खेती सुपर जोन क्षेत्रमा मात्र होइन जिल्लाभरि फैलिएको छ। किसानहरूले नगदे बालीका रूपमा मकै रोजेका छन् तर रोपाईको समयमा परेको वर्षाले ढिला भएको थियो भने अहिले भित्राउने बेला पनि पानीले समस्या थपेको किसान रोजादिन मनसुर बताउनुहुन्छ।
16: मकै रोप्नु बेला पानी पर्यो अब मकै भाँच्ने बेलामा पानी परिरहेछ कसरी छन्क्याउने भएर फेरि चिन्तामा हामीहरू बसिरहेछ फेरि मकै भाँच्ने बेलामा कसरी छन्क्याउने।
14: पछिल्लो समय दैनिक जस्तो परेको वर्षाले खेतमै पाकेर तयार भएको मकै बालीमा ठूलो क्षति पुगेको छ। किसानहरू लगानी जोगाउने चिन्तामा छन्। किसान श्यामभक्त मैनाली
17: मकै ढलेर साफ छ ट्रेक्टरको जोताई अति महँगो किसानले कसरी उपाय के उपाय बाँच्ने के क्षतिपूर्ति पाउने त होला कसले के दिन्छ यसको उपाय केही छ हाम्रो यहाँ हामी किसान त खतम हुने पानी परेर व्यापक छ सधैँ।
14: धान काटेपछि एकै समयमा मकै रोपिएको थियो जसका कारण अहिले एकै पटक जस्तो मकै भित्राउने अवस्था आएको छ तर बिजेको मकैलाई बजारमा राम्रो मूल्य नपाउँदा किसान थप मारमा परेको मकै उत्पादन गर्ने किसान सुभद्रा मैनालीको दुखेसो छ।
18: अब हामी किसानलाई जताबाट गरे पनि दुई पैसा आउँदैन कसरी व्यवहार गर्नु त्यही त हो के भन्नु सकिँदैन जे जे भने खप्नै पर्यो व्यवहार गर्नै पर्यो। मकै ढलिसकेपछि व्यापारीले कम दाम लाउँछ वेट पनि घटी हुन्छ पानी परेको परेछ गर्छ कसरी टिप्नु सक्नुसक्यो।
14: नेपाल कृषि प्रधान मुलुक भए पनि मल खाद गुणस्तरीय बिउ सिंचाईको अभाव अझै समस्या बनेको छ। त्यसमा पनि बेमौसमी वर्षाले किसानलाई दोहोरो मारमा पारेको छ। सुपर जोन कार्यक्रमका प्रमुख डाक्टर सुरेन्द्र यादवका अनुसार यस वर्षाले करिब 30% क्षति पुर्याएको अनुमान गरिएको छ। किसानहरू सरकारको राहतको पर्खाइमा छन्। प्रकाश मैनाली सीआईएन सामुदायिक रेडियो एकता लालबन्दी सर्लाही।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल भाषाका गीत संगीतमा आकर्षण बढे पनि लगानी कम।

0: शनिबार विशेष बाँकी नै छ, सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
1: Classic Tech को Wi-Fi 6 router, नाम ए घामने, शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्र को शक्ति बोकेको, 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना, बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछ। Classic Tech, छोयो कि छोयो।
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारीय विशेष। पछिल्लो समय नेपाल भाषाका विभिन्न गीत संगीतहरू बजारमा पाइएका छन्। भाषाभाषीका गीतमा नयाँ पुस्ताको उत्साह देखिए पनि पुराना सर्जकमा भने अझै निराशा देखिन्छ। गायिका बुनु श्रेष्ठ नयाँ पुस्ताको उत्साहसँगै समुदायले त्यस्ता गीत संगीतको अपनत्व गर्न सक्नुपर्ने बताउनुहुन्छ।

0: अचम्मै लाग्यो मलाई यति धेरै बज्यो रेडियोहरूमा होइन यति धेरै फरमाइस आउने गीतहरू त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा पपुलरै थियो सँगसँगै फेरि यता आधुनिक ट्राई गरे आधुनिकमा पनि त्यत्तिकै के राम्रो कि धेरैले मन पराउनु भयो त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले
1: अहिलेको पुस्तामा भाषा भाषीसँग जोडिएका गीत संगीतमा लाई सुन्ने त्यसमा लगानी गर्ने र आफ्नो भाषाको गीतको संरक्षण गर्ने विषय कस्तो पाउनु चाहिँ अहिले
0: कमै छ होइन मान्छे कमै छ अब मलाई थाहा भएन अब सायद त्यसको प्रतिफल अब आर्थिक रूपमै हुँदैन भन्ने सोचेर हो या किन हो तर मलाई चाहिँ इच्छा लाग्यो होइन एउटा भए पनि अब एउटै मात्रै त होइन अरू पनि गर्दैछु होइन अब आउँछ होला सायद चाँडै नै तर गर्नुपर्छ एउटा जिम्मेवारी फिल भएर होइन एउटा भाषाको उत्थानको लागि पनि केही सपोर्ट हुन्छ कि एउटा इटा भए पनि थपिन्छ कि अब सबैले यसमा किन लगानी गर्ने त रिटर्न नै छैन भने भनेर पछि हटेर त त्यो त लोप भएर जान्छ नि त अनि त्यो हिसाबले पनि मैले चाहिँ गरे हो त्यो काम चाहिँ
1: त्यो गीत सुनौ न सुरुमा चाहिँ
0: बहनिया मिला धसा जिउरे जिता

0: यसको नेपाली चाहिँ
1: यसको चाहिँ एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमीले उसलाई जे उपनाम दिए पनि हुन्छ, रातको जुन भने पनि हुन्छ, दिउँसोको घाम भने पनि हुन्छ, सरसर चल्ने बतास भने पनि हुन्छ, जे उपनाम दिएर बोला पनि हुन्छ भन्ने अर्थ छ। यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरिएको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझ्दैको कारणले होला सायद अर्गनाइजरहरूले पनि बोलाउनुहुन्न। जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ, जसरी हामी जान्छौँ त्यहाँ गीत गाउन, त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि, हाम्रो नेवार कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो भाइ हुनुहुन्छ कुमार सागर, उहाँले जब नेवारी गीत गाउनुभयो, अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, हिट भइरहेको छ नि, यसले पनि धेरै टेवा दिइरहेछ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ 10 रेकर्डिङ गर्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इटा भए पनि थपौँ भन्ने हिसाबले पनि गर्नुपर्छ, त्यसको रिटर्न आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
0: यसमा नयाँ पुस्ताको लगाव कस्तो देख्नुहुन्छ? कुरा गरिरहेको नेपाल भाषाका गीतहरूका लागि नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ?
1: धेरै छ, अहिले धेरै छ, मेरो बच्चा पनि होइन भनौँ, मेरो छोरा
0: छ। अहिले चाहिँ नेपाल भाषाका गीत संगीत सुन्ने श्रोता दर्शकहरू बढिरहनु भएको छ, सिर्जना चाहिँ छैन?
1: सिर्जना त कमै छ, छैनै चाहिँ नभनौँ,
0: सीमित मात्रै
1: सीमित छ होइन, अलिक बढाउन पर्यो आफ्नो जीवनकालमा, यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस्, आफ्नो भाषाको लागि पनि केही छोडेर जानुहोस् भन्न चाहन्छु।
0: दर्शक श्रोताहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ? समुदायले चाहिँ कसरी लिन्छ यसरी भाषाभाषीका गीतहरू ल्याउँदा चाहिँ?
1: अब मेरो अनुभवमा चाहिँ खासै मैले सपोर्ट पाइनँ कि, अब त्यो त्यसरी भन्नु त मन थिएन, तर पनि भन्छु आज होइन, धेरै मेहनत गरेको हुन्छ कि एउटा क्रिएसन निकाल्नको लागि, भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिने हुन्छ नि, एउटा सपोर्ट नगरिदिने होइन, त्यो हुँदा चाहिँ दुःख लाग्छ। अनि हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ नि, म त एकदमै निराश भएँ त्यो गीतबाट होइन।
0: एकदमै धेरै मन छुने आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ, या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौ न?
1: अर्ण लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ, कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ कि त्यो गीतले।

0: कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डर मुक्त भएर न्यायाधीशहरूलाई काम गर्न आह्वान गर्नुभएको छ। एमाले संसदीय दलको बैठकले सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। अनियमितता नियन्त्रण गर्नको लागि सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ र रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जल सन्धिको कूटनीतिक छलफल अगाडि बढ़ाएका छन्। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 27 गते
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: अध्यक्ष र प्रधान न्यायाधीश नियुक्तिमा वरिष्ठ अधिवक्ताहरूको विरोध, आफू नभएपछि कायम मुकायम प्रधान न्यायाधीश मल्ल आक्रोशित।
0: बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सरकारद्वारा सुझाव संकलन पोर्टल सञ्चालनमा। राष्ट्रपाको वाचा अनुसार बजेट आउने अर्थमन्त्रीको प्रतिबद्धता।
1: यस वर्षको मनसून आगामी जेठ 18 गतेदेखि प्रारम्भ हुने अनुमान। सरदरभन्दा कम वर्षा हुने, अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढ़ी रहने।
0: रूस र युक्रेन बीच 3 दिनको युद्ध विराम भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। अमेरिका र इरान बीच आरोप प्रत्यारोप जारी।
1: र नेपाल एले स्कटल्याण्डलाई डीएलएस मेथडबाट 9 रनले हरायो। आईपीएलमा टस हारेर गुजरात ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। वरिष्ठ अधिवक्ताहरूले पछिल्लो समय सरकारले ल्याएको अध्यादेश र कार्यपालिकाको बढ़दो हस्तक्षेपले संविधानको मर्म र विधिको शासनमाथि गम्भीर प्रहार गरेको टिप्पणी गरेका छन्। कानून व्यवसायहरूको एक कार्यक्रममा सहभागी भएका उनीहरूले शक्ति पृथकीकरणको सिद्धान्त, न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक मूल्य मान्यताको रक्षाका लागि सम्पूर्ण कानून व्यवसाय एकजुट हुनुपर्नेमा जोड़ दिएका छन्। सरकारको कार्यशैली र न्यायिक नियुक्तिमा दिएको स्वेच्छाचारिताले लोकतन्त्र नै जोखिममा पर्न सक्ने भन्दै उनीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। वरिष्ठ अधिवक्ता हरिहर दाहालले सरकारले हालै ल्याएको अध्यादेश मार्फत विभिन्न निकायका पदाधिकारीमाथि पदमुक्त गर्ने प्रक्रियालाई राणाकालीन पाजनीको संज्ञा दिनुभएको छ। प्रचलित कानूनमा जस्तो सुकै लेखिएको भए पनि अध्यादेशका आधारमा नियुक्त पदाधिकारीलाई स्वत पदमुक्त गरिनु विधिको शासन विपरीत भएको उहाँको दलिल छ।
3: वरियता मिसेर प्रधान न्यायाधीश सिफारिश भएको प्रसंग ठ्याक्कै 5 दिन अगाडि विभिन्न ऐनमा भएका ती पदका व्यवस्थाहरू हुन्छ, नियुक्तिका व्यवस्थाहरूलाई कोट गर्दै त्यो पनि 2-4 त फेरि छोड्याएको छन्। अरे उनीहरूलाई इच्छा लागेको चाहिँ छोड्याएको छ, जस्तो नेपाल राष्ट्र ब्याङ्क के छोड्याएको छ भन्ने चाहिँ पनि यहाँ अफर आएको छ। अब त्यहाँ के हो त भन्दा प्रचलित कानमा जुन सुकै कुरा लेखिएको भए तापनि यो जारी छोडाउनु भएपछि ती नियुक्ति अनुसूची 1 लेखिएका विभिन्न ऐनमा उनीहरू नियुक्ति भएका ती पदहरू स्वतः पदमुक्त पदमा कार्यरत रहेका व्यक्तिहरू स्वतः पदमुक्त हुनेछ। अब योभन्दा ठूलो पाणी पजिने के राणाकालमा पाणी पजिने भन्ने कुरा चाहिँ अब राणाकाल त हामीले अनुभव गरेनौँ, पञ्चायतकालमा अनुभव गरेको हो। कमसेकम पञ्चायतकालमा पनि यस्तो खालको चाहिँ पाणी पजिने भएन।
0: उहाँले 2049 सालमा निजामती सेवा ऐन संशोधन गरी उमेर हद घटाउँदा केही कर्मचारी प्रभावित भए पनि अहिलेको जस्तो भयावह अवस्था नरहेको स्मरण गर्नुभयो। पछिल्लो सरकारको कदमले समाजमा त्रासको वातावरण सृजना गरेको दाहालको दावी छ। मानिसहरूमाथि सम्पत्ति शुद्धिकरण वा अकुत सम्पत्तिको मुद्दा लगाइने डर देखिएको र राज्यका निकायहरूबाट त्रसित अवस्था सृजना गरिएको उहाँको जिकिर छ।
3: के छ मान्छे भएपछि कसरी सम्पत्ति शुद्धिकरण लगाइदिएला कि कहाँ अकुत सम्पत्ति मुद्दा चलाइदिएला कि मुद्दा जनताबाट चार्जेर परिसक्यो भने यतिसम्म मान्छे भएपछि त्रसित अदालतमा पनि विश्वास भएन। अब यो सरकारको विरुद्ध रिट जारी हुन्छ हुँदैन, फेरि बेकार आँखीमा भइगला आँखामा परिगला भनेर ठान्छ।
1: मुलुकमा हाल निर्दलीयता र एकदलीयताको अभ्यास भइरहेको टिप्पणी गर्दै दाहालले कार्यकारी पदमा आसीन व्यक्तिलाई निर्वाचित तानाशाह बनाउने खेल भइरहेको आशंका व्यक्त गर्नुभयो। उहाँले वर्तमान परिस्थितिमा संविधानवादको रक्षा गर्नु मुख्य चुनौती रहेको बताउँदै नागरिक समाज र कानून व्यवसायहरूलाई सचेत रहन आग्रह गर्नुभयो। अर्का वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले पछिल्लो समय सरकारले ल्याएको अध्यादेशले संविधानवादको मर्ममाथि प्रहार गरेको टिप्पणी गर्नुभएको छ। अधिकारीले झूठलाई झूठ भन्न नसके संविधानवादको रक्षा हुन नसक्ने बताउनुभयो।
4: यो झूठो हो भन्ने कुरा हामीले भन्न सक्नुपर्छ र संविधानवादको रक्षा गर्ने ती बिन्दु हुनुपर्छ। तपाईँ आज झुटोलाई म बोल्दिनँ, म यसबाट पन्छिन छु भन्यो भनेदेखि तपाईँ हामी चाहिँ यो छेस कमिज कालकोटलाई आएका छैन, किन यो समग्र मुद्दामा त हामी पक्ष विपक्ष हुन्छौँ, आफ्नो आफ्नै हितको कुरा गर्छौँ। तर यो राष्ट्रिय हितको कुरा कसले गरिदिने? राष्ट्रिय हितको कुरा संविधानवादको कुरा कसले गरिदिने? त्यहाँ तपाईँ हाम्रो कानमा ठूलो जिम्मेवारी छ।
1: छ सदस्यीय निकायमा बहुमत पुर्याउन न्यूनतम चारजना आवश्यक पर्ने तर्क गर्दै उहाँले तीनजनालाई बहुमत मान्नु तर्कसंगत नभएको बताउनुभयो। वरिष्ठ अधिवक्ता सम्बुत थापाले कानूनी प्रक्रियामा हुने पिक एण्ड चुज छनौटमा स्वेच्छाचारिताले विधिको शासन र संवैधानिकवादलाई कमजोर बनाउने टिप्पणी गर्नुभएको छ। वरिष्ठ अधिवक्ता थापाले नियुक्ति र छनौटका प्रक्रियाहरू पारदर्शी र पद्धतिगत हुनुपर्नेमा जोड़ दिनुभयो।
5: परिषदको सचिवालयको आएको फलानु डाक्टर डाक्टर त अरू पनि थिए, डाक्टर त केसले डाक्टर भन्दैन नि, त्यसो भन्ने हो भनेदेखि त मेरो वरिष्ठ तुरुन्तै लिनु पर्यो, केरलियामै छैन, केही पनि छैन, होइन एउटा डिप्लोमा इन ल भन्ने सर्टिफिकेट राखेर हिँड्या, त्यो पनि अस्ति आग लागिमा सबै जल्या छ, हेर्नु लाइफै छैन भने त्यो कसले हेर्ने?
1: भारतको गोलकनाथ मुद्दा र न्यायाधीश हिदायतुल्लाहका नजीरहरू स्मरण गर्दै उहाँले संशोधनको नाममा संविधानको मूल मर्मलाई चलाउन नहुने संकेत गर्नुभयो। नेपाल बार एसोसिएशनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले अहिले कार्यपालिकाले विभिन्न माध्यमबाट न्यायपालिकाको स्वतन्त्रता र अस्मितामाथि प्रहार गर्ने प्रयत्न गरिरहेको आरोप लगाउनुभयो। पछिल्लो समय सूचना प्रविधिको दुरूपयोग गरी समाजमा नियोजित रूपमा भाष्य सृजना गर्ने प्रपञ्च रचिएको समेत उहाँले दावी गर्नुभयो। सामाजिक सञ्जालमा एल्गोरिदमको प्रयोग गरी कसैलाई देवत्वकरण गर्ने र कसैलाई दानवीकरण गर्ने संस्कृति मौलाएको भन्दै उहाँले व्यक्तिको फोन ट्यापिङ भइरहेको स्थितिप्रति पनि ध्यान आकर्षण गराउनुभयो। उहाँले 10,000 भन्दा बढ़ी व्यक्तिको प्रयोग गरेर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी र भ्रम फैलाउने कार्य भइरहेको बताउनुभयो। सरकारको कार्यशैलीप्रति आलोचना गर्दै अध्यक्ष मिश्रले वर्तमान सरकारको ध्यान निर्माण भन्दा विनिर्माणतर्फ केन्द्रित भएको टिप्पणी गर्नुभयो।
6: 10,000 भन्दा बढी व्यक्तिहरूलाई सोसियल नेटवर्क रिभ्यू गर्ने, त्यसमा पोस्ट गर्ने, कमेन्ट गर्ने, झोले भन्ने शब्दावली राख्ने, अनि भएको संस्कृति जन्माउने, कसैलाई हिरोइजममा लाउने, कसैलाई दानव हो भन्ने जनमानसमा स्थापना गरेर अल्गोरिदम प्रयोग गरेर समाजमा भाष्य सृजना गर्ने प्रपञ्च अहिले रचिएको हाम्रो जानकारीमा छ। कतिपयको फोन पनि ट्यापिङ भइरहेको स्थिति अवस्था छ।
1: पत्रकार कनकमणि दीक्षितले मुलुकको लोकतन्त्र रक्षाका लागि कानून व्यवसायी र पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। लोकतान्त्रिक योद्धा तथा कानून व्यवसायीहरूको एक भेलालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमाथि संकट आउँदा सधैँ यी दुई क्षेत्रले नै समाजले दिशाबोध गर्ने गरेको उल्लेख गर्नुभयो।
7: अब चाहिँ त लडाई सक्यो कि अब त वास्तवमा एकदम प्रगतिशील मुलुक बनाउने तर्फ समाज बनाउनेतिर हामी लाग्छौ कि भनेर, तर केही न केही अवरोध आइ नै राख्दो रहेछ। अहिलेको अवस्थामा मलाई के लाग्छ भनेदेखि एउटा सबैभन्दा ठूलो कमजोरी हामीमा लोकतान्त्रिक ऐतिहासिकताको बुझाइको कमजोरी।
0: कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानले संविधानको उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म विधिको शासन स्थापित हुन नसक्ने बताउनु भएको छ। कानून दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले संविधान केवल कानूनी दस्तावेज मात्र नभई नागरिकको जीवन पद्धति हुनुपर्नेमा जोड़ दिनुभयो।
8: संविधानले थाइसिटीमा राखेर संविधानको विरूद्ध गरिने क्रान्ति वा परिवर्तन हुन सक्दैन। संविधानको विरूद्ध पारेर संविधानको सरकारवाला संचालकहरूको रूप सिंगार्न सकिँदैन। संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको वफादार कार्यान्वयन पनि हुन सक्दैन। संरचना भत्काएर परिवर्तन रोज्ने बहाना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको हित त मर्ला, तर विधि र विधि संगतको अपेक्षा राख्नेहरूको स्वप्न भंग हुने तय छ। विधि र वैधानिक परम्पराको हत्या गरेर गर्ने स्वार्थ प्रेरित कार्यहरूले निरोधन पुस्ताको झगलको पनि दिन्छ। औचित्यताको नाममा विधिमा छेडखानी गर्ने कार्य स्वेच्छाचारिता शासकको लागि स्वाभाविक भए पनि विधिको शासनमा विश्वास गर्नेको लागि सही हुँदैन। यो सम्पूर्ण प्रक्रियामा हामीले मनन गर्नुपर्ने कुरा हो विधिको शासन विरूद्ध षड्यन्त्र गर्ने विरूद्ध उठ्ने आँच औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्दछ।
0: मल्ल नै वरिष्ठताको आधारमा प्रधान न्यायाधीशको प्रमुख दावीदार हुनुहुन्थ्यो। पहिलो वरियतामा रहनुभएकी उहाँलाई छोडेर प्रधानमन्त्रीको अध्यक्षतामा बसेको संवैधानिक परिषदको बैठकले चौथो नम्बरमा रहनुभएका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना भइरहेको छ। शाहले अध्यादेश ल्याएर छ जनाको परिषदमा प्रधानमन्त्री सहित तीनजना भए पनि बहुमत मानिने व्यवस्था गर्नुभएको छ। नेपाल परिवेशमा बजारको कालोबजारी रोक्न अनुगमन गरिँदै लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
10: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन।
12: वित्तीय अनुशासन पालना गरौं। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं, मासिक बजेट बनाऊ, अनावश्यक कुरामा खर्च नगरौं, अनिवार्य रूपमा नियमित बचत गरौं, आवश्यक भएमा मात्र ऋण ल्याऊ र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
2: यो हो थाहासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहासञ्चार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल संचालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको हो। यस्तो पोर्टलका माध्यमबाट देश विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको मुख्य योजना अनुरूप यो कदम चालिएको हो।
0: अर्थमन्त्री डाक्टर स्टोडिम वाग्लेले सबै क्षेत्रलाई समेट्ने गरी बजेट आउने बताउनु भएको छ। सत्तारूढ रासपाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन उद्घाटन गरेर बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले समावेशी बजेट ल्याउने प्रयास भइरहेको बताउनुभयो। राष्ट्रपाली चुनावका बेला गरेको वाचा अनुसार बजेट आउने पनि उहाँले बताउनुभयो। उहाँले बजेटमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ। स्टाफ कलेज जावलाखेलमा आज शुरू भएको प्रशिक्षण भोलि सकिनेछ। समापन मन्तव्य राष्ट्रपा सभापति रवि लामिछानेले दिने तय भएको छ। पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा सक्षम सांसद, सशक्त संसद, संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो। राष्ट्रपाले यसअघि पनि आफ्ना सांसदलाई दुई दिने प्रशिक्षण कार्यक्रम राखेको थियो।
1: यसैबीच राष्ट्रपाकी सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने संकेत गरेको छ। सामाजिक सञ्जालमा पार्टी विरूद्ध बोलेको भन्दै उहाँलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको राष्ट्रपा स्रोतले जनाएको छ। आजदेखि शुरू भएको पार्टीका सांसदहरूलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम स्थल अनुपयुक्त भएको भन्दै उहाँले स्टाटस लेख्नु भएको थियो। सांसद तामाङले 5-स्टार होटल वा हल सापट्टी लिएर गर्नुभन्दा सिंहदरबारमै कार्यक्रम गर्नु राम्रो भएको भन्दै अभिव्यक्ति दिनुभएको थियो।
0: राष्ट्रपाकै स्वास्थ्य मन्त्री निशा मेहताको राजीनामा माग गर्दै जनकपुर धाममा स्वास्थ्य कर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। आज धनुषाका विभिन्न निजी तथा सरकारी अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीहरू मन्त्री मेहता विरूद्ध प्रदर्शनमा उत्रिएका हुन्। सरकारले दुई दिन अघि मात्र स्वास्थ्य क्षेत्रमा भारी मात्रामा दरबन्दी आह्वान गरेकोमा हेल्थ असिस्टेन्ट लगायत पदमा कुनै दरबन्दी नखुलाएकोमा असन्तुष्टि जनाइएको हो। 35 वर्षपछि स्वास्थ्य क्षेत्रमा खुलाइएको दरबन्दीमा हेल्थ असिस्टेन्ट ल्याब रेडियो सीएमए लगायत पदमा शून्य दरबन्दी आह्वान गर्नु भनेको स्वास्थ्य मन्त्री मेहताले आफूमाथि विभेद गरेको स्वास्थ्य कर्मी नवेश अधिकारीले बताउनुभयो।
1: यस वर्षको मनसून आगामी जेठ 18 गतेदेखि प्रारम्भ हुने अनुमान गरिएको छ। आगामी असोज 14 जारी रहने मनसूनमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढ़ी रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ। मनसूनजन्य विपदका कारण मुलुकमा वर्षेनी ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। विपदको वार्षिक आंकड़ा अनुसार सबैभन्दा बढ़ी विपदका घटना र क्षति तथा नोक्सानी मनसूनको चार महिनाको अवधिमा हुने गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा मनसूनजन्य विपदबाट देशभर 3074 जनाको मृत्यु भएको छ। ती घटनामा पनि 502 जना बेपत्ता, 4769 जना घाइते तथा 33,198 घर परिवार प्रभावित भएका छन्। गत वर्ष मात्रै बाढ़ी, पहिरो, भारी वर्षा र चट्याङबाट 140 जनाको मृत्यु, 30 जना बेपत्ता, 300 घाइते तथा 5,995 परिवार प्रभावित भएका थिए। मनसूनजन्य विपदको जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राधिकरणले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना परिवर्तन गरी कार्यान्वयनमा ल्याउने तयारी समेत गरेको छ।
0: थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपालीलाई आइतबारसम्म आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ। हालसम्म 221 जनाको मात्र विवरण प्राप्त भएको दूतावासले जनाएको छ। भिजा अवधि समाप्त भएर पनि बसेका नेपालीलाई तत्काल फर्कन दूतावासले आग्रह गरेको छ। विभिन्न प्रलोभनमा पारी कम्बोडिया पुर्याउने व्यक्ति र संस्था विरूद्ध नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दर्ता गर्न दूतावासले भनेको छ। प्राप्त विवरणका आधारमा कम्बोडिया तथा नेपाल सरकारका तर्फ सम्बन्धित निकायसँग आवश्यक सहयोगका लागि अनुरोध गरिने पनि दूतावासले स्पष्ट पारेको छ।
1: बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। प्रधानमन्त्री वाणिज्य शाखाका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्यवृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागि बताउनुभयो। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न कोसे ढुंगा साबित हुने विश्वास लिएको छ। यो विशेष अभियान सोमबारदेखि शुरू भई जेठ 3 गतेसम्म सञ्चालन हुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्रकार अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसलाई कार्यान्वयनका लागि देशभरका निकायले निर्देशन दिइसकेको छ।
0: नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनमाथिको निगरानी पनि बढ़ाइएको छ। अभिलेख व्यवस्थापन गर्न भारतीय सवारी साधनको आवाजात अहिले डिजिटल माध्यमबाट कड़ाईका साथ लागू गर्न थालिएको हो। पैरवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार नेपाल सरकारले भारतीय नम्बर प्लेटका सवारी साधनका लागि तोकेको समय सीमा र शुल्क सम्बन्धी व्यवस्थामा कड़ाई गरेको बताउनुभयो। कार, जीप, मोटरसाइकल लगायत पर्यटकीय सवारी साधनले एक वर्षभित्र एकैपटक वा पटक पटक गरी जम्मा 30 दिनसम्म मात्रै नेपालमा बस्न पाउने कानूनी व्यवस्था छ।
1: अधिकतम खुद्रा मूल्य एमआरपी स्टिकर नलागेका कारण रोकिएको भन्सार जाँचपास पुनः सञ्चालन भएको छ। अनिवार्य रूपमा एमआरपी टाँच्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारी कर्तारी आफ्नो गोदाम पुर्याएपछि स्टिकर टाँचेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार जाँचपास हुन थालेको हो। गत असार 24 गते गोसाईकुण्ड गाउँपालिका 2 टिमोरे स्थित लेन्दी खोलामा आएको बाढ़ीपछि लामो समयसम्म प्रभावित बनेको रसुवा भन्सार कारणले मितेरी पुल निर्माण पश्चात गत 2017 गतेदेखि पुनः सक्रिय रूपमा सञ्चालन हुँदै आएको थियो। करिब पाँच महिनापछि माल सामान आयात गर्दा अनिवार्य एमआरपी नाच्नुपर्ने नियम कानूनमा आइसँगै जाँचपात रोकिएको थियो। हाल पैठारीकर्ताले आयात गरिएका सामान गोदाममा पुर्याएपछि एमआरपी स्टिकर टाँच गर्ने सहमति पश्चात भन्सार प्रक्रिया नियमित रूपमा शुरू भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
13: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्तन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमूनाहरू मध्ये एक तिहाईमा अत्याधिक घातक लेड अर्थात सिसा भेटिएको छ।
1: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकासमै असर पुर्याउँछ नि, होइन र?
13: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौ र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं। सरकारले पनि यसका लागि तुरन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतोकी निरन्तर अनुगमन गर्नुपर्छ।
14: आफू पनि बाँचौ, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबोधन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम देखिएको छ इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकरा प्रसाद दाहालका अनुसार पुसेता सबै स्थानीय तहको डेंगू संक्रमणको अवस्थाबारे सरकारले अध्ययन गरिरहेको छ उहाँका अनुसार ओखलढुङ्गाको सिद्धेश्वर नगरपालिका झापाको भद्रपुर नगरपालिका वीरतापो नगरपालिका मेची नगरपालिका र कचना केवल गाउँपालिका सुनसरीको धरान उपमहानगरपालिका म्याग्दीको बेनी नगरपालिका चितवनको भरतपुर महानगरपालिका रूपन्देहीको बुटवल उपमहानगरपालिका मकवानपुरको हेटौडा उपमहानगरपालिका सिन्धुरीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकामा संक्रमण देखिएको छ पुसेता करिब 600 जनामा संक्रमण देखिएको थियो दाहालले अहिलेको वर्षाले संक्रमण नबढ़ाउने बताउनुभयो
3: नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागू औषध सहित 17 जनालाई पक्राउ गरेको छ केन्द्रीय प्रहरीका अनुसार बर्दियाबाट 4 सुनसरी र झापाबाट 3-3 काठमाडौँ ललितपुरबाट 2-2 जना र कञ्चनपुर तनहुँ र बाँकेबाट 1-1 जना पक्राउ परेका हुन् लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनीहरूको साथबाट खैरो हिरोइन 40 र चिकित्सकको सिफारिशमा मात्रै खरिद गर्न पाइने औषधि टामा डोल र डाइक्लोमाइन बरामद गरेको छ
4: दाङको राजपुर गाउँपालिका 4 मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु भएको छ स्थानीय 55 वर्षीय भोला यादवका आज दिउँसो हत्या भएको प्रहरीले जनाएको छ प्रारम्भिक जानकारी अनुसार सोही गाउँका करिब 40 वर्षीय ईश्वर हरिजनले राम जानकी सामुदायिक वन क्षेत्रबाट काठ लिने विषयमा भएको विवादका क्रममा यादवमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ टाउकोमा गम्भीर चोट लागेका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ घटनापछि आरोपी ईश्वर हरिजन फरार रहेका छन्
3: दार्चुलाको अपिमाल गाउँपालिकामा यर्सा गुम्बा संकरणको सिजन शुरू भएसँगै सबै सामुदायिक विद्यालय बन्द गरिएका छन् शिक्षक अभिभावक र विद्यार्थीहरू यर्सा गुम्बा संकरणका लागि लेकतिर जाने भएपछि गाउँपालिकाले 15 दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीका अनुसार वैशाख 17 गतेदेखि जेठ 9 गतेसम्म पालिकाभर सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालय बन्द गरिनेछ बर्खे विद्यासँग मिलान हुने गरी विद्यालय बन्द गर्न लागि जेठ 10 गतेदेखि विद्यालय पुनः सञ्चालनमा आउनेछन्
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिनको युद्ध विराम भएको घोषणा गर्नुभएको छ उहाँका अनुसार आज मे 9 देखि 11 तारीकसम्म दुवै देशबीच युद्ध विराम कायम रहनेछ यो युद्ध विरामको अवधिमा दुवै देशले 1,000 बन्दीहरूको आदान प्रदान पनि गर्ने ट्रम्पले सोशल ट्रुथ मार्फत जानकारी दिनुभएको छ ट्रम्पले यी दुवै देशले भिक्ट्री डे मनाइरहेका बेला यो जानकारी दिन पाउँदा खुशी रहेको बताउनु भएको छ यी दुवै देशले दोस्रो विश्वयुद्धको सम्झनामा विजय दिवस मनाउने गरेका छन् यो युद्ध विराममा सबै प्रकारका सैन्य गतिविधि रोकिने भन्दै ट्रम्पले दुवै देशका राष्ट्रपतिप्रति आभार प्रकट गर्नुभएको छ
3: अमेरिका र इरानबीच हालैका आक्रमणका कारण तनाव बढ़ेको छ दुवै पक्षले एकअर्कामाथि आरोप प्रत्यारोप गरिरहेका छन् अमेरिकाले आफूहरूले जवाबी आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकामाथि युद्ध विराम उल्लंघन गरेको आरोप लगाइरहेको छ इजरायलका राजनैतिक नेताहरूले युद्ध विरामको मध्यस्थता गरिरहेको पाकिस्तानको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन्
4: ओमानको बन्दरगाह शहर खसाब नजिकै 6 वटा इरानी कार्गो तथा माछा मार्ने जहाजमा अमेरिकी लडाकु जेटहरूले आक्रमण गर्दा कम्तीमा 6 जना घाइते भएका छन् भने अन्य 6 जना बेपत्ता भएका छन् ती जहाजहरू दक्षिणी होर्मुज गन प्रान्त अन्तर्गत बन्दर लेहिङ काउन्टीका गाउँलेहरूको स्वामित्वमा रहेका थिए
3: विश्वका महासागरहरूको सतही तापक्रम हालैका दिनहरूमा अत्यन्त उच्च स्तरको नजिक पुगेको भन्दै युरोपियन संघ अन्तर्गतको जलवायु निगरानी निकायले गम्भीर चेतावनी दिएको छ वैज्ञानिक अनुसार अहिलेको समुद्री तापक्रम सन् 2024 कायम भएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्डभन्दा थोरै मात्र कम छ आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना बलियो देखिएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपालमा जारी पाँचौं एक दिवसीय खेलमा नेपाल एले स्कटल्याण्डलाई
3: अन्तर्गतको जलवायु निगरानी निकायले गम्भीर चेतावनी दिएको छ। वैज्ञानिक अनुसार अहिलेको समुद्री तापक्रम सन् 2024 कायम भएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा

0: स्कटल्याण्डले दिएको 303 रनको बलियो लक्ष्य पछ्याउने क्रममा वर्षाले खेल रोकिनु अघि नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि नतिजा आफ्नो पक्षमा पारेको हो। माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 302 रनको योगफल तयार पारेको थियो। स्कटल्याण्डका लागि जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक 62 रनको योगदान दिएका थिए। 51 बलको सामना गरेका उनले 6 चौका र 3 छक्का प्रहार गरेका थिए। त्यस्तै माइकल इङ्लिसले 56 रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रिचर्ड बेरिङटनले 40 रन जोडे। ब्रान्डन म्याकमुलनले 39 र ज्याक जार्विसले 30 रन थपे। नेपालका लागि आकाश चन्दले सर्वाधिक 3 विकेट लिए। त्यस्तै शेर मल्ल, विपिन खत्री, पवन सराफ र कुशल मल्लले समान 1-1 विकेट हात पारे। जवाफी ब्याटिङमा उत्रिएको नेपालीले 34.5 ओभरमा 4 विकेटको क्षतिमा 204 रन बनाउँदा खेल वर्षाले रोकिएको थियो। नेपालका लागि सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गर्दै अभिजित 83 रन बनाए। त्यस्तै इशान पाण्डेले 50, त्रित राज दासले 24 र बसीर अहमदले 20 रन जोडे। स्कटल्याण्डका लागि मार्क वाट, ब्राडली करी, ओलिभर डेभिडसन र माइकल लिक्सले समान 1-1 विकेट लिएका थिए।
1: र इण्डियन प्रिमियर लिग आइपीएलमा अहिले राजस्थान रोयल्स र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा भइरहेको छ। जयपुर स्थित सवाई मानसिंह स्टेडियममा राजस्थानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङको निम्ति पाएको गुजरातले ताजा अवस्थामा 8.1 ओभरको खेलमा बिना विकेटको क्षतिमा 102 रन जोडेर खेलिरहेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: अध्यादेश र प्रधान न्यायाधीश नियुक्तिमा वरिष्ठ अधिवक्ताहरूको विरोध, आफू नभएपछि कायम मुकायम प्रधान न्यायाधीश मल्ल आक्रोशित।
1: बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सरकारद्वारा सुझाव संकलन पोर्टल सञ्चालनमा र आश्वपाको वाचाअनुसार बजेट आउने अर्थमन्त्रीको प्रतिबद्धता।
0: यस वर्षको मनसून आगामी जेठ 18 गतेदेखि प्रारम्भ हुने अनुमान। सरदर भन्दा कम वर्षा हुने, अधिकतम र न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी रहने।
1: रूस र युक्रेन बीच 3 दिनको युद्धविराम भएको ट्रम्पको घोषणा। अमेरिका र इरान बीच आरोप प्रत्यारोप जारी।
0: र नेपालीले स्कटल्याण्डलाई डीएलएस मेथडबाट 9 रनले हरायो। आईपीएलमा टस हारेर गुजरात ब्याटिङ गर्दै।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
3: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
3: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खोज के को झगडा हो यो?
3: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन। के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
6: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोड्ने तथा नसा च्यापिएको समस्याको परामर्श।

0: युरिक एसिड जोड्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार छालामा चाउरी पर्ने छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
1: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो निर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै थप जानकारीका लागि सम्पर्क 0825916770 98478076770 98578043123 समयमै उपचार गरौं स्वस्थ जीवन बाँचौ सुपरिजित फार्मेसी नेशनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो निरा घोराही दाङ

0: बसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षाकर्मी संचारकर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका दुई बिग बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली। मोबाइल नम्बर 9861329593 र 9811935935।
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्दै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
7: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
6: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दाङ।
7: सम्पर्क मोबाइल 9578821105,
6: 9479702,
7: 9805982605
6: र 9810939940।
8: मरे
9: के हो? हेर त, रगत रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। अरे
9: हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि हेर त।
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
10: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: बाजे के भयो, किन जालामा हात?
12: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
11: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
13: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
14: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
11: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
13: हजुर हाम्रा सेवाहरू,
11: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
15: नदुखाई दाँत निकाल्ने,
11: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
15: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
11: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
15: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
11: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
15: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 318 9095 94 94
14: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
16: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
17: हुन्छ
18: हुन्छ।
16: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
17: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाँजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
16: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
17: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
16: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
17: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
16: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
17: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
16: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
19: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजुपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
11: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ, जस्तै
18: जस्तै हात खुट्टा झमझमाउने, नाका चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
19: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
18: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
19: मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दान। सब जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-079, 98-229-54555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौं। मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दान।
16: मानसिक समस्याबाट बस्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
16: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
16: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
16: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
16: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
19: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
20: होइन, के भएको छ र तपाईँलाई?
19: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
20: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत हिट गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
19: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
20: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
19: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
20: विकल्प आयुर्वेद क्लिनिक घोराही दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
21: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
20: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
0: होइन, यो बुढीले के गनगन गनगन गर्छ? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
20: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
0: ल उसो भए म सामान लिन गइहाले।
20: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
0: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
20: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
0: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: अँध्यारो छ, टर्च बालेर जाऊ।
22: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
22: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
22: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
23: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
26: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
27: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
26: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
25: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
26: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
27: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
26: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
25: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
26: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
27: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
26: तपाई आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराधिक गतिविधि स्थिति भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
25: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
26: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
27: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
26: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ, तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: को लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो झलझला फ्यान 96.4 MHz लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा झलझला प्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो झलझला सर्च गरेर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। हामीलाई तपाईँ सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट यति बेला सुन्दै हुनुहुन्छ, जहाँबाट सुषमा मल्लले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो हापुरे 89.4 MHz हापुरे दाङबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, जहाँबाट हामीलाई रीता बुढा मगरले साथ दिइरहनु भएको छ। रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठले साथ दिइरहनु भएको छ। यस क्रममा रेडियो धनकुटा 106.2 MHz धनकुटाबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ, जहाँबाट हामीलाई साथ मिलिराखेको छ प्राविधिक संयोजनका मित्र सञ्जिता लिम्बुको। कार्यक्रम गुड नाइटको आज हामी शनिबारी व्यवसायमा छौं र शनिबारी व्यवसाय भन्दा बित्तिकै के गर्छौं भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको व्यवसाय भनेको जुनसुकै प्रतिभा सुनाउने व्यवसाय हो र तपाईँमा भएका कुनै पनि प्रतिभा आजको कार्यक्रममा सुनाउन पाउनुहुन्छ सक्नुहुन्छ, जसका लागि 98-68-60-39-40 नम्बर तपाईँको लागि खुला गरेका छौं। हरेक रात 9 बजेदेखि 10 बजेसम्म तपाईँको लागि हामी उपस्थित हुने गर्छौं। 98-68-60-39-40 तपाईँ फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौं, गीतपछि फेरि आउँछौं।

0: टापको सम मायालु आँखा छलेर यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइट मा छौं। तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट मा तपाई पनि फोन गर्न सक्नुहुन्छ 9868 6040 40 को नम्बर। हामी सामाजिक सञ्जालमा पनि छौं, त्यहाँ पनि कमेन्ट छोड्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराएँ। 9868 6040 40 को नम्बरमा फोन डायल गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, आउनु भएको छैन भन्ने हाम्रो प्राविधिक मित्रले संकेत दिनुभयो। आउनुहोला 9868 6040 40 मा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। कार्यक्रमलाई शेयर गर्नुहोला, कमेन्ट गर्ने र शेयर गर्ने साथीहरूको नाम हामीले वाचन गर्नेछौ। हामीलाई पूर्ण बहादुर मगरले 6 मिनट अगाडि शेयर गर्नुभएको छ कार्यक्रमलाई, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ पूर्ण बहादुर मगरलाई, उहाँले शेयर गर्नुभएको छ कार्यक्रमलाई। र फटाफट फोन डायल गर्नुहोला, आज शनिबार, आज कुराकानी गरौंला। आज जुनसुकै प्रतिभा पनि तपाईँ सुनाउन पाउनुहुन्छ, एउटा न एउटा प्रतिभा त सुनाउनुपर्छ होइन, मुक्त गजल भावना शायरी लगायतका प्रतिभा सुनाउन पाउनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। के छ साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ त, के भयो यो नम्बरमा अलिकति समस्या भएको हो कि क्या हो? 9868 को लाइनमा हामी यहाँबाट चेक गर्दैछौ, चेक गरिराखेका छौँ। के छ साथी आउनुभएको छ? आउनुभएको छ भने स्वागत गर्छु। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया फोन काट्ने काम चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। 9868 6040 40 मा फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, हुनु भएको छैन भन्ने कुरा आयो। 9868 6040 40 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला, नम्बर तपाईँका लागि हामी खुला गरेका छौ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु, नमस्कार हजुर। खोइ त साथीहरू कता हराउनु भयो, साथीहरू गाह्रो छ मलाई, फोन डायल गर्न सक्नुहुन्छ, तपाईँको लागि नम्बर खुला गरेका छौ। हामीलाई सामाजिक सञ्जालबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, त्यहाँबाट पनि हामी प्रसारणमा छौ र त्यहाँ पनि कमेन्ट गर्न सक्नुहुन्छ। यति बेला के छ साथी हुनुहुन्छ, नमस्कार हजुर। दिपेन्द्र कार्की, भोजपुरबाट होइन? के छ भोजपुरतिर गालखेबर विकेन्द्रजी? राम्रै छ, चिसो छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, यति बेला ठ्याक्कै के गर्दै हुनुहुन्छ नि?
1: यति बेला पल्टिरहेको छैन हजुर,
0: ओछ्यानमा पल्टिरहनु भएको छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ हामीलाई?
1: कालो गीत गाउँ भनेर।
0: ओके ल गाउनुहोस्।
1: कहाँ छौ कहाँ यहाँ

0: یوں دو لاش جسری پائلا باشی دائی جان چھا سارے تیر دیل جسے کہاں چھو کہاں یہاں چھو یہاں تیمرو یاد ماں اچھو گا
1: ला कहाँ छौ कहाँ यहाँ छु यहाँ हैन
0: हजुर हजुर
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुशी लाग्यो राम्रो तपाईको प्रतिभाको लागि धन्यवाद अहिलेको लागि साथीहरुलाई गुड नाइट का शब्दहरु राख्नुस्
0: फर्स्ट अफ अल हजुरलाई सम्झेको धेरै धेरै अनि मलाई विकेन्द्र भनेर चिन्ने सबैलाई
1: हुन्छ अहिलेको लागि तपाईलाई बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छ अब म केही सामाजिक सञ्जाल फेसबुकमा आएको कमेन्टहरूलाई वाचन गर्छु होइन म कमेन्टलाई वाचन गर्नतर्फ लागे र धेरै कमेन्टहरू आएका छन् ती कमेन्टहरूलाई वाचन गर्छु त्योभन्दा अगाडि साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार हजुर यो कल हामी लिन सक्दैनौ माफ गर्नुहोला उहाँको ध्यान टेलिफोनतिर होइन रेडियोतिर केन्द्रित छ कृपया तपाईँको फोन लाग्यो कि लागेन भन्ने कुरा तपाईँलाई थाहा हुनुपर्ने हो नि होइन यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर हेलो
2: नमस्कार
1: को बोल्नुभयो कहाँबाट
2: हजुर धनकुटा साहित्य कमल राई
1: कमल राई धनकुटाबाट
2: हजुर
1: धनकुटा कुन ठाउँबाट
2: शहीद भूमि दुईबाट
1: शहीद भूमि दुईबाट होइन
2: हजुर
1: हुन्छ कार्यक्रममा आउनु भएको छ अनि यति बेला के गर्दै हुनुहुन्छ
2: अहिले कार्यक्रम सुन्दै गरेको
1: कार्यक्रम सुन्दै गर्नु भएको होइन
2: हजुर
1: हुन्छ कार्यक्रममा आउनु भएको छ आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन छ भने आज के सुनाउनुहुन्छ हामीलाई ल भन्नुहोस्
2: आज मुक्तक गीत सुन्ने
1: आज तपाईँले के सुनाउनुहुन्छ त मुक्तक गीत त सुनाउने बेला त हो तर तपाईँले के सुनाउनुहुन्छ
2: अब पहिला मुक्तक नै सुन्नु
1: पर्ला ल सुनाउनुहोस्
2: आकाश त आकाश नै कहिले सुनाउँदैछन्
1: अब एउटा मात्रै सुनाउन पाउनुहुन्छ कि त सायरी सुनाउनुहोस् कि त केही सुनाउनुहोस् पहिला र दोस्रो चोटि भन्ने हुन्न है एउटा मात्रै सुनाउन पाइन्छ
2: हजुर हजुर त्यसो भए आज सायरी नै सुनाउला
1: ल हुन्छ सुरु गर्नुहोस्
2: हजुर आत्मा सबैको एउटै हुन्छ रोका पाए जो पनि हुन्छ बुझ्नेले मात्र बुझेको हुन्छ तर आँसुको मूल्य कति हुन्छ आँसुको मूल्य कति हुन्छ धन्यवाद
1: हुन्छ कार्यक्रममा आउनुभयो मिठो सायरी सुनाउनु भयो सायरीका लागि धन्यवाद अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
2: गुड नाइटको शब्द राख्नु पर्दा सर्वप्रथम हजुरलाई गोसाउजीलाई अनि ट्राफिक मिटरलाई अनि कमल राई भन्ने मलाई चिन्ने सम्पूर्ण साथीहरूलाई गुड नाइट भन्न चाहन्छु
1: हुन्छ अहिलेको लागि बिदा गर्छु नमस्ते अब म फेसबुक कमेन्ट वाचन गर्छु लिम्बुनी साझाले लेख्नुहुन्छ गुड नाइट रञ्जित राई किराती अञ्जना भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु कमेन्टको लागि पूर्ण बहादुर मगरले गुड नाइट हजुर मेरो घर रुन्टीगढी नौ रोल्पा हो म अहिले मलेसियाबाट कार्यक्रम सुन्दैछु मलाई पूर्ण बहादुर मगर भनेर चिन्ने नचिन्ने सबैलाई सम्झेको छु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु हामीलाई शुक्रराज रसाइलीले लेख्नुहुन्छ हेलो हजुर नमस्ते शुभरात्रि रात्रिकालीन अभिवादन म पासरको फिलिमबाट शुक्रराज रसाइली निर्दोष हो शुभरात्रि प्रोग्राम मार्फत सबै सबैलाई सम्झेको छु भन्नुभएको छ हामीलाई प्रेम सिंहले पनि कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु किराती अञ्जनाले पनि धेरै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु लक्ष्मण मगरले पनि रात्रिकालीन नमस्कार हजुर के छ खबर म चाहिँ लक्ष्मण मगर पाक्रीबास धनकुटा हाल मलेसियाबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ र यसै क्रममा अमिनाले हेलो गुड इभिनिङ ब्रदर गुड नाइट विशेष भनेर सम्पूर्ण साथीहरूको नाम लेख्नु भएको छ राई सफल आयुषले हेलो दर्शन हजुर म पनि कार्यक्रम सुन्दैछु मिस यु अल भन्नुभएको छ भावना मगरले गुड नाइट अल फ्रेन्ड्स भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु मगर्नी मगर्नीले हेलो दादा गुड इभिनिङ भन्नुभएको छ मनिषा मगर धनगढ़ी कैलालीबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु धर्मराजले पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ अभिवादन रात्रिकालीन अभिवादन भन्नुभएको छ ढलकाल धर्मराज हाल दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ अब एउटा कमेन्ट छ त्यसपछि फोन कल लिनेछु राई आयुषले दुईवटा कमेन्ट गर्नुभएको छ कृपया एउटैमा सबै कुरा समेट्नु होला यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
3: नमस्ते
1: गुड इभिनिङ को बोल्नु भयो कहाँबाट
3: आज पनि नानु मनिषा लिम्बू भन्नुपर्छ है
1: नानु मनिषा लिम्बू होइन के छ नानु मनिषा लिम्बूको हालखबर हाम्रो पनि एकदम ठिकठाक छ कार्यक्रममा आउनु भएको छ यति बेला के गर्दै हुनुहुन्छ
3: यति बेलाको दसैँमा चाहिँ म ओछ्यानमा बसेर
1: हजुरहरू केही प्रोग्रामको साथमा छु भन्ने होइन कि हाम्रो हाम्रो तपाईँहरूको पनि प्रोग्राम हो त्यसैले हामी सबैको प्रोग्राम हो होइन कार्यक्रम गुड नाइटको साथमा छु भन्नुपर्छ कि मनिषाजी
3: मैले त भन्ने निश्चय गरेछु म प्रोग्रामकै साथमा थिएँदेखि नै भन्नुपर्छ है
1: ओके ल ठिक छ कार्यक्रममा आउनु भएको छ खाना त खाइसक्नु भयो होला क्यारे होइन
3: मेरो खाना अघि नै भइसक्यो अनि हजुरको भयो त
1: तपाईँले दिनुभएको छैन के गर्ने गाह्रो छ
3: मैले नदिए पनि खानु पर्थ्यो नि त अनि अब मैले दिएको सम्झेर
1: ल हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन के सुनाउनुहुन्छ आज
3: मलाई त अलिक फाल्छ के गर्न हुँदैन म छोटो गीत नै गाउँछु भन्नुपर्छ है
1: लगाउनुहोस्

0: अश्विनी सहारा संकेत ले भन्छ है
1: कहाँ छौ कहाँ है
0: हजुर
1: तपाईँको मान्छे त तपाईँसँगै हुनुहुन्छ होला त
0: भाइ मसँग मसँग नै हुनुहुन्छ भन्नुहोस् है
1: अनि कहाँ छौ कहाँ भन्न मिल्छ र सँगै भएको मान्छेलाई पनि
0: होइन गीतले मात्रै भनेको है मैले भनेको होइन भन्नुपर्छ है
1: हुन्छ कार्यक्रममा आउनुभयो अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
0: हुन्छ गुड नाइट सिकाउनु पर्दा खर्च बजार तिमी हुनुहुन्छ तपाईँलाई तिमीलाई अब गर्छु सुन मजाले इन्जोय गर्नु साथसाथै गुड नाइट पनि भन्न चाहन्छु
1: धन्यवाद
0: अनि त्यसै गरी अनि साथीहरू भन्नुपर्दा जेलमुचु आशिष तामाङ सरलाई गुड नाइट आवाज सुन भन्न चाहन्छु अनि बहिनी छिन् मिना लिम्बू अनि साथीहरू कार्यक्रम सुन्दा गुरुङ तिमी सानो मगै अनि निजिन हुन्छ सुशील मगै अनि साथी के सुनिस्तो कर्मा हुनुहुन्छ जसमा गजराज अनि मलाई जति पनि साथीले नानु मानिस लिम्बू भनेर चिनिनु सबैलाई साथीहरू धेरै मिस गर्छ कसैलाई पनि बिर्सेको छैन है एटलास्टमा मेरो बाबा मम्मीलाई पनि गुड नाइट भनेर है भाइ
1: नमस्ते अहिले हाम्रो सामाजिक सञ्जालमा जम्मा छ जनाले अग्नि एघार जनाले हेरिरहनु भएको थियो अहिले जम्मा छ जनाले हेरिरहनु भएको छ साथीहरूले सेयर गर्नुहोला कार्यक्रमलाई म अब कमेन्ट आज म वाट्सएपको कल लिँदैन है आज तपाईँको सामाजिक सञ्जालमा आएको कमेन्ट वाचन गर्छु होइन आज एकदमै त्यो असम्भव हुन्छ कि या त कमेन्ट वाचन गर्नु कि तपाईँको वाट्सएपको फोन उठाउनु होइन त्यो कारणले गर्दाखेरि आज चाहिँ कमेन्ट मात्रै वाचन गर्छु यो कुरा म तपाईँलाई जानकारी गराएँ र अब म केही कमेन्ट वाचन गर्छु हामीलाई राज कालीकोटले हेलो हजुर गुड इभिनिङ भन्नुभएको छ राज कालीकोट वृतामोड झापाबाट गुड नाइट अल भन्नुभएको छ हरपल रोशनीले लेख्नुहुन्छ हेलो कार्यक्रम प्रस्तुता दादा सेवा हरपल रोशनी धनकुटाबाट सबै साथीहरूलाई मिठो सम्झना भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं हरपल रोशनीलाई यसै क्रममा हामीलाई राज कालीकोटले दुईवटा कमेन्ट चाहिँ नगर्नु होला मैले कतिचोटि भन्ने तपाईँहरूलाई राज कालीकोट लगायतका साथीहरूलाई दुईवटा कमेन्ट चाहिँ नगर्नु होला एउटैमा सबै कुराहरू लेख्नु होला है रेजिना जोशी पुन मगरले नमस्कार हजुर म पनि सुन्दैछु हरिशको मान्छे हाल्लीबाङबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु छवि हुम्जाली मगरले हेलो सर म पनि रोल्पाको मान्छे हाल इन्डिया चेन्नईबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ गुड नाइट अल भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ मनको साथी जीवन कार्कीले हजुर पोखरेली नमस्कार सन्चै हुनुहुन्छ वीरेन्द्रजी सुनिराखेको छु कार्यक्रम पोखराबाट मनको साथी कार्यक्रममा सधैँ राम्रो लाग्छ सबै साथीहरूलाई सम्झेको छु कार्यक्रमको जय होस् भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ मनको साथी जीवनलाई यति बेला अर्को साथी नमस्कार हजुर नमस्कार हजुर
2: नमस्ते हजुर नमस्ते
1: को बोल्नुभयो कहाँबाट
2: म धनकुटाबाट अशोक सिन्हा
1: अशोकजीले रेडियो भन्दा अलिक टाढा गइदिनुहोस् ल
2: म रेडियो बन्द गर्छु है त
1: रेडियो बन्द गर्ने होइन रेडियो भन्दा टाढा गइदिनु भए पनि राम्रो हुन्छ है हुन्छ कार्यक्रममा आउनु भएको छ अशोकजीले यति बेला के गरिदिनुहुन्छ
2: यसो पल्टेर हाम्रो कार्यक्रम सुन्दै
1: पल्टेर कार्यक्रम सुन्दै हुनुहुन्छ अनि तपाईँ खाना खानुभयो
2: खाना खाइयो तपाईँले के गर्नुभयो
1: मैले पनि त खाना खाइसकेँ मैले पनि त खानु पऱ्यो नि खाना त होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत आज के सुनाउनुहुन्छ हामीलाई
2: म एउटा गीतै सुनाउँछु होला
1: गीतै सुनाउनुहुन्छ ल सुनाउनुहोस्
2: कसरी भनु मनको कुरा यो पहिलो पहिलो हो मेरो माया हजुरलाई यति नै भन्छु ल
1: पहिलो पहिलो हो मेरो माया हजुरलाई होइन ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि कवसाईमा आउनुहोला अहिलेको लागि तपाईँहरूलाई विदा गर्छौ नमस्ते
2: नमस्ते हजुर
1: गुड नाइटका शब्दहरू भन्नै पाउनु भएन उहाँले, गाह्रो छ, म पनि अब बिदा गर्छौ नमस्कार भनिहाले होइन, केही छैन, भोलि पर्सिका बसाइहरूमा अवश्य पनि गुड नाइटका शब्दहरू राख्नुहुन्छ। गुड नाइटका हामीलाई 9:28 गएको छ, 9 बजेर र अब हामी टिकाराम सुनवारले रात्रिकालीन नमस्ते हजुर भन्नुभएको छ। टिकाराम सुनवार रमेश साहब घर भई हाल काठमाडौँबाट भन्नै पाउनु भएन उहाँले, गाह्रो छ, म पनि अब बिदा गर्छौ नमस्कार भनिहाले होइन, केही छैन, भोलि पर्सिका बसाइहरूमा अवश्य पनि गुड नाइटका शब्दहरू राख्नुहुन्छ।

0: हो जम्मा छ जनाले हेर्दै हुनुहुन्छ हेर्नुहोस् त कति कति थोरै सामाजिक सञ्जाल फेसबुकमा कति थोरै साथीहरूले हेरिरहनु भएको छ यो त अलि भएन अलि लाजा मर्दो भयो कि साथीहरू यो फेसबुकमा जम्मा छ जनाले हेरिरहनु भएको छ सेयर गर्नुहोस् त होइन सेयर गर्नु पर्यो यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
1: हेलो नमस्ते नमस्कार
0: कहाँदेखि को बोल्नु भयो हजुर
1: म बोल्दैछु तेह्रथुमबाट तामाङ भन्नुपर्छ है
0: आशिष तामाङ तेह्रथुमबाट बोल्दै हुनुहुन्छ होइन
1: हजुर पक्का पनि भन्नुपर्छ है
0: अनि के गर्दै हुनुहुन्छ यति बेला तपाईँले
1: यति बेला त के गर्ने र प्रोग्रामको साथमा यो भन्नुपर्छ अनि कल पनि ट्राई गरेर चाहिँ लाउन सफल भयो भन्नुपर्छ है
0: कार्यक्रममा फोन लगाउन चाहिँ सफल हुनुभयो होइन
1: हजुर पक्कै पनि भन्नुपर्छ है त
0: हुन्छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ तपाईँले हामीलाई
1: म खास केही पनि सुनाउँदिन्न म राख्छु भन्नुपर्छ
0: त्यो त पाइँदैन हजुर आइसकेपछि केही न केही त सुनाउनु पर्छ नत्र गुड नाइटका मात्रै शब्दहरू बोल्न त पाइन्न है
1: म खासै त्यस्तो आउँदैन थोरै म गुनगुनाउँछु काम दिन्न है
0: हुन्छ लगाउनुहोस् हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि का बसाइमा आउँदै गर्नुहोला गुड नाइटको शब्दहरू राख्नुहोस्
1: गुड नाइट शब्द राख्नुबाट इच्छुक भन्नुहुन्छ प्रोग्राम चलाउनुहुन्छ दादाहरूको लागि गुड नाइट विशेष भन्न चाहन्छु अनि अझै भर्खरै कल गरेर जाने प्यारो जीवन साथी हुनुहुन्छ नानी नानी चलिङ्गु उहाँलाई पनि गुड नाइट कालले हस्पिटलका पनि सबैजना आउनुहोस् है भन्न चाहन्छु त्यस्तो गरेर हुनुहुन्छ कृष्ण विश्व घरमा उहाँलाई पनि गुड नाइट भन्न चाहन्छु मनलाई लिनु हुनुहुन्छ
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी अब सेयर गर्ने साथीहरूको नाम म वाचन गर्छु हामीलाई राई सफल आयुषले कार्यक्रमलाई सेयर गर्नु भएको छ टिकाराम सुनवारले चारवटा समूहमा कार्यक्रम सेयर गर्नु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ टिकाराम सुनवार राई आयुष लाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ कार्यक्रमलाई सेयर गर्नु भएको छ अहिले हाम्रो भिडियोमा अहिले हाम्रो लाइभमा कतिजनाले हेर्दै हुनुहुन्छ म यहाँ हेर्छु कतिजनाले हेर्दै हुनुहुन्छ त यो हाम्रो लाइभलाई होइन कतिजनाले हेर्दै हुनुहुन्छ भन्ने कुरा यहाँ देखाइराखेको छ यति बेला तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जे जस्तो अवस्थामा भए पनि कार्यक्रम सुनिरहनु भएको छ जम्मा सातजनाले हेरिरहनु भएको छ हामीलाई यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
2: हजुर नमस्कार हजुर
0: को बोल्नुभयो कहाँबाट
2: म त यता प्युठानबाट आकाश खड्का बोलेको हजुर
0: आकाश खड्का बोल्दै हुनुहुन्छ प्युठानबाट प्युठान कुन ठाउँबाट
2: प्युठानको स्वर्गद्वारी नगरपालिका नौबाट
0: स्वर्गद्वारी नगरपालिका नौबाट बोल्दै हुनुहुन्छ होइन
2: हजुर
0: के छ स्वर्गद्वारी नगरपालिका नौतिरको हालखबर
2: ए केही नै छैन दादा पानी भर्खर सुन पानी परेको थियो अहिले त बिदा भएको छ
0: ल ठिक छ अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो तपाईँले
2: रेडियो जलजला
0: रेडियो जलजलाबाट सुन्दैनुहुन्छ आज कुन के सुनाउनुहुन्छ हामीलाई
2: मलाई खासै त गीत गाउन आउँदैन तर भने म थोरै भए पनि गीत गाउन प्रयास गर्छु
0: ओके लगाउनुहोस्
2: पिरातीको गीत गाउँदै गाउँदै यस्तो माया गरौ कि बितेको पत्तै नहोस् साथीको पत्तै नहोस्को बिस्तारामा बिस्तारामा आधा निदाउँ हजुर यति नै
0: फुलै फुलको बिस्तारामा आधा निदाउँदै होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि कसैमा आउनु होला अहिलेको लागि तपाई

0: विदा गर्छौ, तर त्यो भन्दा अगाडि साथीहरूलाई गुड नाइट भन्नुहोस्।
1: विशेष गरी त हजुरका लागि अनि मेरो भाइका प्रेम भाइका लागि अनि मेरो प्यारी प्यारी बहिनी छोटीका लागि धेरै
0: नमस्ते। अहिले 11 जना साथीहरूले सामाजिक सञ्जाल फेसबुकमा हामीलाई हेर्दै हुनुहुन्छ है, 11 जना साथीहरूले हेर्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद छ। म अब कमेन्ट पनि वाचन गर्छु तपाईँको लागि, कार्यक्रमलाई सेयर गर्नुहोला, सेयर गर्ने साथीहरूको नाम पनि म वाचन गर्नेछु। यो कुरा म तपाईँलाई जानकारी गराउँछु है, यति बेला फेसबुकको कमेन्टतिर म लाग्छु होइन, को कसले कार्यक्रम सुन्दै हुनुहुन्छ, धेरै साथीहरूले कार्यक्रम सुनिरहनु भएको छ र म कमेन्ट वाचनतर्फ लाग्छु होइन। यति बेला हामीलाई ल कमेन्ट वाचन गर्नतर्फ लागिरहँदाखेरि हामीलाई कमेन्ट गर्नुभएको छ सन्तोष भण्डारीले, म पनि सुन्दैछु, सबैजनालाई गुड नाइट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। एक्लो जिन्दगीले, हेलो हजुर, म लामो समयमा आए है संकुवा सभाबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ, कार्यक्रम सुन्दै हुनुहुन्छ, संकुवा सभाबाट आउनु भएको छ उहाँको किराती आवाङ कुलुङ, हाल चाहिँ धरानमा हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ। दिपेन्द्रजीले गुड नाइट अल, दिपेन्द्र नमलाक नेमाङले गुड नाइट अल भन्नुभएको छ। अफिसियल केशवले राम्रो छ है सबैको कार्यक्रम भन्नुभएको छ, राम्रो छ है हामी सबैको कार्यक्रम भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र यति बेला हामीलाई राम कुमार लिम्बुले, हेलो दादा गुड इभिनिङ, म तेराथुम घर भई हाल, तेराथुम घर भई केएससीबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ, भर्खरै मात्र कमेन्ट गर्नुभएको थियो। र अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर,
2: हजुर नमस्ते,
0: को बोल्नुभयो कहाँबाट?
2: दादा राजकालीन अभिवादन,
0: अभिवादन हजुर, कहाँबाट को बोल्नुभयो?
2: धनकुटाबाट ओम प्रसाद कटेल हो,
0: धनकुटाबाट ओम प्रसाद कटेल,
2: हजुर ओम प्रसाद कटेल,
0: ए ओम प्रसाद कटेल, के छ ओम प्रसाद जी, के छ हालखबर?
2: हजुर यसो यहाँ अब बाहिर फेरि यसो के रहेछ त मिर्जा जस्तो लागेर यसो बाहिर हेर्दैछु म त, अब हाम्रो मिर्जाहरू पाइन्छ दादा
0: है, अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो?
2: हजुर मैले भोजपुर एफएमबाट हो,
0: ए भोजपुर एफएमबाट सुन्नुभयो, तपाईँको नाम के भन्नुभयो अरे म बिर्से,
2: मेरो होम प्रसाद कटेल हो,
0: होम प्रसाद
2: धनकुटा पाखीदास 10 सुनबाट,
0: ए होम प्रसाद कटेल, अनि होम प्रसाद ओम प्रकाश जी कार्यक्रममा आउनु भएको छ, के गर्छौ भन्ने कुरा जानकारी छ कि छैन तपाईँलाई?
2: हजुर जानकारी छ, तर अहिले यहाँ सुनिराखेको कार्यक्रम भन्दा अलिकति फरक जस्तो लाग्यो मलाई, अहिले रेडियोमा अर्कै कार्यक्रम चल्दैछ, यहाँ अर्कै फोन उठ्यो भनेर म अलिकति
0: हजुर, यस्तो छ नि त तपाईँको चाहिँ रेडियोमा अलिकति ढिला जान्छ नि त, रेडियोमा तपाईँ र म बोलेको अहिले एकछिन पछि जान्छ कि, एकदम होइन, हाम्रो अनलाइनबाट उहाँहरूले कुन रेडियो भोजपुरमा अनलाइनबाट जोड्नुहुन्छ त्यही भएर अलिकति 25-30 सेकेन्ड चाहिँ ढिला जान्छ कि, हुन्छ कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ हामीलाई?
2: हजुर अब यसो जानी नजानी भए पनि गीतै सुनाउनु मन लाग्यो
0: होइन, ल सुनाउनुहोस्।
2: गैपतिहरू मायाको खेलाली आज मेरो जसको निम्ति बाटेको उसैले आज बाटो आफ्नै छाडी
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै राम्रो गीत सुनाउनु भयो, गीतका लागि धन्यवाद। अब साथीहरूलाई सम्झिनुहोस्।
2: हजुर अब सर्वप्रथम त हजुरलाई नै सम्झना चाहे होइन मैले,
0: अनि
2: त्यस पछाडि अब पाखरी गाछ दसबाट मलाई ओमप्रसाद कपिल भनेर चिन्नुहुने सम्पूर्ण अब महानुभावहरूलाई मैले मान्ने जति
0: हुन्छ अहिलेको लागि विदाय गर्छौ। नमस्ते, टेलिफोन सम्पर्कमा होम प्रकाश कटुवाल आउनु भएको थियो। हामीलाई धर्मराजले शेयर गर्नु भएको छ कार्यक्रमलाई, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। धर्मराजजी, तपाईँले कार्यक्रमलाई शेयर गर्नु भएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। हाम्रो कार्यक्रमलाई यति बेला कतिजनाले हेर्दै हुनुहुन्छ भने लाइभ 8 भ्युअर 8 जनाले हेर्दै हुनुहुन्छ होला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, त्यसपछि कमेन्ट गर्छु, कमेन्ट वाचन गर्छु। कमेन्ट एउटा पनि आएको छैन है, नयाँ नयाँ साथीहरूले कमेन्ट गर्नु पर्यो। यति बेला साथी नमस्कार हजुर। नमस्ते हजुर, को बोल्नुभयो, कहाँ बाट? जाजरकोटको मान्छे हाल सुर्खेतबाट विष्णा छेत्री बोल्नुभयो होइन?
3: हजुर हजुर, एकदमै।
0: के छ विष्णाजी, हाल खबर तपाईँको?
3: हजुर, मेरो त एकदमै ठिक छ, अनि हजुर खुसी छ सुनाउनु?
0: हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ नि?
3: यति बेला चाहिँ प्रोग्राम सुन्दै बसिरहेको है।
0: प्रोग्राम सुन्दै बस्दै गर्नु भएको छ होइन?
3: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज हामीलाई के सुनाउनुहुन्छ?
3: म चाहिँ एउटा साक्षी भनाइ सुनाउँछु है।
0: ल सुनाउनुहोस्।
3: बदला लिएर होइन, बदलिएर आऊ जब दुनियाँ फरक पाउने छु तिमीले। बदला लिएर होइन, बदलिएर आऊ जब दुनियाँ फरक पाउने छु तिमीले। यति नै
0: सानो, यति नै मात्रै होइन?
3: हजुर हजुर।
0: कसको बनायो यो? तपाईँको त होइन होला पक्कै?
3: मेरै हो है।
0: खै त, तपाईँले पनि यस्तो राम्रो भनाइ भन्नुहुन्छ र भने
3: अब राम्रो त होइन, त्यतिकै के आउँछ आउँछ है, यो दिमागमा नि थाहा छैन।
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई विदाय गर्छौ, तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: ओके, फर्स्टमा त हजुरको लागि, अनि प्रारम्भ मित्रको लागि, अनि मसँगै हुनुहुन्छ मेरो बहिनीहरूको लागि, अनि मेरो विशेष गरी त मेरो दिदी बिराम हुनुहुन्छ, दिदीहरूको दिदीको लागि सन्त हुनुहोला दिदी भन्छु, अनि सुस्वास्थ्य लाभको कामना गर्छु, अनि मेरो घर फ्यामिली, अनि मलाई चिनी मासिनु सम्पूर्णलाई, अनि त मेरो साथीहरू सम्पूर्णलाई गुलाएको यसको जस्तो पनि सुबन्य गरी भन्दै छुट्टिन्छु।
0: नमस्ते, अहिले हामीलाई 20 जनाले हेर्दै हुनुहुन्छ र अब म कमेन्ट वाचन गर्छु। 20 जना साथीले हेर्दै हुनुहुन्छ है। ल बढ्दैछ संख्या, बढ्दैछ हेर्ने साथीहरूको संख्या, एकदमै खुसी लागेको छ मलाई होइन। 20 जना साथीले हेर्दै हुनुहुन्छ। यति बेला हामीलाई मीडिया प्रेमी रुमान कुमारले हेलो दादा नमस्ते, म पनि सुन्दैछु अर्घाखाँचीबाट, रुमान कुमार हो, साथीहरूलाई सम्झेको छु भन्नुभएको छ। सुकु चौधरीले नमस्ते हजुर, सुकु चौधरी हो भन्नुभएको छ। गर्सी मोरङबाट मिस यु अल भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। सिम्पल सरिनाले हामीलाई हाई दादा के छ खबर, म मोरङ भाषा सरिना गुरुङ सुन्दैछु, सबै साथीहरूको नाम लिनु भएको छ। हामीलाई कल्पना सम्पाङले सबैलाई शुभ सपनी भन्नुभएको छ। लेखात खड्काले म पनि सुन्दैछु हजुर, गुल्मीबाट शुभरात्रि भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। सिर्जना कुमारीले हेलो दाई नमस्ते, म पनि कार्यक्रम सुन्दैछु जाजरकोटबाट, सिर्जना छेत्री गुड नाइट भन्नुभएको छ। 9:43 भएको छ है हाम्रो स्टुडियोको घडीमा। यति बेला अर्को साथीले कमेन्ट गर्नुभएको छ, दानु गर्जेमाले कमेन्ट गर्नुभएको छ, दादा नमस्ते, म आराम हुनुहुन्छ, खानापिना भयो, म पनि सुन्दैछु ओखलढुङ्गाबाट। सम्झनु पर्दा दादा हजुरलाई लगायतका मेरा सम्पूर्ण साथीहरूलाई भन्नुभएको छ। सिम्पल सानिममा ले वाट्सएप कल नि लिनुहुन्छ हो भन्नुभएको छ। आज सामाजिक सञ्जालमा यो के भन्छ नि, आज सामाजिक सञ्जालको कमेन्टहरू वाचन गरिराखेको छु, त्यो भएर मैले वार्षकको कल लिन सकिराखेको छैन अनि सिम्पल सरिनाकोमा लाइक भइराखेको छैन कमेन्टमा लाइक भइराखेको छैन के गराउनु भएको आइडीलाई होइन सुकु चौधरीले नमस्ते म सुकु चौधरी मोरङबाट भन्नुभएको छ एउटा साथीले एक एउटा मात्रै कमेन्ट गर्नुहोस् न है दुई तीन चोटि कमेन्ट नगर्नुहोला भूपेन्द्र जीएमले नमस्ते दाजु म पनि हेर्दैछु कतारबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ भन्दै थिए फोन आएको छैन भन्नुभएको छ फटाफट फोन डायल गर्नुहोला तपाईँको लागि नम्बर हामीले खुला गरेका छौं तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ माया त नमारिदिनुहोस् न हो माया त नमारिदिनुहोस् क्या माया मार्नु हुँदैन होइन अहिलेसम्म 494 जना 494 भ्युज गइसकेका छ है 38 सियर ओहो सियरको संख्या त एकदमै बढ्दैछ होइन 38 जना पुगिसक्नु भयो सेयर गर्ने साथीहरू अब को कोले सेयर गर्नुभयो यहाँ देखाइसम्म मैले हेरिराखेको छु हामीलाई पूर्ण बहादुर मगरले पनि सेयर गर्नुभएको छ मीडिया प्रेमी रुमन कुवरले पनि 4, 5, 6, 7, 8, 9 विष्णु प्रधानले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ 10, 11 ठाउँमा मीडिया प्रेमी रुमान कुवरले कार्यक्रमलाई शेयर गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ मीडिया प्रेमी रुमान कुवरलाई के छ साथी हुनुहुन्छ हुनुहुन्छ नमस्कार हजुर
4: हजुर दाई नमस्ते
0: नमस्ते को बोल्नु भएको कहाँबाट
4: हजुर म जाजरकोटदेखि
0: मनिष्मा छेत्री जाजरकोट कुन ठाउँबाट हजुर छेडाघाट नगरपालिकाबाट बोल्दै हुनुहुन्छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ मनिषाले खाना खानुभयो मैले पनि खाइसकेँ के खानुभयो नि के पाक्या थियो भात र दाल पाक्या थियो नि ल कार्यक्रममा आउनु भएको छ आज हामीलाई के सुनाउनुहुन्छ तपाईँले
4: गीत सुनाउँछु एउटा
0: ओके ल गीत सुनाउनुहोस्
4: निदारैमा टिटी डालका सुन्तलीमा मिठो मुहार डालका कश्मीरे पछ निदारिङको
0: कति राम्रो गीत कश्मीरे पछ्यौरे भन्ने होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनु होला अहिलेको लागि तपाईँलाई विदा गर्छौ तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्
4: फर्स्टफल्ट हजुरलाई अनि मसँग हुनुहुन्छ मेरो दिदीलाई बाबा मम्मीलाई भन्दै छुट्टिन्छु नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँले भनौँ न गीत सुनाएर गइसक्नु भएको छ जम्मा 17 जना साथीहरूले अहिले हामीलाई फेसबुकमा हेर्दै हुनुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराए केही कमेन्टहरू छन् ती कमेन्टहरू म वाचन गरिदिइहाल्छु हामीलाई मदन कुलुङले हेलो दाई म शङ्खुवा सभाबाट है भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु गरिमा कान्छीले हेलो दादा नमस्ते म रोल्पाको सुली चौरबाट सुन्दैछु भन्नुभएको छ यसै क्रममा सुदीप बन्तावाले शिवा म भन्नुभएको छ म पनि सुन्दैछु लाइटबाट सुदीप बन्तावा सबैलाई गुड नाइट भन्छु भन्नुभएको छ मुना मुखियाले हेलो गुड नाइट अल भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु मुना राई लिम्बुले हेलो सर दर्शन नमस्ते म धनकुटाबाट सुन्दैछु सबैमा मिठो सम्झना भन्नुभएको छ हेलो दाजु नमस्ते म भोजपुरबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ हामीलाई हेलो नमस्ते सुन्दैछु धनकुटाबाट प्रिया बान्तावा भन्नु भएको छ। धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा कुमारी यङहाङले गुड नाइट अल फ्रम पास्थर भन्नु भएको छ। अब अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, हेलो, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। अब 49 मिनट गइसकेको छ, छिटो फोन डायल गर्नुहोला। अर्को साथीले कमेन्ट गर्नु भएको छ, मैले सुकु चौधरीलाई कतिचोटि भनिसके दुई तीनवटा कमेन्ट नगर्नुहोस् भनेर। एउटै कमेन्ट गर्नुभयो भने तपाईँको कमेन्ट फेरि एउटै कमेन्ट गर्नुभएको छ, फरक फरक कमेन्ट गरे पो एउटा कुरा होइन, एउटै कमेन्ट गरिरहनु भएको छ। दुई तिनवटा कमेन्ट चाहिँ नगर्नु होला म तपाईँलाई आग्रह गरे, र तपाईँले दुई तिनवटा कमेन्ट चाहिँ नगर्नु होला। सकिन्छ एकचोटि कमेन्ट गर्नुभयो भने तपाईँको कमेन्ट यदि वाचन हुने रहेछ भने वाचन भइ नै हाल्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। के छ साथी हुनुहुन्छ, साथी हुनुहुन्छ भने स्वागत गरे। नमस्ते हजुर,
5: हेलो सर, नमस्कार, रात्रिकालीन अभिवादन गरे,
0: रात्रिकालीन अभिवादन बोल्नुभयो, कहाँबाट
5: बोल्दैछु? यता कोर्चबाङदेखि पावल मोहर है,
0: पायल पावल मोहर कोर्चबाङबाट।
5: हजुर एकदमै।
0: अनि के छ कोर्चबाङतिरको हालखबर?
5: एकदमै ठिकठाकै छ, चिसो एकदमै धेरै धेरै मङ्सिर पुस माघतिर जस्तो चिसो छ
0: हजुर,
5: अनि दिउँसोतिर एकदम असिना पानी पऱ्यो। अब यस्तो ठिकठाकै त भनौँ न, तपाईँकोतिर के छ भनौँ भन्नु?
0: यतातिर पनि एकदम ठिकठाक छ, कार्यक्रममा आउनु भएको छ। अनि असिना पानी पऱ्यो उतातिर?
5: एकदमै धेरै पऱ्यो नि।
0: कतिको क्षति भयो त?
5: क्षति क्षति त भएन, तर अचरी पऱ्यो आफ्नो
0: है।
5: हजुर, जुन हाम्रो गाउँ चाहिँ काट्ने काम सक्नु सकिसक्यो, अब छर्ने काम पनि सकिसकेको छ, तर त्यस्तो क्षति चाहिँ भएन, तर असिना चाहिँ एकदमै धेरै पऱ्यो, त्यति धेरै भएको छ।
0: हुन्छ, आज के सुनाउनुहुन्छ हामीलाई?
5: म एउटा मुक्तक सुनाउन चाहन्छु है।
0: हुन्छ, ल सुनाउनुहोस् मुक्तक।
5: सँगसँगै खोली तर्न मान्दै मानेनौ, सँगसँगै खोली तर्न मान्दै मानेनौ, खै किन नजिक सर्न मान्दै मानेनौ, सँगसँगै खोली तर्न मान्दै मानेनौ, खै किन नजिक सर्न मान्दै मानेनौ, बुझ्न सकेन मैले नियत के थियो, बुझ्न सकेन मैले नियत के थियो, प्रेम गर्यो सिधो गर्न मान्दै मानेनौ, सँगसँगै खोली तर्न मान्दै मानेनौ, खै किन नजिक सर्न मान्दै मानेनौ। यति नै त
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै राम्रो मुक्तक सुनाउनु भयो, गुड नाइटको शब्दहरू राख्नुहोस्।
5: पछि तपाईँसँग आवाज मिसाउन पायो, तपाईँलाई गुड नाइट भन्न चाहन्छु, अनि त्यसो भए प्रायः दिनुलाई, अनि मेरो साथीहरूमा शङ्कर भट्टनगर, मोहन सिंह भट्टमगर, सुनिल विश्वकर्मा, कमल सिंह विश्वकर्मा, र मलाई पावल महर भनेर चिन्ने चिन्ने सम्पूर्ण साथीहरूलाई गुड नाइट भन्दै सुन्छु। नमस्कार, बाई,
0: नमस्कार। हामी अब कुनै पनि साथीको कल लिन सक्दैनौ, हामीलाई सेयर गर्ने साथीको नाम मैले वाचन गरे। गरिमा कान्छीले कार्यक्रमलाई शेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु गरिमा कार्कीलाई। भावना मगरले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ, भावना मगरले पनि कार्यक्रमलाई एक दुई तीन चार पाँच बहुत धेरै ग्रुपमा शेयर गर्नुभएको छ भावना मगरले कार्यक्रमलाई, होइन, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ भावना मगरले। धेरै ग्रुपहरूमा सेयर गर्नुभएको रहेछ कार्यक्रमलाई, र धेरै धन्यवाद ज्ञापन गर्छौ है ल हाम्रो भावना मगरलाई। र अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ, यो कुरा म तपाईँहरूलाई जानकारी गराए। र कमेन्ट हेर्छु म, के छ कमेन्ट आएको छ कि छैन, आ रहेछ, ल कमेन्ट आ रहेछ, म कमेन्ट भाषण गरिदिइहाल्ने। अन्तिम मैले यो कमेन्ट अन्तिम नवीन मगरको कमेन्ट आ रहेछ, हेलो दाजु नमस्ते, म चाहिँ नवीन मगर, घर दैलेख, हाल मलेसियाबाट कार्यक्रम सुन्दैछु, सबैलाई मिठो माया सम्झना भन्नुभएको छ, गुड नाइट भन्नुभएको छ, धेरै धन्यवाद ज्ञापन गर्छौ। र अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। सातजनाले अझै पनि हेर्दै हुनुहुन्छ हामीलाई, यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रीता मगर, सुषमा मल्ल एलिना श्रेष्ठ संजीता लिम्बू रीता बुढ़ा मगर सब धेरै धेरै धन्यवाद ज्ञापन गर्दै घर बाहिर यदि कुनै सामान बिर्सनुभयो भाषा कि हैन ल्याउनु होला घर भित्र ल्याउनु होला हैन भित्र कुनै सामान बिर्सनु भएको छ भने घर भित्र ल्याउनु होला झालरुकाको चुकुन राम्रोसँग लगाउनु होला भन्छु अनि औषधि खाना बिर्सनुभयो भएको छ कि औषधि खानु होला समयमै औषधि खानु भयो भने बल्ल रोग लाई अलिकति नियन्त्रण हुन निको हुन मदत पुग्छ होइन त्यो कारणले गर्दाखेरि औषधि समयमै खानुहोला भन्दै खानेपानी आफूसँगै राखेर सुत्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् हाम्रो 56 जनाले सेयर गर्नु भएको छ कार्यक्रमलाई अहिलेको लागि म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार गुड नाइट शुभ सपनी शुभ निदरी।

0: जीवन को आधार हो तरह स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयाज ऑन टॉप लांगटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईंको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
2: ओ, नमस्कार।
1: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
2: त्यो त साइड जब दाइ, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
2: साथ जीवनभरको।
0: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

हार्दिक नमस्कार, प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घरद्वार घर आँगनीहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, मनुष्य दैवी वृत्तिको प्रतिनिधि पात्र हो। दैवी चिन्तनको एउटा बिम्बका रूपमा मनुष्यले आफ्नो जीवन सञ्चालन गरिरहेको हुन्छ। उसको जन्म नै वास्तवमा दैवी कृत्य गर्नका निमित्त भएको हुन्छ। यद्यपि मानिसले विभिन्न किसिमका राक्षसी प्रवृत्तिहरू प्रकट गरेर समाज, वातावरण र समग्र धरतीलाई नै दुखी तुल्याएको पनि भेटिन्छ, देखिन्छ। तर प्रिय सज्जन, मनुष्य समग्रमा मनले चल्ने प्राणी हो, विवेकले चेतनाले चल्ने प्राणी हो, अर्थात् दैवी भावनाले ईश्वरीय प्रेरणाले चल्ने प्राणी हो। संसारमा त्यसैले हरेक मानिसहरू ईश्वरका उपासक छन्, दैवी शक्तिका पुजारी छन्। यद्यपि कतिपय मानिसहरूले आफूलाई नास्तिक ठान्दछन्, मैले ईश्वरमा विश्वास गर्दिन, मैले दैवी अस्तित्वमा विश्वास गर्दिन, यस्तो ढङ्गले कहिलेकाहीँ हामीले बस गर्न पनि सक्दछौँ। तर हामी सबै सत्यका पक्षपाती छौँ, राम्रोका पक्षपाती छौँ, न्याय करुणाका पक्षपाती छौँ, प्रेमका पक्षपाती छौँ। संसारमा यस्तो कुनै पनि मनुष्य छैन, प्रिय सज्जन, संसारमा यस्तो कुनै पनि मनुष्य छैन जसले अरूबाट प्रेमको अपेक्षा नगरेको होस् र आफूले अरू कसैलाई प्रेम गर्न नचाहेको होस्। सबै व्यक्ति प्रेमपरायण छन्, प्रेम गर्न चाहन्छन्, प्रेम लिन चाहन्छन्। सबैलाई सहानुभूतिको आवश्यकता छ, सबै सत्यका उपासक छन्, त्यो सबै राम्रोका पक्षपाती छन्। चाहे नास्तिक होऊन् चाहे आस्तिक होऊन्, हरेक व्यक्ति सबैबाट प्रशंसित हुन चाहन्छन्, सबैभन्दा सुन्दर वस्तु चाहन्छन्, सबैभन्दा सुन्दरताका निमित्त, आनन्दका निमित्त र सुखदायी अस्तित्वका निमित्त सङ्घर्ष गर्न चाहन्छन्।